शुभ प्रभात अनि हार्दिक स्वागत सम्पूर्ण श्रोता। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानको 6:25 अनि 39 सेकेन्ड भइरहेछ। आज हो बिहिबार, विक्रम सम्वत 2083 सालको 22 गते असोज महिना, सक सम्वत 16 गते 1948 साल, साथै 2026 सालको 8 तारिक अक्टोबर महिना। सर्वप्रथम आकाशवाणी खरसाङ केन्द्र सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई प्राविधिक मित्र सचिन लोहागन, प्रसारण सहयोगी पेमा साङ्गे अनि म उद्घोषिका रेबिना सुब्बाको तर्फबाट हार्दिक स्वागत सहित न्यानो अभिवादन टक्राउँदछौ। श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआर साथै प्रसार भारती वेब्स ओटीटी प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ।

धनले मात्र मानिस धनी हुँदैनन्, साँचो धनी त ती हुन् जसकोमा राम्रो सोच, मधुर वचन, राम्रो व्यवहार अनि सुन्दर विचार हुन्छ। आदरणीय श्रोताहरू नमस्ते। आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्जनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन जनाउँदछु।

0: आजको कार्यक्रम अर्चनामा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ होमा देवी छेत्री ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ असल भावना र व्यवहार मानव जीवनको सार। त श्रोता सुन्नुहोस् उहाँको प्रस्तुति।
1: नमस्कार, आजको यो प्रातकालीन कार्यक्रममा हजुरहरू सबैलाई मेरो प्रातकालीन शुभकामना र नमस्कार। आज म यो विषय लिएर उपस्थित भएकी छु। मेरो विषय छ असल भावना र व्यवहार मानव जीवनको सार। असल मानिसको परिचय नै असल भावना र असल व्यवहार हो। यही नै मानव जीवनको वास्तविक सार हो, किनभने यहीद्वारा नै व्यक्तिको चरित्र र समाजमा उसको परिचय र स्थान निश्चित हुन्छ। यो बिना जीवनको सार्थकता नै रहँदैन। यो जीवन ईश्वरले दिएको वरदान हो। यो वरदानलाई अक्षुण्ण र शुद्ध राख्ने हो भने मानवले आफ्नो हृदयलाई शुद्ध भाव, पवित्र विचार तथा अरू प्रतिको उदार र निर्मल व्यवहारले भर्नु पर्छ। कारण हृदय नै भाव र विचारको उद्गम स्थल हो। जस्तो भाव वा विचार त्यस्तै कर्म, व्यवहार र बोली निर्धारित हुन्छ। यस्ता भाव वा विचार दुई प्रकारले निर्धारित हुन्छ। जस्तै दुष्ट भाव वा विचारले दुष्ट कर्म उत्पन्न हुन्छ। दुष्ट कर्म नै कुकृत्य हो। दुष्ट कर्मले दुष्ट मानवको परिचय हुन्छ भने भाव असल छ भने तथा प्रेम, सहानुभूति, स्नेह, दया, करुणाले परिपूर्ण भए उसको कर्म र व्यवहार त्यही अनुरूप हुँदछ। त्यही भावले ओतप्रोत कर्मद्वारा ऊ असल र सच्चरित्रवान मानव बन्दछ। यो मानव जीवन कसैलाई कष्ट र दुःख पुर्याउन पाएको जीवन होइन। उक्त दुई प्रकारको कर्मले नै पाप र पुण्य पनि निर्धारण गरिएको छ।

0: अहिले हजुरहरूले सुनिरहनु भएको छ असल भावना र व्यवहार मानव जीवनको सार विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गरिरहनु भएको छ होमा देवी छेत्री ज्यूले।
1: शास्त्रमा बताइएको छ परोपकाराय पुण्याय पापाय परपीडनम अर्थात् अरूको भलाइ गर्नु पुण्य हो भने अरूलाई दुःख वा पीडा दिनु पाप हो। यसैले असल विचारद्वारा मात्र मानवले कल्याणकारी कर्म गर्न समर्थ हुन्छ। यदि भाव नै नीच र दुष्ट भए उसले कसरी सुकर्म गर्न सक्छ र अनि कसरी पापबाट बाँच्न सक्छ। महान ऋषि वेद व्यासले पनि 18 पुराणको सारमा परोपकारार्थ मिदम शरीरम भनी घोषणा गर्नु भएको छ अथवा परोपकारको निमित्त नै यो मानव शरीर दिइएको हो। प्रेम सेवा र स्वयंलाई चिन्नु मानव जीवनको सार हो भनी आध्यात्मिकताले पनि जोड दिएको छ। तर आज मनुष्यको व्यवहार जटिल गतिशील अनि उसको मानसिक शारीरिक र सामाजिक परिस्थितिहरूद्वारा प्रभावित भएको छ। मानिस एकातिर सोच्छ अर्कोतिर व्यवहार गर्दछ। भाव र व्यवहारमा उत्पन्न असामान्यताले ऊ साँचो र सारयुक्त जीवन जिउन असमर्थ भइरहेछ। खुशी क्रोध तनाव शान्ति जस्तो नकारात्मक अनि सकारात्मक भावले सिधै मानिसको क्रियाकलाप र व्यवहारमाथि असर पार्दछ। व्यवहार मनुष्यको व्यक्तित्वको साँचो प्रतिबिम्ब हो। कुनै पनि व्यक्तिसित जतिकै धन दौलत ज्ञान किन नहोस् तर यो भन्दा पनि ज्यादा महत्वपूर्ण उसको नम्र स्वभाव र बोली हो। यसै कारण त एउटा उखान छ बोली सप्रे रानी बोली बिग्रे खरानी। असल व्यवहार यो आचरण हो जसमा अरू प्रति आदर सहानुभूति अनि शालीनता झल्किएको हुन्छ। असल व्यवहारको मुख्य गुणहरू जस्तै मधुर बोली जसमा प्रेम र कोमलता पाइन्छ। अर्को हो विनम्रता। यहाँ स्वभावमा अहंकार नरहनु अनि सबैलाई सम्मान गर्ने भाव हुन्छ। त्यसरी नै सच्चाई अनि इमानदारीमा मानिसको काम गराएको पारदर्शिता हुन्छ। सकारात्मक भाव लिएर गरेको व्यवहारमा ईर्ष्या छलकपट जस्ता दोषहरू हुँदैनन्। यसरी नै कठिन परिस्थितिमा संयम राखेर माफी दि क्षमा र सहनशीलता अपनाउनु पनि असल व्यवहार र असल मानवको लक्षण हो। असल भावनाहरूले मानसिक स्थितिलाई मजबुत र सुदृढ बनाउँछ। श्रेष्ठ र उच्च व्यवहारले समाजमा सुदृढ सम्बन्ध कायम राखी आपसी विश्वास निर्माण गर्दछ। श्रेष्ठ व्यवहार र असल मानसिकता जब हुन्छ तब त्यहाँ भय आशंका सन्देह नै रहन्छ।

इतिहासलाई पल्टाएर हेर्दा ती व्यक्तिहरू जसमा गहन शुद्ध विचार, दूरदृष्टि अनि करुणामय व्यवहारहरू थिए, तिनीहरूले स्वयंलाई अनि विश्वलाई परिवर्तन गरेका छन्। दीर्घकालीन सफलताको निमित्त जोर जबरजस्ती कठोरपन चाहिँदैन, तर करुणापूर्ण विचार, शुद्ध व्यवहार अनि अविचलित एकाग्रताको शक्ति चाहिन्छ। यस्तै उदाहरण हाम्रा राष्ट्रपिता महात्मा गान्धीको लिन सक्छौ। तिनी विश्वास गर्थे कि अन्यायलाई घृणा र शारीरिक हिंसा बिना नै पराजय गर्न सकिन्छ। फलस्वरूप तिनले भारत स्वतन्त्रताको निमित्त अहिंसा र सत्याग्रहको हतियार अपनाए। तिनले चरम सरल जीवन यापन गरे। गहन सम्मान पूर्वक राजनैतिक विरोधीलाई मन, वचन र कर्मको पूर्ण रूपले सामञ्जस्यता राख्दै आफ्नो सन्देशद्वारा जीवनलाई भरे अनि त्यही अनुरूप व्यवहार गरे। जीवनमा शुद्ध विचार सहित असल व्यवहारद्वारा नै भगवान बुद्ध, मदर टेरेसा अनि अन्य महापुरुषहरूले आफ्नो जीवनलाई अघि बढाए अनि प्रेम र करुणाको सन्देश फैलाए अनि विश्वमा आफ्नो उच्च कोटिको उदाहरण प्रस्तुत गरे। यत भावम तत् भवती, जस्तो भावना हुन्छ मानिस त्यस्तै बन्दछ। शुद्ध भाव, पवित्र विचार र सद्व्यवहारद्वारा गान्धीजी, बुद्ध, मदर टेरेसा महान र आदर योग्य बने भने आफ्नो दुष्ट विचार र खराब नजरले लङ्कापति रावण स्वयं नै स्वयंको विनाशको कारण बन्न पुगे। तिनमा प्रचुर ज्ञानको भण्डार हुँदा हुँदै पनि ती ज्ञानहरूलाई दुरुपयोग गरे। यसको फल तिनी निन्दनीय बने। यसको ठिक विपरीत श्री राममा जस्तो शुद्ध भाव थियो, उस्तै विनम्रता, आज्ञाकारिता, करुणा रूपी गुणहरूको

दार भएकोले त्यही अनुसारको व्यवहारले गर्दा तिनी पुरुषोत्तम राम कहलाइए। जीवनको सार बुझेर असल विचार र असल व्यवहार अपनाए उनीहरू महान र श्रेष्ठ बनेको उदाहरण पाउँछौ भने असल भावना र व्यवहारको कमीमा कोही पनि विश्वमा प्रशंसनीय बनेको घटना हामी पाउँदैनौ।

जीवनमा असल व्यवहारले अधिक महत्व राख्छ किनभने यही नै हाम्रो व्यक्तिगत विकास सामाजिक सम्बन्ध अनि व्यवसायिक सफलताको आधार हो। जति हामी असल व्यवहार गर्दछौ उति यसले सम्मान र प्रतिष्ठा दिलाउँछ, आपसी विश्वास अनि सकारात्मकतालाई बढाएर लैजान्छ। मधुर र विनम्र व्यवहारद्वारा मानसिक शान्ति प्राप्त हुन्छ अनि जीवनमा शत्रुता पनि कम भएर जान्छ। असल भावना र सद्व्यवहार बिना मनुष्य खोक्रो र निरर्थक बन्दछ। यो बिना जीवन केवल भौतिक रूपले मात्र अघि बढ्दछ तर आत्मिक र सामाजिक रूपले यो अधुरो रहन्छ। कुनै पनि व्यक्तिको परिचय उसको रूप धन ज्ञान अनि उच्च पदले निर्धारित गर्दैन, तर उसले अरूसँग कस्तो व्यवहार गर्दैछ त्यसबाट मात्र उसको व्यक्तित्व तथा चरित्रको खास परिचय प्राप्त हुन्छ। असल व्यवहारले मात्र उसलाई आदरणीय र अनुकरणीय बनाउँदछ। प्रकृतिको नियम अनुसार हामी जे दिन्छौ त्यो फर्केर हामी भएकोमा नै आउँछ। जब हामी राम्रो भाव लिएर कसैलाई सहयोग गर्छौ तब समाजबाट पनि त्यही सम्मान र सहयोग हामी फिर्ता पाउँछौ। फेरि त्यसले हामीलाई भरपूर आनन्द दिन्छ। एउटा पशुले पनि जिउन अनि पेट भर्नको निमित्त संघर्ष गर्दछ, तर मनुष्यलाई विचार गर्ने सोच्ने अनि अनुभव गर्ने विशेष शक्ति प्राप्त छ। यसै कारण आफ्नो भावना अनि व्यवहारको सदुपयोगद्वारा अरूको दुःख कम गर्नु अनि समाजमा खुसी फैलाउनु नै मानव जीवनको अन्तिम उद्देश्य

अनि सार हो, नत्र भने एउटा पशु र मानवको जीवनमा के फरक छ र? अन्तमा हामी यही भन्न सक्छौ कि असल भाव र असल व्यवहारले मात्र आन्तरिक खुशी, आन्तरिक सन्तुष्टि अनि मानसिक शान्ति दिनु सक्छ। यही नै मानव चरित्रको आधार हो। धन दौलत पद अस्थायी हुन्, तर असल संस्कार र कर्मले मानवको साँचो परिचय तयार हुन्छ। हामी सबै मिली असल भाव र असल व्यवहार गराईलाई आदत बनाऊ, आदतलाई संस्कार र संस्कारलाई स्वभाव बनाऊ। धन्यवाद।

आजको बिहानीको यस आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूले सुन्नुभयो असल भावना र व्यवहार मानव जीवनको सार विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो होमा देवी छेत्री ज्यूले र साथमा सुन्नुभयो केही हिन्दी तथा नेपाली भजनहरू। हवस् त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मङ्गलमय अनि सुखमय रहोस् भन्ने कामना सहित प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। नमस्ते।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अबको केही क्षणमा नै समप्रसारण गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको संस्कृत अनि हिन्दीमा समाचार।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय यस बेला बिहानको 7:05 भइरहेछ र अब प्रस्तुत छ कार्यक्रम शुभ प्रभात, जस अन्तर्गत आजको शब्दमा हामी कुराकानी गर्नेछौँ नेपाली परम्परागत भाँडा बर्तनबारे। त्यसपछि सुनाउनेछौँ विविध कलाकारको स्वरमा लोकगीत। नेपाली समाज र संस्कृतिमा परम्परागत भाँडाकुँडाहरूको केवल भान्साको प्रयोगमा मात्र नभई सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्व पनि ठूलो छ। परम्परागत काँसको भाँडाकुँडा नेपाली संस्कृति, स्वास्थ्य र दैनिक जीवनसँग गहिरो रूपमा जोडिएको तामा, पित्तल, काँस र माटोबाट बनेका परम्परागत सामग्री हुन्। नेपाली जीवनशैलीसँग जोडिएका प्रमुख परम्परागत भाँडाकुँडाहरूको विवरण यस प्रकार रहेको छ। गाग्री, गाग्री पानी ओसार्न र भण्डारण गर्न प्रयोग गरिने तामा वा पित्तलको, जुन चाहिँ पेट ठूलो र घाँटी सानो भएको भाँडो हो। त्यसरी नै कसौडी, दाल भात वा तरकारी पकाउन प्रयोग गरिने तामा वा पित्तलको विशेष गोलाकार भाँडो हो। ताप्के, बाक्लो पित्तल वा फलामबाट बनेको मुख्य गरी तरकारी दूध उमाल्न प्रयोग गरिने समतल पीठ भएको सामग्री हो। काँसको थाल र कचौरे, काँसको भाँडामा खाना खाँदा शरीरमा पित्त सन्तुलनमा रहने जनविश्वास छ। काठका भाँडाकुँडा, ठेकी, दही जमाउन अनि यसबाट मक्खन निकाल्न प्रयोग गरिने काठको विशेष भाँडो हो। मधानी, ठेकीभित्र राखेर मही पार्नका लागि घुमाइने काठको गोलाकार रेखाचित्र भएको साधन हो। पाथी र माना, अन्न नाप्नको लागि प्रयोग गरिने काठ वा धातुका परम्परागत भाँडो हो।

विवाह पूजाआजा तथा नयाँ घर सर्दा काँस र तामाका भाँडाहरू सगुनका रूपमा उपहार दिने र प्रयोग गर्ने परम्परा छ।

त भर्खरै हामी श्रोताहरूसँग कुराकानी गरिरहेका थियौँ परम्परागत भाँडा बर्तनबारे जानकारी। अब यहाँहरू समक्ष राखिरहेछौँ वीरेन राईको स्वरमा लोकगीत।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र अब सुनाइरहेछौ लता मङ्गेशकरको स्वरमा भजन।

0: भजनपछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको यशोभूमिमा इण्डिया मोबाइल कंग्रेसको 10 संस्करणको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्रीले एक स्वतन्त्र, खुल्ला र नियममा आधारित वैश्विक समुद्री व्यवस्थाको लागि आह्वान गर्नुभएको छ। जीएसटी परिषदको 57 बैठक आज नयाँ दिल्लीको भारत मण्डपममा हुँदैछ। रक्षा मन्त्री राजनाथ सिंहले भारतीय रक्षा उद्योगद्वारा रक्षा मन्त्रालयको प्रुफ रेन्ज, फिल्ड फायरिङ रेन्ज र परीक्षण सुविधाहरूको प्रयोगका लागि संशोधित मानक सञ्चालन प्रक्रियालाई अनुमोदन गर्नुभएको छ र आज भारतीय वायुसेना दिवस मनाइँदैछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको यशोभूमिमा इण्डिया मोबाइल कंग्रेस आईएमसीको 10 संस्करणको उद्घाटन गर्नुहुनेछ। आगामी 10 अक्टोबरसम्म चल्ने यस कार्यक्रममा दूरसञ्चार, डिजिटल कनेक्टिभिटी र तकनिकी नवाचारको क्षेत्रमा भारतको उल्लेखनीय प्रगतिलाई प्रदर्शित गर्नेछ। एकै समयमा यसले सहयोग, निवेश र ज्ञान आदान प्रदानको लागि वैश्विक प्लेटफर्म प्रदान गर्नेछ। यस वर्ष आईएमसीको मूल विषय स्केल विदाउट बाउन्ड्रीज राखिएको छ।
2: इस वर्ष इंडिया मोबाइल कांग्रेस में दूरसंचार, डिजिटल कनेक्टिविटी और तकनीकी नवाचार के क्षेत्र में भारत की प्रगति को प्रदर्शित किया जाएगा। ये वैश्विक सहयोग, निवेश और ज्ञान के आदान प्रदान के लिए भी मंच उपलब्ध कराएगा। इस दौरान अगली पीढ़ी के डिजिटल बुनियादी ढांचे, तकनीक आधारित आर्थिक विकास और डिजिटल पहुँच बढ़ाने पर बल दिया जाएगा। 4 दिवसीय इस कार्यक्रम का आयोजन दूरसंचार विभाग और भारतीय सेल्युलर ऑपरेटर्स एसोसिएशन संयुक्त रूप से कर रहे हैं। इसमें 5G और 6G, अगली पीढ़ी के AI नेटवर्क, सेमीकंडक्टर, गैर स्थलीय नेटवर्क, साइबर सुरक्षा, क्वांटम संचार, उद्यम परिवर्तन, सर्कुलर इकोनॉमी और ESG तथा इलेक्ट्रॉनिक्स विनिर्माण सहित प्रमुख 9 क्षेत्र शामिल हैं। इस आयोजन में 100 से अधिक देशों से 1.5 लाख से अधिक लोगों के शामिल होने की उम्मीद है। इसमें 500 से अधिक साझेदार और प्रदर्शक, 600 स्टार्टअप तथा 900 विचारक हिस्सा लेंगे। विश्व दर्पण के लिए समाचार कक्ष से मैं जया भारती।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो नयाँ दिल्लीको सेवा तीर्थमा इण्डिया मोबाइल कंग्रेस 2026 अगाडि जीएसएमए का बोर्ड सदस्यहरूसित वार्ता गर्नुभयो। जीएसएमए मोबाइल पारिस्थितिकी तन्त्र एकीकृत गर्ने एक वैश्विक संगठन हो। यसले मोबाइल अपरेटर र यससँग सम्बद्ध उद्योगहरूको संघको प्रतिनिधित्व गर्दछ। अन्तर्क्रियाको क्रममा प्रधानमन्त्री श्री मोदीले जोड़ दिँदै भन्नुभयो, तकनिकी समावेशी र सतत विकासको साधन बन्नुपर्छ। उहाँले समाजको कुनै पनि वर्ग पछाडि नछुटोस् भनेर सुनिश्चित गर्न तकनिकीको लोकतान्त्रिकरण आवश्यक छ भन्ने कुरामा बल दिनुभयो। प्रधानमन्त्रीले एक स्वतन्त्र, खुल्ला र नियममा आधारित वैश्विक समुद्री व्यवस्थाको लागि आह्वान गर्नुभएको छ, जसले सबैका लागि अधिक शान्ति र प्रगति ल्याउँछ। श्री मोदीले नयाँ दिल्लीमा बन्दरगाह, जहाजरानी र जलमार्ग मन्त्रालय र अब्जर्भर रिसर्च फाउन्डेशनद्वारा आयोजित सागर मन्थन द ग्रेट ओसन्स डायलगको 3rd संस्करणमा एक लिखित सन्देशमा यो कुरा भन्नुभयो। प्रधानमन्त्री मोदीले भन्नुभयो, विश्वको एक भागमा जे हुन्छ त्यसले त्यसको तटभन्दा धेरै टाढा स्थानहरूलाई प्रभावित गर्न सक्छ, जसले महासागरहरूमा यो वैश्विक संवाद र सहयोगलाई पहिले भन्दा अधिक महत्वपूर्ण बनाउँछ। उहाँले अझ भन्नुभयो, समुद्रले विश्वको अर्थव्यवस्था, मानिस र पृथ्वीको लागि ठूलो सम्भावना राख्छ। जीएसटी परिषदको 57 बैठक आज नयाँ दिल्लीको भारत मण्डपममा हुँदैछ। वित्तमन्त्री निर्मला सीतारामनको अध्यक्षतामा हुने बैठकमा जीएसटी सम्बन्धी विवादहरू समाधान गर्न र इनपुट ट्याक्स क्रेडिटको प्रवाहमा सुधार गर्न नीतिगत सुधारहरूबारे चर्चा हुनेछ। यसको उद्देश्य अनुपालनमा लाग्ने समय र लागत कम गर्नु हो। वित्त मन्त्रालय अनुसार सरकारले वस्तु तथा सेवाकर जीएसटी व्यवस्थामा सुधारको अर्को अर्को चरणको लागि 5 सूत्री योजना प्रस्ताव गर्नेछ। यी सुधारहरूको उद्देश्य जीएसटी व्यवस्थामा धेरै प्रशासनिक अवरोधहरूलाई स्वचालित र सहज बनाउनु र विशेष गरी साना व्यवसायहरूमा अनुपालनको बोझ कम गर्नु रहेको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले हिजो राति आबी दजानमा कोट दि आइभरका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री टेने बिरिहिमा अटारसँग भेटवार्ता गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा डाक्टर जयशंकरले दुवै पक्षले आपसी विश्वास, क्षमता निर्माण र साझा चिन्तामा आधारित बढ्दो रक्षा साझेदारीको बारेमा चर्चा गरिएको बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले भारतीय रक्षा उद्योगद्वारा रक्षा मन्त्रालयको प्रुफ रेन्ज, फिल्ड फायरिङ रेन्ज र परीक्षण सुविधाहरूको प्रयोगका लागि संशोधित मानक सञ्चालन प्रक्रियालाई अनुमोदन गर्नुभएको छ। रक्षा मन्त्रालयले संशोधित एसओपीले रक्षा मन्त्रालयको प्रुफ रेन्ज र प्रयोगशाला परीक्षण सुविधाहरूको आवंटन र उपयोगको लागि एक विस्तृत र सरलीकृत प्रक्रिया र आवश्यक ढाँचाहरू तोकेको छ। मन्त्रालयले भनेको छ, संशोधित एसओपीले रक्षा क्षेत्रमा नव प्रवर्तकहरूको लागि यी सुविधाहरूमा पहुँच प्रदान गर्नेछ र रक्षा आत्मनिर्भरताको लागि लक्ष्यलाई सुदृढ गर्नेछ। भारतले केही दिन अघि कालो सागर क्षेत्रमा व्यापारिक जहाजहरूमा भएका श्रृङ्खलाबद्ध हमलाहरूको कडा निन्दा गरेको छ। नयाँ दिल्लीमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले यस्ता हमलाहरूले व्यापारिक जहाजहरूको आवागमनमा गम्भीर खतरा निम्ताएको र नाविकहरूको जीवनलाई जोखिममा पारेको बताउनुभयो।
3: कल से लेके आज तक हमने देखा है कि 4 जहाजों पर अटैक हुई है। इस हमले की हम घोर निंदा करते हैं। इससे हमारे जो वाणिज्य की नौ परिवहन है, साथ में जो हमारे नाविक समुदाय के लोग हैं, उनको खतरे के दायरे में लाया जा रहा है। पहला जहाज MV रायोद मामादोव, ये भी ब्लैक सी में इस पर अटैक हुई, जिसमें 3 भारतीय नागरिक थे। उसमें से 1 भारतीय नागरिक को चोट पहुंची और उनको वहां पर अस्पताल में उनका उपचार चल रहा है।
1: भारतले अमेरिका र 13 अन्य अर्थव्यवस्थाहरूसित संयुक्त मन्त्री स्तरीय वक्तव्यमा हस्ताक्षर गरेको छ। यसले संरचनात्मक अतिरिक्त क्षमता र उत्पादनको समस्यालाई सम्बोधन गर्न र विश्व बजारलाई असर गर्ने गैर बजार नीतिहरूलाई नियन्त्रण गर्न उपायहरू गर्न आह्वान गर्दछ। 15 भागीदार अर्थव्यवस्थाहरूले हस्ताक्षर गरेका संयुक्त मन्त्री स्तरीय वक्तव्य अमेरिकी व्यापार प्रतिनिधि USTRद्वारा जारी गरिएको हो। भारतीय वायुसेना दिवस आज मनाइँदैछ। यस वर्षको वायुसेना दिवसको विषय इन्फेलिएबल, इम्परभियस एन्ड प्रिसाइज, अर्थात् अचूक, अभेद्य र सटीक रहेको छ। वायुसेना दिवसको पूर्व सन्ध्यामा आकाशवाणी मार्फत आफ्नो सन्देशमा वायुसेना प्रमुख एयर चीफ मार्शल अमरप्रीत सिंहले भारतीय वायुसेना सतर्कता र अटुट प्रतिबद्धताका साथ देशको रक्षा गर्न सदैव तयार रहेको बताउनुभयो। भारतले रूसमा सेनामा काम गरिरहेका 69 भारतीय नागरिकहरूको बारेमा रूसका अधिकारीहरूसित जानकारी मागेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले हिजो नियमित प्रेसवार्तामा रूसी

सेनामा संलग्न सबै भारतीय नागरिकहरूलाई चाँडै रिहा गर्न भारतले रूसलाई लगातार अनुरोध गरिरहेको बताउनुभयो। उहाँले भारतको प्रयासका कारण अहिलेसम्म 139 भारतीय नागरिकहरूलाई रूसी सेनाबाट मुक्त गरिएको पनि बताउनुभयो। महिला तथा बाल विकास विभागको दुई दिवसीय शिखर सम्मेलन आज नयाँ दिल्लीमा आयोजना हुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आयोजित विभागीय सम्मेलनहरूको श्रृङ्खलामा यो दोस्रो सम्मेलन हो। यसको उद्देश्य केन्द्र र राज्यहरूबीच राम्रो समन्वय निर्माण गर्नु र महिला तथा बाल विकाससित सम्बन्धित कार्यहरूलाई अझ प्रभावकारी बनाउनु रहेको छ। सरकारले देशमा प्याजको उपलब्धतामा सुधार भएको छ र यसको मूल्य पनि घटिरहेको बताएको छ। उपभोक्ता मामिला खाद्य र सार्वजनिक वितरण मन्त्रालयका अनुसार यस वर्ष खरिफ प्याजको खेती बढेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको यशोभूमिमा इण्डिया मोबाइल कंग्रेसको 10 संस्करणको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्रीले एक स्वतन्त्र, खुला र नियममा आधारित वैश्विक समुद्र व्यवस्थाको लागि आह्वान गर्नुभएको छ। जीएसटी परिषदको 57 बैठक आज नयाँ दिल्लीको भारत मण्डपममा हुँदैछ। रक्षा मन्त्री राजनाथ सिंहले भारतीय रक्षा उद्योगद्वारा रक्षा मन्त्रालयको प्रुफ रेन्ज, फिल्ड फायरिङ रेन्ज र परीक्षण सुविधाहरूको प्रयोगका लागि संशोधित मानक सञ्चालन प्रक्रियालाई अनुमोदन गर्नुभएको छ। र आज भारतीय वायुसेना दिवस मनाइँदैछ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

शब्दहरूले विचार व्यक्त गर्छन्, तर सङ्गीतले ती विचारभित्रका वास्तविक भावनाहरूलाई अमर बनाउँछ। यतिखेर श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम सङ्गीत प्रभा अन्तर्गत राम विष्टको स्वरमा आधुनिक गीतहरू।

जसरी धुन बिनाको गीत अपुरो हुन्छ, त्यसरी नै माया बिनाको जीवन सुरविहीन हुन्छ। संगीत माया पोख्ने सबैभन्दा मिठो माध्यम हो। त श्रोता मित्र, सांगीतिक यात्रालाई अघि बढाउँदै अब पालो भएको छ तेस्रो गीतको। गायक राम विष्टको स्वरमा सजिएको यो सुन्दर गीत।

कार्यक्रम संगीत प्रभाको अब अघिल्लो अनि यो अन्तिम गीत राखिरहेछु राम विष्टको ईश्वरमा। यो अन्तिम साङ्गीतिक कोसेली सँगै कार्यक्रम संगीत प्रभा यतिमै पूरा हुँदछ।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका उषा किरण। विषय भारत र स्विट्जरल्याण्ड बीच विभिन्न क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुदृढ पार्न पाँच सम्झौतामा हस्ताक्षर। अलिक विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। स्विट्जरल्याण्डका राष्ट्रपति गाय पार्मेलिन वरिष्ठ अधिकारी तथा व्यापारिक नेतृत्व सहितको उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ तीन दिने राजकीय भ्रमणका लागि 5 अक्टोबरको बिहान भारतको नयाँ दिल्ली आइपुग्नुभयो। सड़क यातायात तथा राजमार्ग राज्य मन्त्री अजय टम्टाले विमानस्थलमा उहाँको स्वागत गर्नुभयो। भ्रमणमा आउनुभएका विशिष्ट पाहुनालाई राष्ट्रपति भवनको प्रांगणमा औपचारिक स्वागत गरियो। राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले स्विट्जरल्याण्डका राष्ट्रपतिको स्वागत गर्नुभयो। उहाँलाई तीनवटै सुरक्षा अंग थल जल र वायुसेनाको संयुक्त गार्ड अफ अनर सम्मान गारद प्रदान गरियो। औपचारिक स्वागतपछि श्री पार्मेलिनले यो भ्रमण स्विट्जरल्याण्ड र भारत दुवैले आफ्नो सम्बन्धलाई महत्व दिने उत्कृष्ट अवसर भएको बताउनुभयो। प्रधानमन्त्री मोदी र स्विट्जरल्याण्डका राष्ट्रपति पार्मेलिन बीच द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूमा गहन छलफल भयो। यसमा व्यापार र लगानीमा सहकार्यका विषयहरू समावेश थिए। विशेष गरी भारत एफटा टेपा व्यापार तथा आर्थिक साझेदारी सम्झौताको सन्दर्भमा जसमा स्विट्जरल्याण्ड सबैभन्दा ठूलो व्यापारिक तथा लगानी साझेदार हो। दुवै पक्षले पूर्वाधार विज्ञान प्राविधि तथा नवप्रवर्तन औषधि उद्योग स्वास्थ्य सेवा शिक्षा तथा सिप विकास आवत जावत रक्षा आणविक ऊर्जा अन्तरिक्ष जलवायु तथा वातावरण र सांस्कृतिक तथा जनस्तरको आदान प्रदान जस्ता क्षेत्रमा निरन्तर सहकार्यमा जोड़ दिए। उनीहरूले अत्याधुनिक उत्पादन प्रिसिजन इन्जिनियरिङ र कृत्रिम बुद्धिमत्ता एआई जस्ता नयाँ क्षेत्रहरूमा रहेका अवसरहरूबारे पनि छलफल गरे। छलफल गरिएका अन्य विषयहरूमा आयुर्वेद र योग समावेश थिए, जुन स्विट्जरल्याण्डमा निकै लोकप्रिय छन्। दुई नेताहरूले क्षेत्रीय र विश्वव्यापी घटनाक्रमबारे पनि विचार आदान प्रदान गरे। प्रधानमन्त्री मोदीले स्विट्जरल्याण्डका राष्ट्रपतिको सम्मानमा दिवाभोजको आयोजना पनि गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी र स्विस राष्ट्रपति गाय पार्मेलिन बीचको द्विपक्षीय वार्ता लगतै भारत र स्विट्जरल्याण्डले 5 सम्झौतामा हस्ताक्षर गरे। यी सम्झौताहरूमा आप्रवासन तथा आवत जावत साझेदारी युवा पेसाकर्मीहरूको आदान प्रदान यातायात प्रविधि तथा पूर्वाधारको प्रबन्धन र सहकार्य विज्ञान तथा प्रविधि विभाग र स्विस राष्ट्रिय विज्ञान प्रतिष्ठान बीच आशय पत्र तथा नवप्रवर्तन प्रविधि हस्तान्तरण र उद्यमशीलतामा सहकार्यका लागि कार्यान्वयन व्यवस्था समावेश छन्। संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले भारत स्विट्जरल्याण्ड सम्बन्धप्रति स्विस राष्ट्रपति गाय पार्मेलिनको प्रतिबद्धताको प्रशंसा गर्नुभयो। यस क्रममा प्रधानमन्त्री मोदीले यो सम्झौता कुनै युरोपेली आर्थिक समूहसँग भारतको पहिलो स्वतन्त्र व्यापार सम्झौता भएको उल्लेख पनि गर्नुभयो। प्रधानमन्त्रीले यस सम्झौता अन्तर्गत भारतले आगामी 15 वर्षमा

अल्पसमा हिमालयको झलक देखेको उल्लेख गर्नुभयो। महात्मा गान्धीले पनि स्विजरल्याण्डमा समय बिताएका थिए र त्यहाँका मानिसहरूसँग अन्तर्क्रिया गरेका थिए। मोदीले यी ऐतिहासिक भ्रमणका सम्झनाहरू आज पनि दुई देशबीचको मित्रतामा जीवन्त रहेको बताउनुभयो।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र अबको केही क्षणमा नै समा प्रसारण गरी सुनाइरहेछौँ आकाशवाणी दिल्ली केन्द्रको समाचार क्रमैले पहिले हिन्दी त्यसपछि अङ्ग्रेजीमा समाचार।

नातिकाजीको सांगीतिक पृष्ठभूमि अत्यन्तै संघर्षपूर्ण र प्रेरणादायी छ। उनको संगीत यात्रा कसरी शुरू भयो र नेपाली संगीतलाई कसरी नयाँ उचाइमा पुर्याए भन्ने बारे पनि हामी यहाँहरू समक्ष राख्नेछौँ। नातिकाजीको पारिवारिक पृष्ठभूमिबारे भन्नुपर्दा, उनको जन्म विक्रम सम्वत 1982 सालमा ललितपुरको पुलचोकमा भएको थियो। उनको वास्तविक नाम अमृतलाल श्रेष्ठ भए पनि उनी नातिकाजी नामले नै अमर बने। सानै उमेरमा बुवा आमा दुवै गुमाएपछि उनलाई हजुरबुवाले हुर्काएका थिए। उनको हजुरबुवाले मायाले नातिकाजी भनेर बोलाउने गर्थे, जुन नाम पछि नेपाली संगीतको पर्याय बन्यो। उनको सांगीतिक सुरुवात कलकत्तामा भएको थियो, जहाँ उनले शास्त्रीय संगीत र विभिन्न वाद्यवादनहरू सिक्ने अवसर पाए। सुरुमा त उनलाई गीत गाउने र हार्मोनियम बजाउने निकै सोख थियो। पछि उनी गायन भन्दा पनि संगीत सृजनामा बढी केन्द्रित भए। विक्रम सम्वत 2007 सालमा नेपालमा प्रजातन्त्रको उदयसँगै रेडियो नेपालको स्थापना भयो। यसै समयमा नातिकाजी रेडियो नेपालमा प्रवेश गर्ने पहिलो पुस्ताका संगीतकार हुन्। त्यस समयमा नेपाली संगीतको आफ्नै विशिष्ट पहिचान बनिसकेका थिएन। नातिकाजीले नेपाली लोक लय र शास्त्रीय संगीतको मिश्रण गरेर एउटा सुगम संगीतको नयाँ धार सुरु गरे। नातिकाजीलाई मेलोडी किङ भनिन्छ। उनका संगीतहरू सुन्दा सरल लागे पनि ती अत्यन्तै कर्णप्रिय र कालजयी हुन्थे। उनले नारायण गोपाल, तारा देवी, बच्चु कैलाश र प्रेमध्वज प्रधान जस्ता दिग्गज गायक गायिकाहरूलाई संगीतबद्ध गरेर उनीहरूको करियरलाई पनि उचाइमा पुर्याए। उनको पृष्ठभूमिको सबैभन्दा सबल पक्ष भनेको मौलिकता हो। उनले विदेशी धुनहरूको नक्कल गर्नुको सट्टा नेपालको माटोको सुगन्ध आउने खालका धुनहरू सृजना गरे। नेपाली हामी रहौला कहाँ जस्ता गीतहरूले उनको राष्ट्रप्रेम र संगीतको शक्तिलाई झल्काउँछ।

आमा बुवाको साया सानैमा गुमे पनि संगीतलाई नै आफ्नो जीवनको सहारा बनाए। नाति काजीले करिब 2000 गीतमा संगीत दिए, जसले नेपाली संगीतको व्याकरण नै तयार गरियो। नाति काजीको सांगीतिक यात्रा नेपाली सुगम संगीतको इतिहासमा एउटा स्वर्ण युग मानिन्छ। झण्डै 5 दशक लामो उनको यो यात्रा रेडियो नेपालको स्थापनादेखि नेपाली संगीतको आधुनिकीकरण सम्म फैलिएको छ। नाति काजीको संगीत प्रतिको रुचि बाल्यकालदेखि नै थियो। उनले कलकत्तामा रहँदा संगीतका प्रारम्भिक शिक्षा र शास्त्रीय संगीतको ज्ञान हासिल गरे। त्यहाँको सांगीतिक वातावरणले उनलाई धुनहरू बुन्न र वाद्यवादन, विशेष गरी हार्मोनियम र पियानोमा निपुण बनायो। विक्रम सम्वत 2007 सालमा रेडियो नेपालको स्थापना भएपछि त्यहाँ उनी संगीतकारको रूपमा जोडिएको थियो, जुन समयमा नेपाली संगीत भर्खरै बामी सर्दै थियो। उनले रेडियो नेपालमा प्रत्यक्ष संगीत दिने र गीतहरू रेकर्ड गर्ने कामको नेतृत्व गरे। उनको संगीतमा एउटा छुट्टै मेलोडी हुन्थ्यो, जसले गर्दा उनी छिट्टै लोकप्रिय बने। यस समय नाति काजीको सांगीतिक यात्राको सबैभन्दा ऊर्जावान समय थियो। उनले नेपाली संगीतका हस्तीहरूसँग मिलेर कालजयी गीतहरू सृजना गरे। उनले स्वर सम्राट नारायण गोपाल, तारा देवी र बच्चु कैलाश जस्ता गायकहरूसँग मिलेर नेपाली आधुनिक संगीतलाई एउटा उचाइमा पुर्याएका थिए। उनको संगीतमा नेपाली लोक लयको मिठास र शास्त्रीय संगीतको गहिराईको मिश्रण पाइन्थ्यो। उनी शब्दको भाव अनुसारको धुन सृजना गर्ने खप्पिस व्यक्ति थिए। नाति काजी 5 वर्षको उमेर रहँदा आमा र 10 वर्षको उमेरमा बुवा गुमाएको थियो। त्यसपछि उनको हेरचाहको पूर्ण जिम्मेवारी हजुरबुवा र हजुरआमाको काँधमा आएको थियो। नाति काजीलाई उनको हजुरबुवाले असाध्यै माया गर्नुहुन्थ्यो र हजुरबुवाले नै मायाले उनलाई नाति काजी भनेर बोलाउने गर्थ्यो। पछि संगीत क्षेत्रमा प्रवेश गर्दा उनले आफ्नो वास्तविक नाम अमृतलाल भन्दा पनि हजुरबुवाले दिएको त्यही प्यारो नामलाई आफ्नो सांगीतिक पहिचान बनायो।

नातिकाजीको विवाह सरस्वती श्रेष्ठसँग भएको थियो। उनको तीनजना छोरीहरू मात्र छन्। उनको छोरीहरूको नाउँ रबिना श्रेष्ठ, सबिना श्रेष्ठ अनि नवीना श्रेष्ठ। नातिकाजी स्वभावले अत्यन्तै सरल र पारिवारिक थिए। संगीतमा जति ठूलो नाम कमाए पनि उनको जीवनशैली सामान्य थियो। उनले आफ्ना छोरीहरूलाई पनि संगीत र कलाप्रति सम्मान गर्न सिकाएका थिए। नातिकाजीले आफ्नो 40 वर्ष भन्दा लामो करियरमा 2000 भन्दा बढी गीतहरूमा संगीत भरेका छन्। उनले आधुनिक, भजन, राष्ट्रिय गीत र बाल गीतहरूमा समेत जादुमयी संगीत दिएका छन्। नातिकाजीले संगीतबद्ध गरेका केही अविस्मरणीय गीतहरू नेपाली हामी रहौला कहाँ नेपालै नरहे, जुन चाहिँ राष्ट्रकवि माधव प्रसाद घिमिरेद्वारा लिखित थियो। उनले यसरी नै संगीतबद्ध गरेका केही गीतहरू यस प्रकार रहेका छन्। यस्तो पनि हुँदो रहेछ, मर्न बरु गाह्रो हुन्न, उकाली ओडालीहरूमा शुभकामना भरे, र यसरी नै नेपाली संगीतमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई यस प्रकारले मान पदवीहरूबाट सम्मानित गरिएको थियो। गोर्खा दक्षिण बहु पुरस्कार, इन्द्र राज्य लक्ष्मी प्रज्ञा पुरस्कार, छिन्नलता गीत पुरस्कार, भोपाल संगीत पुरस्कार। नातिकाजीको निधन विक्रम सम्वत 2060 साल कार्तिक 16 गते 77 वर्षको उमेरमा काठमाडौँमा भएको थियो। नातिकाजीको निधनपछि उनको

परिवार र शुभचिन्तकहरूले उनको योगदानलाई जीवन्त राख्न नातिकाजी स्मृति समाज स्थापना गरेका छन्, जसले नेपाली संगीत क्षेत्रमा योगदान पुर्याउने कलाकारहरूलाई वर्षौनी पुरस्कृत गर्ने पनि गर्दछ। हवस् त श्रोता, आजको कार्यक्रम रङबिरङको संसारमा हामी कुराकानी गरिरहेका थियौँ शिखर पुरुष नातिकाजीको बारेमा। त यहाँहरू समक्ष कुराकानी गर्दा गर्दै समयले भने अब विदा मागिसकेको छ। फेरि अर्को अङ्कमा छुट्टै विषय लिएर यहाँहरू समक्ष भेट्ने नै छौ। तबसम्मलाई कार्यक्रम प्रस्तुत लेखनाथ राईको साथमा म उद्घोषिका रेबिना पनि आज्ञा चाहन्छौ।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेको छौँ। समय यस बेला बिहानको 8:45 भइरहेछ। श्रोताले हाम्रो कार्यक्रमहरू सुनिरहनु भएको छ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज, मोबाइल एप न्यूज अन एआईआर, साथै प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा पनि सुनिरहनु भएको छ। अब अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम योजना अन्तर्गत सेवा संकल्प अभियान भोकल फर लोकल विषयबारे जानकारी, अनि साथमा राख्नेछौ विविध हिन्दी चलचित्रका गीतहरू।

सेवा संकल्प अभियान र भोकल फर लोकल भारतमा जनसेवा सामाजिक उत्तरदायित्व र आत्मनिर्भरता प्रवर्धन गर्ने दुई महत्वपूर्ण अवधारणा हुन्। भोकल फर लोकलको मूल मर्म भनेको आफ्नो क्षेत्र र देशमा बनेका स्थानीय सामानहरूको प्रयोग गर्नु र तिनको प्रवर्धन गर्नु हो। साना व्यापारी, घरेलु उद्योग, हस्तकला र स्थानीय कृषकहरूले उत्पादन गरेका वस्तुहरू खरिद गरेर स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउनु हो। आयातित सामानको सट्टा स्थानीय सामानको माग बढ्दा गाउँ र शहरमा रहेको कारिगर, मजदुर र साना उद्यमीहरूले रोजगारी पाउनेछन्। देशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने र विश्वव्यापी बजारमा आफ्नै स्थानीय उत्पादनहरूलाई पहिचान दिलाउने हो। सेवा संकल्प अभियान सामाजिक सेवा र जनकल्याणकारी योजनाहरूलाई समाजको अन्तिम व्यक्तिसम्म पुर्याउने उद्देश्यले चलाइने अभियान हो।

0: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार सुन्नुहोस् सीमा क्षेत्रीबाट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको यशोभूमिमा इण्डिया मोबाइल कांग्रेस आईएमसीको 10 संस्करणको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले एक स्वतन्त्र खुल्ला र नियममा आधारित वैश्विक समुद्री व्यवस्थाको लागि आह्वान गर्नुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले हिजो राति आबिद जानमा कोट डी आइभरका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री तेने बिराहीमा ओया आहा तारासित भेट गर्नुभयो। रक्षा मन्त्री श्री राजनाथ सिंहले भारतीय रक्षा उद्योगद्वारा रक्षा मन्त्रालयको प्रूफ रेन्ज, फिल्ड फायरिङ रेन्ज र परीक्षण सुविधाहरूको प्रयोगका लागि संशोधित मानक सञ्चालन प्रक्रियालाई अनुमोदन गर्नुभएको छ। भारतले केही दिन अघि कालो सागर क्षेत्रमा व्यापारिक जहाजहरूमा भएका श्रृङ्खलाबद्ध हमलाहरूको निन्दा गरेको छ। बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको आज बिहान गोवा स्थित आफ्नै घरमा 75 वर्षको उमेरमा निधन भएको छ। आज भारतीय वायुसेना दिवस मनाइँदैछ। सरकारले सिक्किमको रङपुर रानीपुल बीचको राष्ट्रिय राजमार्ग 10 विकासको लागि 993.64 रुपियाँ स्वीकृत गरेको छ। जीएसटी परिषदको 57 बैठक आज नयाँ दिल्लीको भारत मण्डपममा हुँदैछ। भारतले अमेरिका र 13 अन्य अर्थव्यवस्थाहरूसँग संयुक्त मन्त्रीस्तरीय वक्तव्यमा हस्ताक्षर गरेको छ। महिला तथा बाल विकास विभागको 2 शिखर सम्मेलन आज नयाँ दिल्लीमा आयोजना हुँदैछ। सरकारले देशमा प्याजको उपलब्धतामा सुधार भएको छ र यसको मूल्य पनि घटिरहेको बताएको छ। चाडपर्वको मौसममा यात्रीहरूको अत्याधिक भीड़लाई ध्यानमा राख्दै उत्तरी रेलवेले नयाँ दिल्ली र माता वैष्णवदेवी कटराको बीचमा आरक्षित विशेष रेल यात्राहरू सञ्चालन गर्नेछ। प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 9:25 उपस्थित रहनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: জ্বর এসেছে? অবহেলা করবেন না।
2: ডেঙ্গু বা ম্যালেরিয়া দুটি হতে পারে মশাবাহিত রোগ।
1: ডেঙ্গুতে আর ম্যালেরিয়ায় কাঁপুনি দিয়ে জ্বর আসা, ঘাম, সঙ্গে মাথা ব্যথা, তীব্র পেট ব্যথা, শরীর ব্যথা, প্রচণ্ড দুর্বলতা দেখা দিতে পারে।
2: এসব লক্ষণ দেখা দিলে নিজে থেকে ওষুধ না খেয়ে দ্রুত নিকটবর্তী হাসপাতাল বা স্বাস্থ্যকেন্দ্রে যান এবং চিকিৎসকের পরামর্শ নিন।
1: বাসস্থানের আশেপাশে জমা জল পরিষ্কার করুন, চারপাশ পরিষ্কার রাখুন, মশারি ব্যবহার করুন, মশার বংশ বিস্তার রুখুন।
2: সচেতন থাকুন, মশাবাহিত রোগ প্রতিরোধ করুন। স্বাস্থ্য এবং পরিবার কল্যাণ দপ্তর, পশ্চিমবঙ্গ সরকার দ্বারা জনস্বার্থে প্রচারিত।
3: चलचित्र मन्जिलबाट राखिरहेछु किशोर कुमारको स्वरमा यो अघिल्लो साङ्गीतिक कोसेली। शब्द छ योगेशको, अनि सङ्गीत रहेको छ राहुल देव वर्मानको।

भर्खरै श्रोताले सुन्नुभयो चलचित्र घरबाट किशोर कुमारकै शर्मा शब्द थियो गुलजारको अनि संगीत रहेको थियो रहुलले बर्मानको. अब अघिल्लो क्रममा यहाँ समक्ष राखिरहेछु किशोर कुमारकै शर्मा यो अघिल्लो साङ्गीतिक कोशीली चलचित्र कुदरतबाट शब्द मजुराको अनि संगीत रहेको छ रहुलदेव बर्मानको.

स्थानीय संस्कृतिसित परिचित गराउने तथा माने भन्ज्याङलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य राखेर कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले बताएको छ। प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 10 बजे उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यस बेला बिहानको 9:30 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ कार्यक्रम सृजना।

प्रिय श्रोता वृन्द, शरद ऋतुमा विभिन्न उमङ्गहरूको सपना, काँस फुलेको कोलाजहरूमा रापिलो घामलाई बिदा दिँदै हजुरहरूमा अघिबाटै विजय दशमीको शुभकामना टक्राउँदै साहित्य, संस्कृति र प्रकृतिका विषय वस्तुहरूलाई समेटेर हामी सिर्जना कार्यक्रममा उपस्थित भएका छौँ। डाक्टर साङ्मु लेप्चा, डाक्टर अनिता लामा अनि म स्वयं निना राई। अनि भनिन्छ भारतीय पौराणिक मान्यता अनुसार विद्याकी देवी सरस्वतीको पनि यो शरद ऋतु अति नै प्रिय थियो रे। र यसरी नै हामीले विभिन्न कथा कविताहरू लिएर तपाईँहरू समक्ष प्रस्तुत भएको छौँ।

0: अब डाक्टर साङ्मु लेप्चाबाट कथा सुन्नु श्रोताबृन्द।
1: नमस्कार श्रोताबृन्द, सृजना कार्यक्रममा हजुरहरूलाई हार्दिक अभिनन्दन गर्दछु र आज म एउटा बाल कथा लिएर उपस्थित भएको छु, स्वीकार्नुहोला। ओल्ड हिज होम। 5 वर्षे रोशनलाई उसका बाबु आमाले बोर्डिङ स्कुलमा भर्ना गरिदिए। बाबु इजरायलमा काम गरी भर्खरै बिदा मिलाएर आएपछि छोरोलाई बोर्डिङ हालिदिए। आमा पनि फुर्सद भएर प्रोजेक्टमा काम गर्न थालिन्। फुक्कुले छोरो रोशन बा आमाको तिर्सना र त्यहाँको रहनसहनले निकै कमजोर देखिन थाल्यो। ससाना आफ्ना दाउली साथीहरूसित बिस्तारै घुलमिल हुन थाल्यो। साँझ परेपछि घरको यादले सताउँथ्यो। सुत्ने समयमा आमाको काख सम्झँदै फुस्स निदाउँथ्यो। वर्षमा 2-3 चोटि बिदा भए तापनि रोशन चाडबाड र जाडो महिनाको बिदामा आउन पाउँथ्यो। आमा आएर कहिले लानुहुन्छ भन्ने उसलाई लाग्थ्यो। बिदा भएकै दिन ऊ कहिले घर जान पाएन। सबै दाजुहरू साथीहरू घर पुगिसक्दा ऊ भने ठुलो डर्मिटोरी रुममा एक्लै रुँदै बस्थ्यो। हस्टेल वार्डनले थमथमाएर सुताएपछि उनी पनि सुत्न जान्थिन्। 3-4 दिनको समयमा हस्टेलको सानो पाकमा पिङ खेल्छ, सुलकुटे खेल्छ, बरबराउँदै पाकको रेलिङमा गएर तल तलको सडकलाई नियास्रो भई हेरिरहन्छ। तर उसलाई घरबाट लिन कोही नआएको देख्दा कलिलो हृदय बिस्तारै बिस्तारै कठोर बनाउँदै लान्छ। तिम्रो आमा भोलि आउने रे वार्डनले भनेपछि रोशन निश्चिन्त भई सुत्यो। बिहान बिउजेर ऊ बिस्तारै बङ्करबाट झर्यो। धाई आमा आएर हातमुख धुन लगाई खाना खान लगाइन्। रोशनको स्फूर्ति बढेको छ। आज दिनको 12 बज्न लाग्दा आमा आइपुगिन्। रोशन रसिएका आँखा लिएर आमाको हातको स्पर्शसित लुपुक्क भयो। आमा सबै गइसके, म एक्लै छु, आमा चाँडो घर लानुहोस्। ल बाबु, कामले गर्दा समयमा आउन सकिन, नरुनु, जाउँ अब। रोशनलाई सम्झाउँदै आमाले वार्डनसँग बिदा मागेर लिएर जान्छिन्। हरेक साल रोशन छोटो समयको बिदामा बोर्डिङमा बस्न बाध्य हुनुपर्छ। ऊ जस्तै 2-4 साथीहरूसँग लामो समयको बिदामा ऊ कहिल्यै समयमा घर पुग्न पाउँदैन।

0: घर पुगेर के गर्नु, एक दुई दिन मजा आउने, त्यसपछि दिनभरि कोठामा टिभी खेलाउन, गाडी बन्दुक गोलीसँग समय बिताउनु पर्छ। बाजे बोजूको साथ पाएको भए रोशनले एक्लोपन अनुभव गर्न पर्दैन थियो। यसरी बोर्डिङ बस्न पर्ने थिएन, तर बा आमाले बाजे बोजूको जरुरत रोशन पाठशाला जाने बेलामा मात्र थाहा पाए। स्वार्थी छोरा बुहारीलाई उनीहरूले साथ दिएनन्। आज रोशन एक्लो भएको छ। जे होस्, रोशन पढ्दै बढ्दै जाँदैछ। एक दिन शिक्षकले केही नीति उपदेशका कुरा गरे। बा आमाले दुःख गरी तिमीहरूलाई पढाइरहेका छन्। सुनिन्छ कति सन्तानले बा आमालाई वृद्धाश्रम तथा ओल्ड एज होममा राख्छन्। यस्तो गर्नु उनीहरूको मन दुखाउनु हो, उनीहरूको सेवा गरी आशिष थाप्नु पर्छ। पाँचौ श्रेणीको होनहार विद्यार्थी भएको भविष्यको उज्जवल नक्षत्र बनाउने सपना बा आमाको सपना देखेर बोर्डिङ हाले छोरालाई, तर घरमा राखेर आमाले ममता दिन सकेन। स्वतन्त्रता र धनको चाहना साथै स्वनिर्भर रहने आत्मविमानले साथमा राखेर पढाउन सकेन। बोर्डिङ राखेर पढाउँदैछु भन्ने कर्तव्य बोध मात्र गरी, तर छोरोको बालपन उजाड भएको चिन्ता बोध गरिन। यस चोटिको बिदामा पनि हप्ता दिन बोर्डिङमा नै बितिरहेछ। अर्को साथी हितेशको पनि त्यही अवस्था। सुनसान बोर्डिङमा दुई बालक अभिभावक लिन नआइपुगेकाले एकअर्कामा आफ्नो आक्रोश पोखाउँछन्। हितेश, बा आमाले मलाई बोर्डिङमा राखेर ठुलो गर्ती गरेका छन्। म पनि ठुलो भएर बिच्ची हुन्छु। उनीहरू बुढा बुढी हुन्छन्। उनीहरूलाई ओल्ड एज होममा राखिदिनेछु। हिसाब बराबर हुन्छ। रोशनको भविष्यवाणीमा हितेशले समर्थन गर्यो। दुवै साथीहरू पिङ मचाउन थाले। ओलेज होम, तीन अङ्ग्रेजी शब्दहरू ती दुईको वरिपरि धुवाझै रुमलिरहेका थिए। धन्यवाद।
1: डाक्टर साङ्मु लेप्चाले भर्खरै पाठक समक्ष पठन गर्नुभएको कथा ओल्डेज होममा बोर्डिङ पाठशालाको होस्टेलमा बाल्यकाल बिताउन परेको रोशनको बाल मनोवैज्ञानिक चित्रण गरेका छन्। बोर्डिङमा बस्दा रहँदा बाल्यकाल बोर्डिङमै बिताएपछि रोशनलाई त्यो बोर्डिङमै बसेको मित्र हितेश सँग बातचित गर्दा गर्दै उनीहरूलाई पनि आमा बाबाप्रति एउटा आक्रोश पैदा हुन्छ। हामीले हाम्रो बाल्यकालमा एउटा परतन्त्र हिसाबले एउटा बोर्डिङको एउटा कोठाभित्र बिताएका छौँ। त्यही कारणले चाहिँ हामी हाम्रा आमा बाबालाई पनि उनीहरू वृद्ध भएपछि यसको प्रतिशोध स्वरूप हामी उहाँहरूलाई ओल्ड एज होममा राख्नेछौँ भन्ने विचार व्यक्त गरेका छन् यस कथाभित्र।
2: धन्यवाद डाक्टर अनिता लामा यति मिठो समीक्षाप्रति। अनि अब स्वयं डाक्टर अनिता लामाले आफ्नो कविता लिएर प्रस्तुति दिइरहेको छ।
1: आजको मेरो कविताको शीर्षक छ जन्मदिनको उपहार। आमा, हजुरले विदेशबाट कुरियर गरेर पठाइदिनु भएकी जन्मदिनको उपहार पाए। पाहुनासाथ खोले त्यहाँ महँगो विदेशी मोबाइल र महँगो घडी थियो, तर मैले हजुरबाट अपेक्षा गरेको न्यानो काक थिएन। त्यहाँ हजुरको निस्वार्थ माया थिएन, न त हजुरसँग बिताएको त्यो रमाइलो विगत नै थियो। यी सब थोकको अघि अति फिका भो ती उपहार मेरो निम्ति। त्यसैले न मन्दिर गए, न गुम्बा गए त्यस दिन। आज मलाई अनुभव हुँदैछ बुबाले जति नै माया गरे पनि आमाको तृष्णा छुट्टै हुँदो रहेछन् सन्तानको निम्ति। आमा, म भोको छु हजुरको मायाको, म भोको छु हजुरको काकको। तसर्थ विदेशतिर बरालिनु छैन हजुरले अब। हजुर चाँडै फर्कनु होस् घर त्यो न्यानो काख लिएर, जुन काखमा लुटुपुटु गर्दै म मेरो बाल्यकाल बिताउन चाहन्छु।
2: यति मिठो कविताको निम्ति डाक्टर अनिता लामालाई धन्यवाद। अनि अहिलेको वर्तमान स्थितिमा जति आमा बाबाहरू आफ्नो जीविका उपार्जनको लागि बाहिर जान बाध्यता छ, यो हाम्रो एउटा बाध्यता हो, तर नानीहरूले उनीहरूको आमाको न्यानो काख पाउनको लागि चाहिँ उनीहरू कति उताउलो हुन्छन्, उनीहरूलाई कति न्यानो माया चाहिन्छन् भन्ने कुरा यस कवितामा लेखेकी छिन्।
0: धन्यवाद डाक्टर निना राई।

जे नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनु हुन्न आँसु।

0: अब डाक्टर निना राईको पालो एउटा कविता लिएर आउनु हुँदैछ, स्वीकार्नु होला।
1: यो शरद महिना पितृहरूलाई श्रद्धा चढाउने यो महिना अत्यन्तै हाम्रो श्रद्धा हामी अर्पण गर्छौँ र यसरी मेरी दिवंगत आमालाई श्रद्धाञ्जलि अर्पण गर्दै कविता प्रस्तुत गर्न लागिरहेछु। आमा तिमी थिएनौ, छहारी दिने शीतलताको अभावमा मन चिसिएर ओस बने, छहारी दिने शीतलताको अभावमा मन चिसिएर ओस बने, प्रागन र बार्दलीमा तिम्रा पच्चापहरू खोजे, तिम्रो अनुपस्थितिमा अबोध शिशुको निरही आँखाभरि आँसुका लहरहरू देखे, कोठेबारीमा लचेप्रै फुलेका आरुका फुलहरूसित पनि तिमी थिएनौ, रित्तो आकाश मुनि मटानमा तिम्रो खै जगाउने हातहरू पनि थिएन, बिहानको शुभ मुहूर्तमा मलाई ब्युजाउने शङ्ख घन्टीका सुमधुर आवाजहरू पनि थिएन, आमा बिहानको शुभ मुहूर्तमा मलाई ब्युजाउने शङ्ख घन्टीका सुमधुर आवाजहरू पनि थिएन, हो आमा सबैले भनी तिमी त्यहाँ छौ, गोधुली साँझ तिमीलाई मनपर्ने सेतो गुलाब हातभरि टिपेर तिम्रो समाधिमा आए, तर आमा तिमी त्यहाँ पनि थिएनौ, तिमी त्यहाँ पनि थिएनौ। धन्यवाद।
2: यति मिठो आमा शीर्षक कविता वाचनको निम्ति डाक्टर निरा नाईलाई धन्यवाद दिँदै म उहाँको कवितामाथि छोटो विश्लेषण गर्न चाहन्छु। अब यो शरद ऋतुको समयमा कि पितृहरूप्रति श्रद्धा अर्पण गर्ने यही महिना, अनि उहाँले यस कवितामा आफ्नो बितेर जानुभएको आमालाई सम्झना गर्दै यस कवितामा आमालाई एउटा पितृ श्रद्धा अर्पण गरेकी छिन्।
1: धन्यवाद डाक्टर अनिता लामा यति मिठो समीक्षाको लागि। अनि तुलसीदासले रामचरित मानसमा शरद ऋतुको मनमोहक वर्णन गरेका छन्। यस्तै मनमोहक कविता लिएर प्रस्तुत गर्न लागिरहेछ डाक्टर साङ्मु लेप्चा।
0: मेरो कविताको शीर्षक छ मैले माटो सुँघिरहे, तिमी अघि बढ्दै गयौ म पछि सर्दै गएँ, तिमी आकाश ताक्ने भयो मैले भुइँमा माटो सुँघिरहे, तिमी आकाश ताक्ने भयो मैले भुइँमा माटो सुँघिरहे, किनकि आफूले टेकेको माटोलाई मैले कदापि भुल्न सकिनँ, आकाशको सपनाबाट खसेछौ तिमी म भुइँमा नै थिए, खस्ने आवाजसम्म भएन मलाई, आखिर भुइँ भनेको आफ्नो अस्तित्व हो, म मनै भएर बाँच्न सिकेको छु, यही भुइँबाट मैले स्वाभिमान र पवित्रता बुकी उभिएको छु, म हिलोको कमल हुँ, म हिलोको कमल हुँ, तिमी बाँस भएर आकाश छेड्न खोज्यौ, आखिरमा नुएर भुइँतिर शिरनत गर्यौ, जे होस् आफ्नो माटोको सुगन्ध प्यारो लाग्छ मलाई, माटोलाई जति नै भुल्न खोजे पनि तिमी र म यही माटोमा जन्मेर टेकेर हुर्केर यही माटोमा समाहित हुनुपर्छ, तसर्थ मेरो माटोलाई तिमी र म हुर्केको माटोलाई जतन गरी जोगाउन पर्छ, उब्जनीको लह लह बाली फलाउन म उभेको भुइँलाई, उब्जनीको लह लह बाली फलाउन म उभेको भुइँलाई, कहीँ कतै भल पहिरो आधी बेरी आई बगाउन खोजे तिमी र म भएर कसिलो अँगालोले, तिमी र म भएर कसिलो अँगालोले बाँधेर राख्ने क्षमता राख्नुपर्छ, बाँधेर राख्ने क्षमता राख्नुपर्छ।
1: यति मिठो कविताको निम्ति डाक्टर साङ्मु लेप्चालाई धन्यवाद टक्राउँदछु। हामी जति नै महत्वाकांक्षी भए तापनि हामीले आफ्नो जरालाई बिर्सनु हुँदैन, यदि जरालाई बिर्सनु हो भने त रुख पनि ढल्नेछ, र सकारात्मक विचारहरू लिएको धरतीलाई नै माया गर्नुपर्छ भन्ने प्रकृति छटामा नै रमाउने साङ्मु लेप्चाको यति मिठो कविताको लागि धन्यवाद। अनि अब प्रस्तुत गर्न गइरहेको छ अनिता लामाको मिठो कविता, लौ त सुन्नु श्रोतावर्ग।
2: म फेरि पाठक समक्ष अर्को कविता लिएर आएकी छु, तिम्रो गाउँ पलायन। एक दिन दुई दिन गर्दै अब त धेरै वर्ष बितिसकेछ तिमीले गाउँ छोडेको पनि, तिमीले गाउँ छोडेदेखि धेरै वर्षपछि अस्ति भर्खरै मात्र तिम्रो गाउँमा जाने सुयोग प्राप्त भइथ्यो मलाई पनि, धने दाईको ठुली छोरीको बिहेको भोजमा पहिले भन्दा धेरै विकास भएछ तिम्रो गाउँमा, गाउँलेहरूको प्रयासमा बिजुली बत्ती पुगेछ अनि बाटो पनि तिम्रो घरको छेवै र खनेको रहेछ। गाडीको बाटो तिम्रो घरको सिकुवामा ढोकामा तालचा झुन्डिएको रहेछ। तापनि घर वरिपरि घुमे माकुराले जाल बुनेछ जग्गा जग्गामा। काठहरू धमेराले खान थालेछन् घरको दलिनमा। कहिले कहिले गाउँथलीले बच्चा हुर्काएर लगेछ गोड रित्ते पारेर। घुरेनमा इलामे र कुरो फुल्नसम्म फुलेछ देखेर विरक्त लाग्यो अनि सम्झिए तिमीलाई तिम्रो सानो भाडाको कोठामा अटाउन सकेको वर्तमानलाई सपना बनेर दौडिए ती सब मेरा आँखाभरि म घर नआइपुगिन् जेलसम्म।
0: धन्यवाद डाक्टर अनिता लामा र यहाँले यति मिठो कविता पाठन गर्नुभयो। जुन कवितामा परदेशिएको आफ्नो चिर परिचित व्यक्ति अथवा पात्रको घरमा पुग्दा घरमा कोही नहुनु घरको अवस्था नराम्रो देख्दा हाम्रो कवि मन विरक्तिएको कविता लेख्छन् र अनुपस्थितिको अनुभव गरेर मिठो कविता यहाँले पस्किनु भयो। र यस्तै छ हाम्रो आर्थिक परिस्थिति सामाजिक परिस्थिति। यही आर्थिक परिस्थितिले गर्दा आफ्नो घर जग्गा जमिन सबै छोडेर पलायन हुनुपर्छ र त्यो घर पनि आफ्नो नभएर कुनै एउटा साहुको घर पनि हुनसक्छ र ऊ त्यसरी नै पलायन भएर परदेशिएको हुनसक्छ। र यति मिठो कविताको लागि धेरै धेरै धन्यवाद हाम्रो डाक्टर अनिता लामालाई।

0: सृजना कार्यक्रमलाई सुनिरहनु भएका श्रोताबिन्दमा अब एउटा कथा लिएर डाक्टर निना राईले प्रस्तुत गर्नुहुँदैछ, स्वीकार्नु होला।
1: लौ त श्रोताबिन्द, अहिले वर्तमानमा यसरी कोखहरू बिक्री भइरहेको छ, गर्भहरू बिक्री भइरहेको छ र गरिबहरू यसरी नै शोषित भएको छ र त्यसले गर्दाखेरि मेरो यो कथाको शीर्षक नै गर्भदान रहेको छ। किर्तिपुर जाने आवश्यक काम परेको थियो, पानी झमझम परिरहेको थियो, गाडीबाट निस्कँदा सेतो दोपट्टामा हिलो लागेछ। कता कता अग्लो डाँडामा भएको धानबारी र कृतिपुर गाउँ मलाई असाध्यै मनपर्छ। भिडहरूदेखि टाढा धान रोप्न व्यस्त मानिसहरू, असार पन्ध्र भोलि, हिजो मात्र मित्र र म डिन कार्यालयको क्यान्टिनमा जाँदा हामीले असार पन्ध्र हो भनेर सुनेका थियौँ अनि म अनि मेरो मित्रले थपी थपी दही चिउरा खाएका थियौँ। वास्तवमा असार पन्ध्र आज रहेछ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको असारको पन्ध्रको हरियो खेत र युवा युवतीहरूको अमूर्त चित्रकारिता मानस पटलमा निरन्तर आइरह्यो। काश मैले पनि कुनै टाढा गाउँमा भइरहेको धान रोपाई हेर्ने अवसर पाउनु नि भन्ने उत्कट चाहना छ। यसरी कृतिपुरमा धानको आली लहराइराखेको बेटी, पहराको पक्षबाट बगिरहेको निर्मल झरनामा म त्यही शीतलता हुँदै म धानको कुलेसो भएर लागिरहेको छु अनि जलले भिजिरहेको छ धानबारीको सानो गोरेटो भएर म हिँडिरहेछु। म प्रकृति प्रेमी, बाटोभरि फुलेको बैगुनी असारी फुलको स्पर्शले हृदयमा खुसीको छाल उर्लियो। कुलोमा चिसो पानीमा हात र खुट्टा स्पर्श गरे, कस्तो माधुर्य यो जलमा! साँच्चै कृतिपुरको गाउँको सुन्दरता आज मलाई मनभित्रबाटै प्रशंसा गर्न मन लाग्यो र मृदुल हावामा पातहरू फरफराइरहेछन्। केही क्षण स्वयंलाई नै मैले बिर्सिए, प्रकृतिको सामिप्यमा उभिएर आँखा र मनले त्यसको निर्बाध सौन्दर्यपान मैले गरिरहे। कृतिपुरबाट डेरामा फर्की मित्र शोध निर्देशकलाई भेट्न गएकी छिन्। तीन तले घरको प्रथम तलामा हामीले डेरा लिएका छौँ। फलामे मुख ढोका प्राय बन्द रहन्छ। बाहिर कसैले कलबेल बचाएको आवाज सुने मैले ढोका खोलिदिए। एकजना पुरुष, एकजना आइमाई र एउटा 15 वर्षकी काली खिनौटी मैली युवती ब्याग र सुटकेसहरू लिएर भित्र बसी। माथिल्लो तला खाली थियो, त्यहाँ बस्न आएछ भनेर मैले अनुमान लगाए। काठमाडौँ अत्यन्तै व्यस्त सहर, नगरी छिमेकी को हुन्, के काम गर्छ थाहा पनि हुँदैन। शोध कार्य सुरु गरेको 7 वर्ष लाग्दैछ। अव्यवस्थित डेरामा भुइँ र बेडभरि पुस्तक छरिएका छन्। मित्र र म घन्टौँ लेखिरहन्छौँ, बोल्ने फुर्सदै छैन। झर्को लाग्छ बरन्डामा निस्कन्छौँ कहिले काहीँ। यस्तै एक दिन बरन्डामा चिया पिउँदै निस्केकी थिए। माथिल्लो तलामा बस्न आएकी छिमेकी स्वास्नी कहीँ बाहिर जान लागेकी रहेछ। औपचारिक पूर्ण गर्न मैले पनि खिसिक्क हाँसिदे। त्यस काली युवतीलाई के भनी मैले बुझ्न सकिन। उसले टाउको मात्र हल्लाइरहे। उनीहरू निस्केपछि मैले त्यस काली युवतीलाई सोधे, उनीहरू कहाँ जान लागेका हुन्, तिम्रो नाम के हो? प्रत्युत्तरमा उसले भनी, दिदी विदेश जान लागेको, दाई एयरपोर्ट पुर्याउन जानु भएको, मलाई मनो भन्छन्। केही दिनपछि म त्यस बरन्डामा पुगेकी थिएँ। त्यस लोग्ने मानिस र मनु घाममा बसेर फलफुल खाँदै थिए। त्यस लोग्ने मान्छे

0: को साउती मा मनुभित्र पसी केही महिना पश्चात म त्यही बरण्डामा बसेर फेरि चिया पिउँदै गर्दा मनु मलाई देखेर असजिलो मान्दै हिँडिरही उसलाई देख्न साथ मेरो मानस पटलमा मेरो अन्तरालमा धेरै जिज्ञासाहरू पलायो। मनु तिमी ठिकै छौ? तिम्रो घर कहाँ हो? तिमी यस घरमा काम गर्ने केटी हो? यहाँ बस्ने दाई तिम्रो को पर्छ? मनुले जवाब दिए, दिजु मेरो घर बागमती सरलाई त्यही पर्छ। यहाँ बस्ने दाई मेरो कोही पनि पर्दैन, म काम गर्ने होइन। अझ प्रश्नहरू गरे, केही रहस्यमय प्रश्नहरूको उत्तर खोजिरहेको थिए। उसले मलाई आत्मीयता आँखाले हेर्दै भने, दिजु एउटा कुरो भनौँ, तपाईँले कसैलाई पनि नभन्नुहोस् है, यिनीहरूले मलाई यहाँ बच्चा जन्माउन ल्याएका हुन्। यहाँ बस्ने दाई र दिदी विदेशमा बस्नुहुन्छ र हामीलाई सर्लाहीमा एकदमै बुवा बित्नु भएपछि चाहिँ खानुको साह्रै दुःख भयो र सानीमाले यिनीहरूलाई मलाई काठमाडौँ पठाउनु भयो। सानी आमाले भन्नुभएको उनीहरूले धेरै पैसा दिनु भएको छ रे र मैले बच्चा जन्माएपछि चाहिँ उनीहरूले यो बच्चा लानेछ र अझै धेरै पैसा हामीलाई दिनेछ। म छक्क परेर मनुको कुरा सुनिरहे। ऊ अझ भन्दै थिए, दिजुले मलाई भन्नुभएको दाईको आमाले बच्चा नभए दाईको अर्को बिमा गरिदिन्छु भन्नुहुन्छ रे। दाई त असल नै हुनुहुन्छ, आमाको कुरा सुनेर डिभोर्स दिन्छु भन्नु हुँदो रहेछ नि त कहिले काहीँ दिदीलाई। दाई कता गएका छन्? म प्रश्न गर्छु। दाई गाउँ गएका छन्। 3 महिना अघि उनीहरूले मलाई एउटा नर्सिङ होममा राखे। दिदी विदेश फर्किन्छन्। दिदी बच्चा जन्मन 3 महिना अघि आउनुहुन्छ। बच्चा जन्माएर उनीहरूलाई म दिनेछु र म फेरि गाउँ फर्कनेछु। म मूर्तिवत स्थिर भए ऊ धारा प्रभाव बोलिरहेकी थिए। म केवल श्रोता बनिरहेको थिएँ। मनभित्र भुइँचालो आइरहेको थियो। यति कलिलो उमेरमा सेरोगेट मदर, मेरो मन दुख्नसम्म दुख्यो। गरिबीको कारणले गर्भदान गर्दैछे। मेरो अन्तरालमा हाहाकार मच्यो। मनुको भविष्य अनि वर्तमान बारे सोच्न लागे। तिम्रो कोखमा भएको बच्चाको माया लाग्दैन तिमीलाई? तिमी बच्चा अरूलाई दिन सक्छौ? र उसले सुसुप्त अवस्थामा रहेको ममताको छाल छल्किरहेको आँखाले माया लाग्दो मलाई हेरेर भने, माया लाग्छ। उसको आँखाभरि आँसु टिलपिलाइरह्यो। उसको आँखाको आँसु र अन्धारोपनले उभित्रको अथाह पीडा ओक्लिरहेको थियो। त्यस पीडाले मलाई पनि लपेट्न खोजेको मैले अनुभव गरे। सम्भावित भयानक परिणतिको कल्पनाले म क्षुब्ध भए। उनीहरूले नानी खोसिरहेको कल्पनाले म त्रसित भए। यो विमूढ क्षणमा म मौन रहे। उसलाई सामान्य हुन निकै गाह्रो भइरहेको थियो। मनुलाई सबै सेरोगेट आमाहरूले गर्भ बेच्ने यो व्यापारसित त म साँच्चै अनभिज्ञ रहेछु। स्वेच्छाले भने गर्भदान गर्छ भन्ने मान्यतामा बिस्तारै पहिरो जाँदै थियो। यो त एउटा बिक्रीको विषय पो भएको रहेछ गर्भदान त। बाहिर कवि देवकोटाको देशमा असारे वर्ष दर्कन लागेको थियो। अघि सुन्दर देखिएका निलो आकाश, निलो पहाडमा कालो बादलले बाहुल्य फैलाई जताततै मडारिरहेको थियो। साँच्चै काठमाडौँ यति अन्ध्यारो कहिले पनि मलाई लागेको थिएन।
1: धन्यवाद
2: धन्यवाद यति मिठो गर्भदान कथा प्रस्तुत गर्नुभएकोमा डाक्टर निना राई। यहाँको जुन गर्भदान कथा, आजको परिवेश, व्यस्त जीवन, पैसा रुपियाँ प्रशस्त भए पनि सन्तान जन्माउन समय पाउँदैनन्, आफ्नो शरीर बिग्रन्छ भनेर बच्चा जन्माउन अरू गरिब परिवारको महिलाको सहारा लिन्छन्, यो गर्भदान कथा वर्तमानमा घटित अति नै सान्दर्भिक कथा, ज्वलन्त समाचारमा आइरहेको भइरहेको कथा सुन्न पायौँ। 2012-14 नै लेख्नुभएको हो। लेखक स्रष्टा द्रष्टा हुन्। भविष्यमा हुने घटनालाई पनि लक्षित गर्न सक्छन्। गर्भ बिक्री भइरहेको घटनालाई कथामा उजागर गरेकी छिन्। गर्भदान दान होइन तर कुमारी युवतीमाथि शोषण भएको कथा हो। डाक्टर निना राईका प्रकाशित कथा संग्रह आसामिज भाषामा वरिष्ठ साहित्यकार अनुवादक रन काफ्लेज्यूले अनुवाद गरेका छन्, जुन धारावाहिक रूपमा प्रकाशित भइरहेको छ रतन संवाद पत्रिकामा। र यस मिठो कथामा प्राकृतिक सुन्दर सांस्कृतिक परिवेश पनि भेटिन्छन्।

लौ त श्रोताबिन्द, आज सृजना कार्यक्रममा उपस्थित हुनुभएर हामीलाई धैर्य धारण गरेर सुनिदिनु भएकोमा हजुरहरूलाई हामी तिनै जनाबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। साप्ताहिक

भयो। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा 17 सेप्टेम्बरमा गुजरातको वडनगरबाट शुरू भएको बाइक सेवा यात्रा हिजो काशीमा सम्पन्न भयो। यस अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले काशीमा आयोजित समापन समारोहलाई सम्बोधन गर्नुभयो। जीएसटी परिषदको 57 बैठक आज नयाँ दिल्लीको भारत मण्डपममा हुनेछ। आज भारतीय वायुसेना दिवस हो र यस वर्षको विषय अचूक अभेद र सठिक रहेको छ। रूसले हिजो युक्रेनको किव र अन्य 12 क्षेत्रहरूलाई लक्षित गरी 70 मिसाइल र दर्जनौ ड्रोन प्रहार गर्यो, जसमा 25 जनाको मृत्यु भएको छ भने 100 भन्दा बढी घाइते भएका छन्। इरान समर्थित हुती सशस्त्र समूहले साउदी अरबका 2 विमानस्थलमा हमला गरेको छ। यसमा 3 जनाको मृत्यु हुनका साथै 30 भन्दा बढी घाइते भएका छन्, जसले पश्चिम एसियामा तनाव बढाएको छ। बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको गोवा स्थित आवासमा आज बिहान हृदयघातका कारण निधन भएको छ। उहाँ 75 वर्षको हुनुहुन्थ्यो। प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको निधनमा शोक व्यक्त गर्नुभएको छ। र प्याराओलम्पिक च्याम्पियन प्रमोद भगत र भाविना पटेल एसियाली प्यारा खेलहरूको उद्घाटन समारोहमा भारतीय दलको ध्वजवाहक हुनेछन्। यसका साथै समाचार पूरा भयो।

समय यस बेला बिहानको 10:02 भइरहेछ। FM 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ FM 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज एन्ड AIR साथै प्रसार भारती वेब्स OTT प्लेटफर्ममा पनि। अब यहाँहरू समक्ष विविध जानकारी, रोचक तथ्य, आजको दिनको विशेषता बारे कुराकानी गर्नेछौँ अनि साथमा मनमोहक साङ्गीतिक कोशीलहरू लिएर उपस्थित भइसकिसकेका छौँ कार्यक्रम हेलो खरसाङमा।

कार्यक्रम हलो खरसाङको पर्खाइमा बसिरहनुभएका सम्पूर्ण श्रोतालाई प्राविधिक मित्र सचिन लोहागन, प्रसारण सहयोगी पेमा साङ्गे अनि म गुसिका रेबिना सुब्बाको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउँदछौँ।

जुन कुराले हामीलाई चुनौती दिन्छ त्यसैले हामीलाई परिवर्तन गर्छ। अप्ठ्यारा परिस्थितिहरूले नै मानिसहरूलाई बलियो र परिपक्व बनाउँछ। यदि हामीले आफ्नो सोच्ने तरिका सकारात्मक बनायौँ भने हाम्रो जीवन पनि अवश्य सकारात्मक बन्छ।

आजको दिनको विशेषताबारे भन्नुपर्दा, आज हो भारतीय वायुसेना दिवस। भारतीय वायुसेना दिवस प्रत्येक वर्ष अक्टोबर 8 मनाइन्छ। भारतीय वायुसेनाको स्थापना 8 अक्टोबर सन् 1932 सालमा ब्रिटिस साम्राज्यको समयमा रोयल इन्डियन एयरफोर्सको रूपमा भएको थियो। यो दिन भारतीय वायुसेनाका वीर जवानहरूको योगदान, समर्पण र साहसको सम्मान गर्न मनाइन्छ। यस अवसरमा वायुसेनाका प्रमुख ठाउँहरूमा भव्य परेड, एयर सो, विमानहरूको उडान प्रदर्शन र विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ। यस दिन अर्थात् आजको दिन भारतीय वायुसेनाले आफ्ना अत्याधुनिक लडाकु विमानहरू जस्तै राफेल, सुखै, तेजस र हेलिकप्टरहरूको प्रदर्शन गरेर देशको सैन्य शक्ति उजागर गर्दछ।

विश्व दृष्टि दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबार विश्वभर मनाइने एउटा महत्त्वपूर्ण स्वास्थ्य दिवस हो। यसको उद्देश्य अनि महत्त्वबारे भन्नुपर्दा दृष्टिविहीनता र दृष्टि सम्बन्धी समस्याहरूबारे मानिसहरूलाई जागरूक गराउनु हो। विश्वमा हुने लगभग 80% दृष्टिविहीनताका समस्याहरू उचित उपचार र हेरचाहबाट रोक्न वा निको पार्न सकिने भएकाले नियमित आँखा जाँचमा जोड दिनुरहेको छ। त्यसरी नै सबैका लागि गुणस्तरीय र सर्वसुलभ आँखा स्वास्थ्य सेवा पुर्याउन सरकार तथा संस्थाहरूलाई ध्यान आकर्षण गराउनु रहेको छ।

अब श्रोताहरू समक्ष राखिरहेछु केही रोचक तथ्यहरू। शुक्र ग्रहमा एक दिन त्यहाँको एक वर्ष भन्दा लामो हुन्छ, किनकि यसलाई सूर्यको परिक्रमा गर्न भन्दा आफ्नै अक्षमा घुम्न धेरै समय लाग्छ। बाँस संसारको सबैभन्दा तीव्र गतिमा बढ्ने वनस्पति हो। केही प्रजातिका बाँस 24 घण्टामा 1 मिटरसम्म बढ्न सक्छन्।

प्लास्टिक नष्ट हुन 450 वर्ष लाग्छ भने एउटा काँचको बोतल माटोमा पूर्ण रूपमा नष्ट हुन वा पग्लिन करिब 40 लाख वर्ष लाग्छ।

संसारको सबैभन्दा पुरानो वृक्ष क्यालिफोर्नियामा रहेको छ। मेथुसेला नामक रुख करिब 4,800 वर्षभन्दा बढी पुरानो मानिन्छ।

यहाँहरूलाई विविध जानकारी गराउँदा गराउँदै कार्यक्रम हालो खरसाङको निर्धारित समय भने सकिसकेको छ। फेरि अर्को समय भेट्ने नै छौ, तबसम्मलाई म उत्कोशीका रेबिना पनि यहाँहरूबाट विदा चाहन्छु। यहाँहरूको आजको दिन शुभ र सुखद रहोस्। नमस्ते, शुभ दिन।

एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानीको 10:31 अनि 11 सेकेन्ड भइरहेछ। अब यहाँहरू अघि प्रस्तुत गराएका छौं हाम्रो सरोकार र आजको कार्यक्रममा हजुरको साथमा छु म प्रिशिला।

श्रोता, हरेक वर्ष अक्टोबर 8 तारीक भारतमा भारतीय वायुसेना अर्थात इन्डियन एयरफोर्स डे मनाइन्छ। सन् 1932 सालमा अक्टोबर 8 तारीक भारतीय वायुसेनाको स्थापना भएको सम्झनामा यो दिवस मनाउने गरिन्छ। भारतीय वायुसेना देशको आकाशीय सुरक्षा र राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग हो। युद्धको बेला हवाई सुरक्षा प्रदान गर्नुको साथै प्राकृतिक विपत्ति, बाढ़ी, भूकम्प तथा अन्य आपतकालीन अवस्थामा उद्धार र राहत कार्यमा पनि वायुसेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यस दिवसले भारतीय वायुसेनाका वीर जवानहरूको साहस, अनुशासन, समर्पण र राष्ट्र सेवाप्रतिको प्रतिबद्धतालाई सम्मान गर्ने अवसर प्रदान गर्दछ। नव स्पर्श दीपतम अर्थात गर्वको साथ आकाश छुनु भन्ने आदर्श वाक्य बोकेको भारतीय वायुसेना देशका सुरक्षा र सेवामा निरन्तर समर्पित छ।

र श्रोता आजको हाम्रो सरोकारको विषय पनि वायु शक्तिदेखि मानव सेवासम्म भारतीय सेनाबारे छ र हजुरलाई हामी जानकारी अवश्य नै गराउनेछौँ। यसअघि स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम साङ्गीतिक कोशीली फिल्म एयरलिफ्टबाट गुञ्जनेश्वर छ अमल मलिक अजित सिंह तुलसी कुमारको।

गर्जन्दै उड्ने लडाकु विमानदेखि लिएर विपत्तिका परेका मानिसको उद्धारसम्म, राष्ट्रको सुरक्षादेखि मानव सेवासम्म भारतीय सेनाको भूमिका कतिको व्यापक छ, आउनुहोस् आजको प्रस्तुतिमा यस विषयमा चर्चा गरौँ। भारतीय सेना भारतको राष्ट्रिय सुरक्षाको महत्वपूर्ण आधार हो। यसको मुख्य जिम्मेवारी देशको भौगोलिक अखण्डता, सार्वभौमिकता र सुरक्षाको रक्षा गर्नु हो। प्राकृतिक विपत्ति, उद्धार, चिकित्सा सेवा र शान्ति स्थापनाको कार्यमा पनि भारतीय सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। त्यसैले वायु शक्तिदेखि मानव सेवासम्म भारतीय सेनाको यात्रा र योगदानलाई विभिन्न पक्षबाट बुझ्न सकिन्छ।

भारतीय वायुसेनाले देशको आकाशीय सीमाको सुरक्षा गर्नुको साथै रणनीतिक तथा सामरिक हवाई अभियान, सैनिक तथा सामग्री र आपतकालीन उद्धारमा पनि महत्वपूर्ण भूमिका खेल्छ। आधुनिक विमान, हेलिकप्टर, राडर, सञ्चार प्रणाली र अन्य प्रविधिको प्रयोगले भारतको हवाई सुरक्षा क्षमतालाई बलियो बनाएको छ। कठिन भौगोलिक क्षेत्रमा सैनिक तथा आवश्यक सामग्री पुर्याउन पनि हवाई साधन उपयोगी बनेका छन्।

श्रोतागणलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र रेली प्रसारण भइरहेछ हाम्रो सरोकार र आजको हाम्रो सरोकारको विषय छ वायु शक्तिदेखि मानवीय सेवासम्म भारतीय वायुसेना र आजको यस कार्यक्रममा यहाँको साथमा छु म प्रशीला जतिको थल सेना जल सेनाले हाम्रो देशलाई सेवा पुर्याइरहेका छन् उसरी नै वायुसेनाले पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् देशमा बाढी भूकम्प पहिरो चक्रवात तथा अन्य आपतकालीन परिस्थितिमा सेना र वायुसेनाका टोलीहरू उद्धार तथा राहत कार्यमा परिचालित हुन सक्छन् सड़क तथा यातायात अवरुद्ध भएको अवस्थामा हेलिकप्टर र अन्य हवाई साधन मार्फत प्रभावित क्षेत्रमा राहत सामग्री औषधि र आवश्यक उपकरण पुर्याउन सकिन्छ घाइते भएका मानिसहरूलाई सुरक्षित स्थानमा पुर्याउनमा पनि हवाई उद्धारको भूमिका महत्वपूर्ण रहेको छ

सेना भन्ना साथ साहसी योद्धा हाम्रो अघि उभिन्छ, तर सेनाको परिचय अनुशासन, साहस र कर्तव्य निष्ठासँग मात्र जोडिएका हुँदैनन्। विपदको समयमा नागरिकको जीवन रक्षा, राहत सामग्री वितरण र उद्धार कार्यमा सहभागी हुनु पनि एउटा सेनाको मानवीय पक्ष हो। यसैले सेना केवल हतियार र योद्धाको प्रतीक होइन, आवश्यकता पर्दा जीवन बचाउने, राहत पुर्याउने र संकटमा साथ दिने संस्थाको रूपमा पनि खडा भएको देखिन्छ। देशको आकाश र सीमाको सुरक्षा गर्ने शक्तिदेखि विपत्तिमा परेका नागरिकसम्म सहायता पुर्याउने सेवासम्म भारतीय सेनाको भूमिका राष्ट्रिय सुरक्षा र मानव सेवाका विभिन्न आयामसँग जोडिएको छ। यसैले आजको हाम्रो सरोकार कार्य मार्फत ती समस्त सेनाहरू जसले हाम्रो निम्ति आफूहरूलाई समर्पित गर्नुभएका छन् उनीहरूप्रति सत्सत् नमन गर्दछौं।

श्रोतागणले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अहिले प्रसारण भइरहेको छ विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा। त यसै क्रममा अब स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति अनुपमा प्रधानको स्वरमा।

0: भर्खरै हजुरले सुन्नुभयो विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा। यो प्रसारण हो आकाशवाणी खरसाङको र अब प्रस्तुत छ बंगला कार्यक्रम।
1: শুরু হচ্ছে জনজীবন।

नमस्कार आदरणीय श्रोतागण, समाचारको प्रसारणपछि हजुरलाई पुनः स्वागत जनाउँदछौ आकाशवाणीको खरसाङ केन्द्रमा। समयले मध्याहको 12:05 अनि 27 सेकेन्ड भइरहेछ र यो समय हो हजुरकै फरमाइसबाट रहने फिल्मी गीतहरूको कार्यक्रम तपाईँको अनुरोधमा। राजाको यस कार्यक्रममा यहाँहरूको साथमा छु म प्रशिला।

श्रोता, जीवनमा जन्मको साथसाथै मृत्यु पनि हामीले साथमा लिएर आएका हुन्छौँ र यही सन्दर्भमा आज हामीले हिन्दी सिने जगतका एक प्रसिद्ध अभिनेता, निर्देशक तथा लेखक नाना पाटेकरज्यूलाई गुमाउन पुगेका छौँ। उहाँ विशेष गरी आफ्नो प्रभावशाली अभिनय, दमदार संवाद प्रस्तुति र विविध चरित्रलाई जीवन्त बनाउने क्षमतामा माहिर हुनुहुन्थ्यो। नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर थियो। उहाँको जन्म 1 जनवरी 1951 सालमा भएको थियो र आज 2026 सालको अक्टोबर 8 तारिकको दिन हृदयघातको कारणले यी महान कलाकारको स्वर्गवास भएको छ। यसैले उहाँको आत्माले चिर शान्ति पाउन् भनी हामी हार्दिक श्रद्धाञ्जली उहाँप्रति अर्पण गर्दछौँ।

त श्रोता, कार्यक्रमको प्रथम प्रस्तुति रहेको छ लक फिल्मबाट, गुञ्जनेश्वर छ सलिम मर्चानको, जहाँ हामी शब्द रचना पाउँछौँ सब्बिर अहमदको अनि सङ्गीत सलिम सुलेमानको। र यस गीतलाई सुन्न रुचाउने हाम्रो श्रोताहरू हुनुहुन्छ कन्हर बजार पूर्णिया बिहारबाट दिलीप कुमार सेन्चुरी, बिमला सेन्चुरी, अमित

त श्रोता, कार्यक्रमको अघिल्लो प्रस्तुति अब स्वीकार्नुहोस् मिलेंगे मिलेंगे फिल्मबाट सोनु निगम अनि अलका याग्निकको युगल स्वरमा, जहाँ संगीत हामी पाउँछौ हिमेश रेशमियाको अनि शब्द रचना छ समीरको। र यस गीतका अनुरोधकर्ता हुनुहुन्छ रामपुर चोक बिहारबाट जासिम राही, शबाना साहिना प्रवीण, तमन्ना बेगम, रकिब आलम, कमरान फरन आलम, संजय कुमार कर्ण अनि अबरार आलम। यसरी नै जतुका किशनपुरबाट आलम दिलकर, सवन नाच, रिजवान इमरान, आलम शेख, शवन आलम अनि नाच प्रवीण। पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्त, कुन्ती देवी, प्रेम कुमार गुप्त, कृष्ण कुमार, नन्दकिशोर गुप्त, पञ्चनन्द दास। दलुटोला फारबिसगंज बिहारबाट सिरज प्रवाना, राजा सौरभ, तर्नुम तप्सुम अनि इख्तिहार। कटिहार बिहारबाट राजेश भारती, विवा रानी, प्रिया भारती, आदित्य भारती, प्रेरणा प्रगति, शिवम भारती। पुराना तलाब ढुमारामबाट वलिउल्ला अन्सारी, आसमानाज। सारिमपुर बक्सरबाट सरफुद्दीन अन्सारी, फातमानाज अन्सारी, समी अन्सारी। इन्दिरा बिहार दिल्लीबाट दल्लु अन्सारी, वसिम अक्रम अनि बेबी अन्सारी। ताउनुहोस् यहाँको रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

0: सत्य निष्ठा केवल एक शब्द होइन, यो हाम्रो कार्य संस्कृति को पहिचान हो।
1: हरेक काममा पारदर्शिता, हरेक निर्णयमा निष्पक्षता, हरेक पाइलामा जवाफदेहिता,
0: यही हो सत्य निष्ठा, यही हो समृद्धि को बाटो। किनकि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन,
1: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी।
0: सफा सोच, सही काम, सत्य निष्ठा हाम्रो पहिचान। एनटिपीसी रमामसँग सत्य निष्ठा देखि समृद्धि को विश्वास।

105 मेगाहर्ज को तरंगमा श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र रेली प्रसारण भइरहेको छ। हजुरकै फरमाइसमा रहने कार्यक्रम तपाईको अनुरोधमा आजको यस कार्यक्रममा यहाँको साथमा छु म प्रशिला तवनो। श्रोता मित्र, फिल्मी गीतको क्रमलाई निरन्तरता दिदी अब सुन्न लागिरहेका छौं। कार्यक्रमको यो अघिल्लो प्रस्तुति मौसम फिल्मबाट गुञ्जनेश्वर छ सहित मालियाको, र यस गीतलाई सुन्न रुचाउने हाम्रो श्रोताहरू हुनुहुन्छ अररिया राजुखर बजारबाट मोहम्मद शरीफ आर्जु, मौसिन नवाब आर्जु, शवाब आर्जु, सरफराज खान अनि अल्फाज। यसरी नै शिवजी चोक कटनीबाट अनिल ताम्रकर, अमर ताम्रकर, सञ्जीव वर्मा, रजन रजक, राजु ताम्रकर, दिलीप वर्मा, प्रकाश सोनी। गर्ल्स हिल्सको रोड मनिहारीबाट अवधेश गुप्त, नीलु विलासराज अनि वंशराज। रंगिनी छत्तीसगढ़बाट दिनेश वर्मा, करूणा वर्मा। लक्षणपुरबाट विश्वनाथ साहू। मजतपुर पूर्वटोला भागलपुरबाट राजु खान, जहाँगीर, सबनम अनि जानम। कोटवार नारायणपुर बाबापट्टीबाट ओम प्रकाश राई, उषा राई, अमित कुमार राई। द्विवेदा निवेदा गाजीपुरबाट प्रतीक राई, रोशनी राई अनि प्राञ्जल राई। तौनुहोस् यहाँकै फरमाइसमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

श्रोता भवनी, हामी कार्यक्रमको अन्ततिर आइसकेका छौं। यसैले अब सुनौ कार्यक्रमको यो अघिल्लो प्रस्तुति। फोर्स फिल्मबाट गुञ्जन स्वर्च, विजय प्रकाश, शालिनी सिंह अनि नेहा बसिनको। र यस गीतलाई सुन रुचाउने हाम्रो श्रोताहरू हुनुहुन्छ महादेवघाट अमलेश्वरबाट डोमन ठाकुर, सुमन, मिथिलेश, तारिणी, सुरज ठाकुर, ज्योति, रियांश अनि गुडिया ठाकुर। कटिहार जिल्ला रायपुर पञ्चायत बेजुलीगाउँबाट विमल ऋषि, श्यामलाल, कमल, चन्दन ऋषि अनि पङ्केश्वर। भिलाई छत्तिसगढबाट मुकेश शर्मा, सरिता, गौरव अनि गरिमा शर्मा। गोलाबजार बक्सरबाट श्रद्धानन्द आर्य, अभयनन्द आर्य, परमानन्द आर्य, पङ्कज, प्रमोद, रोहित अनि मोहित। गढिया मोजु उस्ते बस्तीबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन, करिना कुमारी, पूजा कुमारी, आरती कुमारी अनि सुनिता देवी। त आउनुहोस् यहाँकै रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अखिलो प्रस्तुति।

त हजुरलाई यसरी यहाँकै फरमाइसमा रहेका केही फिल्मी गीतहरू सुनाउँदा सुनाउँदै कार्यक्रमको अन्ततिर भने हामी आइसकेका छौँ। यसैले अब आजको कार्यक्रम तपाईँको अनुरोधलाई हामी यही अन्त गर्दै यहाँबाट आज्ञा चाहन्छौँ। नमस्ते, राम्रो अघिल्लो कार्यक्रम रहेको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।

यो आकाशवाणी हो। मुख्य समाचार उषा किरणबाट सुन्नुहोस्। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको यसो भूमिमा भारतीय मोबाइल काङ्ग्रेसको 10 संस्करणको उद्घाटन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी 11 अक्टोबरमा मेट्रो रेल परियोजना जनतालाई समर्पित गर्न र अन्य कार्यक्रमहरूमा भाग लिन चेन्नईको भ्रमण गर्नुहुनेछ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु, उपराष्ट्रपति श्री सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दी र मराठी सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको निधनमा शोक व्यक्त गर्नुभएको छ। दिग्गज अभिनेता नाना पाटेकरको आज दिउँसो 4 बजे पुणे नजिकैको डन्जेमा अन्तिम संस्कार गरिनेछ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनकी आमा रूपा सोरेनको निधनमा शोक व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज स्वराजप्रति सच्चा नायकहरूको समर्पणको उल्लेख गर्नुभएको छ। गृहमन्त्री अमित शाहले लोकनायक जयप्रकाश नारायणलाई उनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। एयर चीफ मार्शल एपी सिंहले आज भारतीय वायुसेनाको बढ्दो क्षमतामाथि प्रकाश पार्नुभयो र जोड दिँदै भन्नुभयो, यसको वास्तविक शक्ति केवल उन्नत उपकरण र तकनिकीमा भन्दा पनि यसको वायु योद्धाहरूमा निहित छ। केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले आज अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री तथा COP31 वार्ताका अध्यक्ष क्रिस बोबेनसँग फिजीमा भेट गर्नुभएको छ। यमनको हुती समूहले आज बिहान साउदी अरब र यमनको सरकारी नियन्त्रणमा रहेको क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गरेको दावी गरेको छ। आईसीसीले ताजा ऱ्याङ्किङ जारी गरेको छ। भारतीय कप्तान श्रेयस अय्यर करियरको उत्कृष्ट 7 स्थानमा पुगेका छन् भने एक दिवसीय टीमका कप्तान शुभमन गिल शीर्ष स्थानमा यथावत छन्। सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, पूरा भयो। दिउँसो 2:40 खबरहरूको ताजा संस्करणका साथ पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। ताउनो श्रोता मित्र, कार्यक्रमको पहिलो सांगीतिक प्रस्तुति यहाँको निम्ति राखिरहेका छौं नरेन्द्र गुरुङ अनि डेजी बराइली अनि साथीहरूको स्वरमा।

0: हजुरले भर्खरै सुन्नुभयो केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको र अब पालो समाचारको।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको यशोभूमिमा भारतीय मोबाइल काङ्ग्रेसको 10 संस्करणको उद्घाटन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी 11 अक्टोबरमा मेट्रो रेल परियोजना जनतालाई समर्पित गर्न र अन्य कार्यक्रमहरूमा भाग लिन चेन्नई जानुहुनेछ। इलेक्ट्रोनिक्स तथा आईटी मन्त्री अश्विनी वैष्णवले सरकार कृत्रिम बुद्धिमत्तालाई स्टार्टअप, शिक्षाविद, शोधकर्ता र विद्यार्थीहरूको व्यापक क्षेत्रमा पहुँचयोग्य बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ। जीएसटी परिषदको 57 बैठक आज नयाँ दिल्लीको भारत मण्डपममा हुँदैछ। वित्त मन्त्री निर्मला सीतारमणले यसको अध्यक्षता गर्नुहुनेछ र सर्वोच्च न्यायालयले केन्द्रलाई औषधि कम्पनीहरूको विपणन पद्धतिहरूको वैधानिक नियमनको आवश्यकताको जाँच गर्न 3 सदस्यीय समिति गठन गर्न निर्देश दिएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको यशोभूमिमा भारतीय मोबाइल काङ्ग्रेसको 10 संस्करणको उद्घाटन गर्नुभयो। यसले दूरसञ्चार, डिजिटल कनेक्टिभिटी र टेक्नोलोजी नवीनतामा भारतको उल्लेखनीय प्रगतिलाई प्रदर्शन गर्दछ। 4 दिने सम्मेलन हिज शुरू भएको हो। यस वर्षको विषय सीमाभन्दा बाहिर विस्तार रहेको छ। यसको उद्देश्य डिजिटल नवाचार, अर्को पुस्ताको कनेक्टिभिटी र प्रौद्योगिकी नेतृत्व विकासमा भारतको बढ्दो क्षमता प्रदर्शन गर्नु हो। यस अवसरमा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारतीय मोबाइल काङ्ग्रेस मञ्चले भारतमा दूरसञ्चार क्षेत्र र डिजिटल कनेक्टिभिटीको विकास देखेको छ। उहाँले यस मञ्चले दूरसञ्चार क्षेत्रमा भारतको प्रगतिमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
2: इन्डिया मोबाइल कांग्रेस के माध्यम से बहुत कुछ हासिल किया है। हमारे सामने विकसित भारत का एक विराट संकल्प है। इसके लिए हमें अपने प्रयासों को निरंतर व्यापक करते रहना है। हमें IMC को एक ऐसा प्लेटफॉर्म बनाना है जो टेक्नोलॉजी, रिसर्च, इंडस्ट्री, इन्वेस्टमेंट और आइडिया का एक जंक्शन बन सके।
1: प्रधानमन्त्री नरेन्द्र मोदी 11 अक्टोबरमा मेट्रो रेल परियोजना जनतालाई समर्पित गर्न र अन्य कार्यक्रमहरूमा भाग लिन चेन्नई जानुहुनेछ। प्रधानमन्त्री श्री मोदीले भिडियो कन्फरेन्स मार्फत चेन्नईमा पुनम मल्ली, बडा पलानी र पलानी, परमाकुडी, नमक्कल, अम्बासमुद्रम र वेल्लोर क्यान्टोनमेन्टमा अमृत भारत स्टेशनहरूमा 14.6 किलोमिटर लामो पुनमल्ली बडा पलानी खण्डको उद्घाटन गर्नुहुनेछ। उहाँले कोयम्बुटुरमा रेल परियोजनाको पनि उद्घाटन गर्नुहुनेछ। पुनमल्लीबाट रेल मेट्रो रेलको उद्घाटनपछि प्रधानमन्त्रीले चेन्नईमा रोड सो पनि गर्नुहुनेछ। उहाँले संगीत उस्ताद एवं राज्यसभा सांसद इलाया राजाको संगीत अनुसन्धान केन्द्रको पनि उद्घाटन गर्नुहुनेछ। इलेक्ट्रोनिक्स तथा आईटी मन्त्री अश्विनी वैष्णवले सरकार कृत्रिम बुद्धिमत्तालाई स्टार्टअप, शिक्षाविद, शोधकर्ता र विद्यार्थीहरूको व्यापक दायरामा पहुँचयोग्य बनाउन प्रतिबद्ध रहेको बताउनुभयो। आज नयाँ दिल्लीमा विश्व विकास रिपोर्ट 2026 जारी गरेपछि सभालाई सम्बोधन गर्नुहुँदै श्री वैष्णवले भन्नुभयो, भारत अब वास्तविक लाभ प्राप्त गर्न एआईलाई अप्नाउने र प्रयोग गर्ने देशहरूमध्ये एक हो। मन्त्री श्री वैष्णवले उत्पादन बढाउन, लागत घटाउन, राजस्व बढाउन र मानिसहरूको जीवन सुधार गर्न तकनिकीको प्रयोगबाट वास्तविक लाभ प्राप्त हुने बताउनु भएको छ। विदेश मन्त्री एस जयशंकरले भारत र घाना ग्लोबल साउथको लामो साझेदार र च्याम्पियनको रूपमा स्वास्थ्य, कृषि, फार्मास्युटिकल्स, खनन, रक्षा, रेलवे र डिजिटल प्राविधिमा सहयोगलाई प्रगाढ बनाउने दिशामा प्रतिबद्ध रहेको बताउनु भएको छ। श्री जयशंकरले दुवै देशहरूले तुलनात्मक चुनौतीहरूको सामना गरिरहेका छन् र लचिलोपन, समावेशीकरण र विकासलाई बलियो बनाउन अनुभवहरू साझा गर्न सक्ने बताउनु भएको छ। जीएसटी परिषदको 57 बैठक आज नयाँ दिल्लीको भारत मण्डपममा हुँदैछ। वित्त मन्त्री निर्मला सीतारमणले यसको अध्यक्षता गर्नुहुनेछ। बैठकमा जीएसटी सम्बन्धी विवादहरू समाधान गर्न र इनपुट ट्याक्स क्रेडिटको प्रभावमा सुधार गर्न नीतिगत सुधारहरूको बारेमा चर्चा हुनेछ। यसको उद्देश्य अनुपालनमा लाग्ने समय र लागत कम गर्नु रहेको छ। वित्त मन्त्रालयका अनुसार सरकारले वस्तु तथा सेवा कर जीएसटी व्यवस्थामा सुधारको अर्को चरणको लागि 5 सूत्री योजना प्रस्ताव गर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। दिग्गज अभिनेता नाना पाटेकरको आज दिउँसो 4 बजे पुणे नजिकैको डोन्जेमा अन्तिम संस्कार गरिनेछ। महाराष्ट्र सरकारले उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। नाना पाटेकरको डोन्जेस्थित आफ्नो फार्म हाउससँग गहिरो सम्बन्ध थियो। उहाँको अन्तिम संस्कार त्यहीँ गरिनेछ। पर्दामा दमदार उपस्थितिका लागि परिचित पाटेकरको आज बिहान गोवास्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो। उहाँ 75 वर्षका हुनुहुन्थ्यो। हिन्दी र मराठी सिनेमामा उत्कृष्ट अभिनयका लागि परिचित अभिनेताको करियर धेरै दशकसम्म रह्यो, जसलाई सम्मान गर्दै 3 राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित गरिएको थियो। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति श्री सीपी राधाकृष्णन अनि प्रधानमन्त्री श्री नरेन्द्र मोदीले दिग्गज अभिनेता नाना पाटेकरको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ। सर्वोच्च न्यायालयले केन्द्रलाई औषधि कम्पनीहरूको मार्केटिङ अभ्यासको वैधानिक नियमनको आवश्यकताको जाँच गर्न 3 सदस्यीय समिति गठन गर्न निर्देशन दिएको छ, जसमा डाक्टरहरूलाई दिइने उपहार र अन्य सुविधाहरू पनि समावेश छन्। न्यायाधीशहरू विक्रमनाथ र सन्दीप मेहताको पीठले औषधि कम्पनीहरू र डाक्टरहरू बीचको अनैतिक व्यवहारहरू विरूद्ध कारवाहीको माग गर्दै दर्ता गरेका याचिकाको सुनवाई गर्दै यस्तो निर्देश दिएको हो। प्रस्तावित समितिले हितधारकहरूको सुझाव र विचारमाथि विचार गर्नेछ। भारतले अमेरिका र 13 अन्य अर्थव्यवस्थाहरूसँग संयुक्त मन्त्रीस्तरीय वक्तव्यमा हस्ताक्षर गरेको छ। यसले संरचनात्मक अतिरिक्त क्षमता र उत्पादनको समस्यालाई सम्बोधन गर्न र विश्व बजारमा असर गर्ने गैर बजार नीतिहरूलाई नियन्त्रण गर्न उपायहरू गर्न आह्वान गरेको छ। 15 भागीदार अर्थव्यवस्थाहरूले हस्ताक्षर गरेको संयुक्त मन्त्रीस्तरीय वक्तव्य अमेरिकी व्यापार प्रतिनिधि USCRद्वारा गरिएको हो।
3: अमेरिकी व्यापार प्रतिनिधि कार्यालय द्वारा जारी इस साझा बयान का मुख्य उद्देश्य वैश्विक बाजारों को प्रभावित करने वाली गैर बाजारी नीतियों पर रोक लगाना है। ये कदम हाल ही में अमेरिका के विस्कॉन्सिन राज्य के मिलवाकी शहर में हुई G20 देशों के व्यापार मंत्रियों की बैठक के बाद उठाया गया है। बयान में कहा गया है कि दुनिया के कई देश अपने स्थानीय उद्योगों, श्रमिकों और अर्थव्यवस्थाओं को ऐसी व्यापारिक विकृतियों से बचाने के लिए कदम उठा रहे हैं। सभी देशों ने जोर दिया है कि आपसी सहयोग, सूचनाओं के आदान प्रदान और मिलकर की गई कार्रवाई से इन प्रयासों को और अधिक प्रभावी बनाया जा सकता है। इस महत्वपूर्ण समझौते पर हस्ताक्षर करने वाले 15 भागीदारों में भारत और अमेरिका के अलावा अर्जेंटीना, ऑस्ट्रेलिया, कनाडा, यूरोपीय संघ, फ्रांस, जर्मनी, इटली, जापान, दक्षिण कोरिया, मैक्सिको, पोलैंड, तुर्की और ब्रिटेन शामिल है।
1: वायुसेना प्रमुख एपी सिंहले वायुसेनाको बढ्दो क्षमताको उल्लेख गर्नुहुँदै वायुसेनाको वास्तविक शक्ति उन्नत उपकरण र तकनिकी मात्र होइन, यसका योद्धाहरूमा पनि निहित रहेको बताउनु भएको छ। हिन्डन एयरबेस गाजियाबादमा भारतीय वायुसेना दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै एयर चीफ मार्शल श्री सिंहले राष्ट्रिय हितको रक्षामा वायु शक्तिको भूमिकामाथि जोड दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले वायुसेना दिवसमा देशका सबै बहादुर वायु योद्धाहरूलाई सलाम गर्नुभएको छ। उहाँले यस अवसरमा भन्नुभएको छ, आज अक्टोबर 8 भारतका लागि विशेष दिन हो, किनकि देशले यस दिनलाई वायु सेना दिवसको रूपमा पालन गर्दछ। आईसीसीले ताजा ऱ्याङ्किङ जारी गरेको छ। भारतीय कप्तान श्रेयस अय्यर करियरको उत्कृष्ट 7 स्थानमा पुगेका छन् भने एक दिवसीय टिमका कप्तान शुभमन गिल शीर्ष स्थानमा यथावत छन्। यो समाचार युट्युबमा @AIRNews कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको यशोभूमिमा भारतीय मोबाइल काङ्ग्रेसको 10औं संस्करणको उद्घाटन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी 11 अक्टोबरमा मेट्रो रेल परियोजना जनतालाई समर्पित गर्न र अन्य कार्यक्रमहरूमा भाग लिन चेन्नई जानुहुनेछ। इलेक्ट्रोनिक्स तथा आईटी मन्त्री अश्विनी वैष्णवले सरकार कृत्रिम बुद्धिमत्तालाई स्टार्टअप शिक्षाविद शोधकर्ता र विद्यार्थीहरूको व्यापक क्षेत्रमा पहुँच योग्य बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ। जीएसटी परिषदको 57औं बैठक आज नयाँ दिल्लीको भारत मण्डपममा हुँदैछ। वित्त मन्त्री निर्मला सीतारमणले यसको अध्यक्षता गर्नुहुनेछ र सर्वोच्च न्यायालयले केन्द्रलाई औषधि कम्पनीहरूको विपणन पद्धतिहरूको वैधानिक नियमनको आवश्यकताको जाँच गर्न 3 सदस्यीय समिति गठन गर्न निर्देश दिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। दिउँसो 3:45 ताजा खबरहरूका साथ पुनः उपस्थित हुनेछौँ। अघिल्लो संस्करण लिएर सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
0: श्रोतागण, समाचारको प्रसारणपछि अब सुनौ यो लोकगीत।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीको 25 वर्षको कार्यकाल। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले बुधबार नयाँ दिल्लीको सरोजिनी नगरमा श्री विनायक मन्दिरको भ्रमण गर्नुभयो र सार्वजनिक सेवामा 25 वर्ष पूरा भएको अवसरमा भगवान गणेशको पूजा गर्नुभयो। प्रार्थनापछि प्रधानमन्त्रीले एक्समा भन्नुभयो, उहाँले देशभरिका मानिसहरूको सुख समृद्धि र सुस्वास्थ्यको लागि प्रार्थना गर्नुभयो। उहाँले विघ्नहर्ता भनेर चिनिने भगवान गणेशको आशीर्वादले सबैको कल्याण होस् र राष्ट्रलाई प्रगतिको मार्गमा अगाडि बढाउन मदत गरोस् भनेर पनि प्रार्थना गर्नुभयो। सरकारी नेताको रूपमा उहाँको राजनैतिक यात्रा अक्टोबर 7, 2001 शुरू भयो, जब उहाँले गुजरातको मुख्यमन्त्रीको रूपमा शपथ लिनुभएको थियो। 25 वर्षपछि भाजपा र यसका एनडीएका सहयोगीहरूले यस अवसरलाई देशभरि घटनाहरूको साथ मनाइरहेका छन्। यसैबीच केन्द्रीय क्याबिनेटले गुजरातदेखि प्रधानमन्त्री कार्यालयसम्मको उहाँको असाधारण यात्राको प्रशंसा गरिरहेका छन्। मोदीजीको पहिलो कार्यकाल सन् 2001 गुजरातमा शुरू भएको थियो। त्यहाँ उहाँको कार्यकाल 12 वर्षभन्दा बढी चलेको थियो, जब उनी भारतीय जनता पार्टी भाजपाको प्रधानमन्त्रीको उम्मेद्वार बने र 2014 लोकसभा चुनावमा पार्टीलाई बहुमतमा पुर्याए। सन् 2019 र 2024 ठूलो जनादेशका साथ प्रधानमन्त्रीका रूपमा फर्किएर जवाहरलाल नेहरूपछि लगातार 3 कार्यकालसम्म सरकारको नेतृत्व गर्ने पहिलो प्रधानमन्त्री बने। यो उत्सवले उहाँको राजनैतिक जीवनका 2 चरणहरूलाई जोड्न खोजेको छ। केन्द्रीय क्याबिनेटको प्रस्तावले गुजरातमा शुरू गरिएका पहलहरूलाई औँल्याइएको छ। सेप्टेम्बर 17 उहाँको जन्मदिनमा शुरू गरिएको 1 महिना लामो सेवा संकल्प अभियानको माध्यमबाट रक्तदान अभियान, स्वच्छता कार्यक्रम, कल्याणकारी पहुँच, प्रदर्शनी, सांस्कृतिक कार्यक्रमहरू र अन्य सार्वजनिक सेवा पहलहरू समावेश थिए। दिल्लीको इन्दिरा गान्धी स्टेडियम परिसरमा मुख्य सेवा ज्योति कार्यक्रम आयोजना गरिएको थियो। भाजपाका कार्यकर्ताहरू र राजधानी भरिका संगठनात्मक इकाइहरूका समर्थकहरू कार्यक्रममा उपस्थित थिए। सभालाई सम्बोधन गर्दै उहाँले आफ्नो सम्पूर्ण राजनीतिक यात्राको श्रेय नागरिकहरूको अटूट विश्वास र समर्थनलाई दिनुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, यो जनताको निरन्तर आशीर्वाद जनार्दनको परिणाम हो। मंगलबारको बैठकमा केन्द्रीय क्याबिनेटले सरकार प्रमुखको रूपमा निरन्तर नेतृत्वको 25 वर्ष पूरा गरेकोमा मोदीजीलाई औपचारिक रूपमा बधाई दिएको छ। राष्ट्र पहिलो र नागरिक प्रथम यो सिद्धान्तबाट निर्देशित क्याबिनेटले कल्याणकारी योजनाहरू, पूर्वाधार विस्तार, आर्थिक सुधार र प्रवृद्धिलाई मोदीजीको कार्यकालको परिभाषित विशेषताहरूमध्ये उद्धृत गर्यो। यसले लगभग 60 करोड़ जनधन खाताहरू, 4 करोड़ भन्दा बढी घरहरू र 4 लाख करोड़ रूपियाँ भन्दा बढी पीएम किसान स्थानान्तरणलाई उजागर गर्यो। प्रस्तावमा 25 करोड़ मानिसहरू गरिबीबाट बाहिर निस्किएको सरकारको दावी छ। जीएसटी, डिजिटल भुक्तानी, यूपीआई, कल्याणकारी वितरण सुधार र औपनिवेश युगका कानूनहरूको प्रतिस्थापन प्रमुख नीतिगत परिवर्तनका उदाहरणहरूको रूपमा उद्धृत गरिएको थियो। प्रस्तावमा भारतको कोविड खोपको विकास र चन्द्रमाको दक्षिणी ध्रुव नजिकै चन्द्रयान र 3

वतरणलाई पनि देशको बढ्दो प्राविधिक क्षमताको प्रतीकका रूपमा उल्लेख गरिएको छ। मन्त्री परिषदको प्रस्तावमा सन् 2016 को सर्जिकल स्ट्राइक, सन् 2019 को बालाकोट हवाई आक्रमण र सन् 2025 को अपरेशन सिन्दूरलाई उद्धृत गर्दै राष्ट्रिय सुरक्षालाई मोदीजीको नेतृत्वका अन्य परिभाषित विषयवस्तुमध्ये स्थान दिएको छ। बैठकमा संविधानको धारा 370 हटाउने, एक श्रेणीको एक पेन्सन चीफ अफ डिफेन्स स्टाफको गठन, माओवादी हिंसा विरूद्धको सरकारको कार्यवाही लगायतका विषयमा चर्चा भएको थियो। अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तावले G20 र ब्रिक्समा भारतको भूमिका, ग्लोबल साउथका लागि यो वकालत, G20 को अफ्रिकी संघको समावेश खोप मैत्रीलाई औलाएको छ। मोदीजीले 36 देशबाट राजकीय सम्मान प्राप्त गरेको पनि उल्लेख गरिएको छ।

प्रस्तुत थियो समसामयिक समीक्षा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब यहाँ अघि सुनाउन लागिरहेका छौं केही फिल्मी गीतहरू।

बहुआयामिक प्रतिभाका धनी नाना पाटेकर भारतीय चलचित्रका एक प्रभावशाली कलाकार हुनुहुन्थ्यो। दमदार अभिनय, सरल व्यक्तित्व र सामाजिक सेवाप्रतिको चासोको कारण उनी दर्शकमा छुट्टै पहिचान बनाउन सफल भएका थिए। फिल्म अभिनेता नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर हो। उहाँको जन्म सन् 1951 सालमा जनवरी 1 तारिक महाराष्ट्रमा भएको थियो। उहाँ आज हृदयघातको कारण हामी बीच रहनु भएनन्। उहाँप्रति हामी हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौँ। त श्रोता, उहाँद्वारा अभिनीत केही फिल्महरू हजुरअघि राख्न लागिरहेका छौँ। त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति कोहरम फिल्मबाट, जहाँ गुञ्जने आवाज हामी पाउँछौँ अमित कुमार अनि सुदेश भोसलेको।

परिन्दा फिल्मको निम्ति उहाँले उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गर्नुभएको थियो भने क्रान्तिवीरको लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गर्नुभएको थियो। यसरी नै अग्निसाक्षीको लागि उहाँले उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गर्नुभएका थिए।

नाना पाटेकरको अभिनय यात्रा भारतीय चलचित्रका लागि एक विशेष अध्यायको रूपमा सम्झिनेछ। उहाँका आवाज, संवाद, बोल्ने शैली र चरित्रलाई जीवन्त बनाउने क्षमता दर्शकले लामो समयसम्म सम्झिरहनेछन्। आज 8 अक्टोबर 2026 नाना पाटेकरको 75 वर्षको उमेरमा उहाँ स्वर्गवास हुनुभयो। उहाँलाई हामी सधैँ सम्झनेछौँ, यसैले उहाँप्रति हामी हार्दिक श्रद्धाञ्जली पनि अर्पण गर्दछौँ।

0: पछि श्रोता भाव पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। क्षेत्रीय समुद्री बुनियादी ढाँचा विकासलाई ठूलो बढावा दिँदै आसाम सरकारले राष्ट्रिय जलमार्ग 2 र 16 जोड्नको लागि गुवाहाटी नजिकैको धारापुरमा नयाँ सिपयार्ड स्थापना गर्न एक सम्झौतामा हस्ताक्षर गरेको छ। यस परियोजनाले लगभग 900 रोजगार सृजना गर्ने अपेक्षा गरिएको छ। आज अन्तिम रूप दिएको रणनीतिक सम्झौता पत्रले ब्रह्मपुत्र नदीको किनारमा आधुनिक जहाज निर्माण र मर्मत सुविधा स्थापना गर्दछ। यो सिपयार्डले एक महत्वपूर्ण समुद्री गठबन्धनको रूपमा काम गर्नेछ, जसले राष्ट्रिय जलमार्ग 2 ब्रह्मपुत्र नदीलाई राष्ट्रिय जलमार्ग 16 बराक नदीसँग निर्वाध रूपमा जोड्नेछ। राज्यका अधिकारीहरूले यस परियोजनाले छिमेकी देशहरूमा व्यापार मार्गहरू बढाउँदै उत्तर पूर्वमा कार्गो ट्रान्जिट लागतमा भारी कमी ल्याउनेछ। राष्ट्रिय रसद सुधार गर्नु लगायत यो उद्यम स्थानीय रोजगारको लागि ठूलो उपलब्धि भएको छ। आसामका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले दिग्गज अभिनेता नाना पाटेकरको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ, जसको 75 वर्षको उमेरमा गोवा स्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको थियो। पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर हो, जसलाई आज बिहान डोना पाउला स्थित आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए। डाक्टरहरूले उहाँलाई लगभग 45 मिनटसम्म निरन्तर सिपिआर मार्फत पुनर्जीवित गर्ने प्रयास गरे, तर उहाँलाई बचाउन सकिएन। आसामको लोहित र ब्रह्मपुत्र नदीको संगममा एक दुर्लभ एवं लुप्त प्राय घडियाल देखिएको छ, जसले यस प्रजातिको संरक्षण र राज्यको समृद्ध नदी जैविक विविधताको लागि नयाँ आशा प्रदान गरेको छ। वन मन्त्री जयन्त मल्ल बरुआली घडियालको फोटो साझा गर्नुहुँदै यो 25 सितम्बरमा जैविक विविधता सर्वेक्षणको क्रममा लोहित नदीको किनारमा बालुवामा बसेको देखिएको बताउनु भएको छ। वैज्ञानिक रूपमा गभियालिस ग्याङ्गेटिकस भनेर चिनिने घडियाल भारतको सबैभन्दा लुप्त प्राय नदी प्रजातिहरूमध्ये एक हो। बोडोल्यान्ड टेरिटोरियल काउन्सिल बिटिसीका उपप्रमुख तथा सूचना एवं जनसम्पर्क विभागका प्रभारी रिहुन दैमालीले बिटिसी क्षेत्रका पत्रकारहरूलाई परिषद सरकारले बोडोल्यान्ड पत्रकार संघ बीजेएको लागि स्थायी कार्यालय निर्माण र बिरामी पत्रकारहरूलाई आर्थिक सहयोग सहित उनीहरूको लामो समयदेखि धातिरहेका मागहरू सम्बोधन गर्न कदम चाल्ने आश्वासन दिनुभएको छ। कोक्राझारको बिटिसी विधानसभाको सभा हलमा आयोजित बिटिसी क्षेत्रका डिआइपिआर मान्यता प्राप्त पत्रकारहरूसँग भएको बैठकमा यो आश्वासन दिनुभएको हो। सरकारले सिक्किमको रङपुर र रानीपुलको बीचमा NH-10 को विकासको लागि 993,64,00,000 रुपियाँ स्वीकृत गरेको छ। केन्द्रीय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले यस परियोजना अन्तर्गत यस सड़कलाई पक्की किनारा सहित 2 लेनको राजमार्गमा उन्नत गरिने जानकारी दिएको छ। हिमालयको चुनौतीपूर्ण भूभागलाई ध्यानमा राख्दै सुरक्षा र सड़कको शक्ति बढाउनका लागि धेरै महत्वपूर्ण इन्जिनियरिङ कार्यहरू गरिनेछ। अरुणाचल प्रदेशका ग्रामीण विकास तथा पञ्चायती राज मन्त्री ओजिङ तासिङले प्रस्तावित सियाङ माथिलो बहुउद्देशीय परियोजना SMP भारतको जल सुरक्षा र राष्ट्रिय सुरक्षाको लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। मेघालयका मुख्यमन्त्री कोनराड सङ्माले नागाल्यान्डकी एक महिलालाई कथित उत्पीडन र दिल्लीको चाणक्यपुरीको पार्किङ क्षेत्रमा उनका साथीहरूमाथि कुटपिट गरेको घटनाको कठोर शब्दमा निन्दा गर्नुहुँदै यस घटनालाई लज्जास्पद बताउनु भएको छ। उहाँले दोषीहरू विरुद्ध कडा कारवाही गर्न दिल्ली पुलिस समक्ष आग्रह गर्नुभएको छ। उहाँले भन्नुभएको छ, उत्तर पूर्वका मानिसहरूमाथि बारम्बार हुने आक्रमण लज्जास्पद छ र यसलाई रोक्नुपर्छ। मेघालय मन्त्रीमण्डलले गारो हिल स्वायत्त जिल्ला परिषद GHADC को कार्यालय थप 6 महिनाको लागि स्वीकृत गरेको छ, जसले राज्य सरकारलाई परिषद चुनाव गर्नु अघि परिसीमन र अन्य चुनावी प्रक्रियाहरू पूरा गर्न मार्ग प्रशस्त गरेको छ। राष्ट्रिय एकता दिवसको अवसरमा त्रिपुरा पुलिसको 12 सदस्यीय टोलीले आज अगरतलादेखि गुजरातको केवडियासम्म मोटरसाइकल र्यालीको आयोजना गरेको छ। त्रिपुराका पुलिस महानिदेशक जीएस रावले आज अगरतलाको एडी नगर पुलिस लाइनमा रहेको मनोरञ्जन देव वर्मा स्मृति स्टेडियममा र्यालीलाई झण्डा देखाएर प्रस्थान गर्नुभयो। यसका साथै समाचार पूरा भयो। अब 3:45 मिनटमा समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब श्रोता रोगी राखिरहेका छौं विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। त हुनु श्रोता मित्र, कार्यक्रमको पहिलो सांगीतिक कोशीले स्वीकार्नुहोस् कर्म ग्याल्छेन बोमजनको स्वरमा, जहाँ शब्द हामी पाउँछौ रोविन बान्तवाको, संगीत पूजन लुहागुनको।

त श्रोता अब स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति उदय सोताङको स्वर अनि संगीतमा, जहाँ शब्द रचना हामी पाउँछौ गणेश थापा मंगरको।

जे नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनु हुन्न आ

श्रोतागण सुन्नुहोस् एक सूचना। स्वास्थ्यसँग सम्बन्धित आफ्नो जिज्ञासा र समस्याहरूको समाधान खोज्दै हुनुहुन्छ, त्यसो भई सुन्न नभुल्नुहोस् स्वस्थ शरीर स्वास्थ्य सम्बन्धी विशेष प्रतीक्ष फोन इन कार्यक्रम। आगामी 14 अक्टोबर 2026 साँझ 5:05 FM 103.5 MHz प्रसारण हुनेछ। यसपटकको कार्यक्रममा हाम्रो स्टुडियोमा उपस्थित हुनेछ डाक्टर भूपेन्द्रजीत सिंह, स्पेसियलिस्ट भिक्टोरियो रेटिना, जहाँ डाक्टरले आँखा तथा दृष्टि सम्बन्धी समस्याहरूबारे श्रोताहरूका जिज्ञासाको प्रत्यक्ष रूपमा जवाब दिनुहुनेछ। आफ्नो स्वास्थ्य सम्बन्धी प्रश्न लिएर तपाईँ पनि कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ। डाक्टरसँग सोझै फोन गरेर आफ्नो समस्या तथा जिज्ञासा राख्नुहोस् र डाक्टरको सल्लाह प्राप्त गर्नुहोस्। हाम्रो फोन नम्बर रहेको छ 0354-2999-317। त्यसैले मिति सम्झनामा राख्नुहोस् 14 अक्टोबर 2026 साँझ 5:05 सुन्नुहोस् आकाशवाणी खरसाङ FM 103.5 MHz र सहभागी बन्नुहोस् फोन इन कार्यक्रम स्वस्थ शरीर स्वस्थ जीवनको लागि स्वस्थ कुराकानी। तपाईँको स्वस्थ हाम्रो सरोकार।

श्रोतागणले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र अहिले प्रसारण भइरहेछ विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। यसै क्रममा बस स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति रोबिन शर्माको स्वरमा, जहाँ शब्द छ पुष्कर पराजुलीको अनि सङ्गीत शरद सिन्हाको।

0: विविध कलाकारको स्वरमा अहिले हजुरले सुन्नुभयो केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको र पालो समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले डिजिटल र अनलाइन शिक्षा कार्यक्रमको माध्यमले 25 करोड विद्यार्थीहरूलाई जोड्नेछ। उहाँले भन्नुभयो, 5,50,000 भन्दा बढी बेस स्टेशनहरूका साथ 5G कनेक्टिभिटी प्रत्येक जिल्लामा पुगेको छ। वस्तु तथा सेवाकर परिषदमा विवाद समाधान गर्न र इनपुट ट्याक्स र क्रेडिटको प्रवाहलाई सुधार गर्न नीतिगत सुधारहरूमा छलफल जारी छ। सर्वोच्च न्यायालयले फार्मास्युटिकल कम्पनीहरूको विपणन पद्धतिहरूको वैधानिक नियमनको आवश्यकता जाँच गर्न केन्द्र सरकारलाई एक समिति गठन गर्न निर्देश दिएको छ। प्रख्यात अभिनेता नाना पाटेकरको निधन भएको छ। भारतले आतंकवादमा पाकिस्तानले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ र देशले वायुसेना दिवसमा सेनाका जवानहरूको बलिदानलाई नमन गरिरहेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको यशोभूमिमा इण्डिया मोबाइल कंग्रेसको 10 संस्करणको उद्घाटन गर्नुभयो। यसमा दूरसञ्चार, डिजिटल कनेक्टिभिटी र प्रौद्योगिकी नवाचारमा भारतको उल्लेखनीय प्रगतिलाई प्रदर्शन गर्दछ। 4 दिने सम्मेलन हिजोदेखि शुरू भएको थियो। यस वर्षको विषय सीमाभन्दा बाहिर विस्तार गर्नु हो। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, इण्डिया मोबाइल कंग्रेस मञ्चले भारतमा दूरसञ्चार क्षेत्र र डिजिटल कनेक्टिभिटीको विकासलाई देखेको छ। प्रधानमन्त्रीले आज देशको हरेक जिल्लामा 5G कनेक्टिभिटी पुगेको बताउनुभयो। श्री मोदीले भारतमा अहिले 5G कनेक्टिभिटीका लागि 5,50,000 भन्दा बढी बेस स्टेशनहरू रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री मोदीले डिजिटल कनेक्टिभिटीले मानिसहरूलाई शिक्षा, स्वास्थ्य र सरकारी सेवाहरू पुर्याउन सहज बनाएको पनि भन्नुभयो। लगभग 5,00,000 करोड रुपियाँ बचत भएको छ। प्रधानमन्त्री मोदीले भन्नुभयो, सरकार लगभग 25 करोड विद्यार्थीहरूलाई विभिन्न डिजिटल र अनलाइन शिक्षा प्लेटफर्महरूमा जोड्न प्रयासरत छ। श्री मोदीले दीक्षा प्लेटफर्म मार्फत भारतमा डिजिटल शिक्षाको बढ्दो महत्वबारे जानकारी दिनुभयो।
2: अनलाइन एजुकेशन के लिए हमारा एक दीक्षा प्लेटफर्म है। कोविड के दौरान जुलाई 2022 तक इस प्लेटफॉर्म पर 500 करोड से ज्यादा लर्निंग सेशन और करीब 6,000 करोड लर्निंग मिनट दर्ज हुए। अब हमारा प्रयास है, हमारे जितने भी डिजिटल और ऑनलाइन शिक्षा के माध्यम है उनसे करीब 25 करोड स्टूडेंट्स को जोड़ सके। यानी साथियों, टेलीकॉम के क्षेत्र में जो रेवोल्यूशन आई है, इसका भारत के नागरिक को सीधा सीधा फायदा हुआ है।
1: केन्द्रीय संचार मन्त्री ज्योतिरादित्य सिन्धियाले 5G विश्वकै सबैभन्दा छिटो अप्नाइएको प्रविधि बनाएकोमा उपकरण निर्माता, दूरसञ्चार अपरेटर र दूरसञ्चार क्षेत्रका सबैको प्रशंसा गर्नुभएको छ। उहाँले भन्नुभयो, आज भारतमा 55 करोड 5G उपभोक्ता छन्। उहाँले भन्नुभयो, इण्डिया मोबाइल कंग्रेस 2026 भारतको क्षमताहरू प्रदर्शन गर्नेछ। यस आयोजनामा विश्वभरिका तकनिकी क्षेत्रका दिग्गज, नीति निर्माता, उद्योग विशेषज्ञ, स्टार्टअप लगानीकर्ता र निवेशकहरूलाई एउटै मञ्चमा ल्याइएको छ। वस्तु तथा सेवाकर जीएसटी परिषदको 57 बैठक नयाँ दिल्लीको भारत मण्डपममा जारी छ। बैठकको अध्यक्षता वित्तमन्त्री निर्मला सीतारामनले गर्दै हुनुहुन्छ। यस बैठकमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, कर्नाटकका मुख्यमन्त्री डीके शिवकुमार, जम्मू काश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह, हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी र राज्य तथा केन्द्रशासित प्रदेशका वित्त मन्त्रीहरू सहभागी भइरहेका छन्। बैठकमा अनुपालन समय र लागत घटाउने उद्देश्यले जीएसटी विवादहरू समाधान गर्न र इनपुट ट्याक्स क्रेडिटको प्रवाह सुधार गर्न नीतिगत सुधारहरूबारे छलफल गरिँदैछ। वित्त मन्त्रालय स्रोतका अनुसार सरकारले जीएसटी प्रणालीमा सुधारको अर्को चरणको लागि 5 सूत्री योजना प्रस्ताव गर्नेछ। परिषदको 56 बैठक गत वर्ष सितम्बरमा भएको थियो। सर्वोच्च न्यायालयले डाक्टरहरूलाई दिने उपहार र अन्य सुविधाहरूसहित फार्मास्युटिकल कम्पनीहरूको विपणन पद्धतिको वैधानिक नियमनको आवश्यकताको जाँच गर्न

0: केन्द्र सरकारलाई तीन सदस्यीय समिति गठन गर्न निर्देश दिएको छ। न्यायाधीश विक्रमनाथ र सन्दीप मेहताको पीठले औषधि कम्पनीहरू र डाक्टरहरू बीचको अनैतिक व्यवहारहरू विरूद्ध कार्यवाहीको माग गर्दै दायर गरिएको याचिकाको सुनवाई गर्दै यी निर्देशहरू दिएको हो। प्रस्तावित समितिले सम्बन्धित पक्षहरूको विचार र सुझावमाथि विचार गर्नेछ। यसले औषधि कम्पनीहरूको विपणन पद्धतिहरूलाई नियन्त्रित गर्ने वैधानिक ढाँचा आवश्यक छ कि छैन र यदि छ भने यसको संरचना कस्तो हुनुपर्छ भनेर पनि जाँच गर्नेछ। यस सम्बन्धमा केन्द्र सरकारलाई शपथ पत्र दर्ता गर्न भनिएको छ। मुद्दाको अर्को सुनवाई अर्को वर्ष 29 जनवरीमा हुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। हिन्दी सिनेमाका प्रसिद्ध अभिनेता नाना पाटेकरको आज बिहान गोवा स्थित आफ्नै आवासमा हृदयघातका कारण निधन भयो। उहाँ 75 वर्षको हुनुहुन्थ्यो। नाना पाटेकर हिन्दी र मराठी सिनेमाका एक प्रसिद्ध अभिनेता हुनुहुन्थ्यो।
1: कैसे बताऊं मैं तुम्हें, तुम धड़कनों का गीत हो, जीवन का तुम संगीत हो, तुम जिंदगी, तुम बंदगी, तुम रोशनी, तुम ताजगी, तुम हर खुशी, तुम प्यार हो, तुम प्रीत हो, मनमीत हो।
2: विश्वनाथ पाटेकर, जिन्हें दुनिया नाना पाटेकर के नाम से जानती है, उनका जन्म 1 जनवरी 1951 को महाराष्ट्र के मुरुड जंजीरा में हुआ था। नाना पाटेकर उन कलाकारों में से थे जो पर्दे पर आते ही किरदार में जान डाल देते थे।
3: आज तुमने राम और अल्लाह को मारने की कोशिश की है, लेकिन एक बात ध्यान में रखना, हम भले ही ऊपर वाले को अलग अलग नाम से पुकारते हैं, लेकिन हमारा धर्म एक है, मजहब एक है, इंसानियत।
2: 3 राष्ट्रीय फिल्म पुरस्कारों से सम्मानित नाना पाटेकर ने परिंदा, क्रांतिवीर, अग्निसाक्षी, नट सम्राट, अब तक 56 और यशवंत जैसी फिल्मों में अपने अभिनय से अमिट छाप छोड़ी। वर्ष 1978 में गमन से बॉलीवुड में कदम रखने वाले नाना पाटेकर ने अलग अलग तरह के किरदारों को पर्दे पर जीवंत किया। शक्ति द पावर, अपहरण, टैक्सी नंबर 9211 और राजनीति जैसी फिल्मों में उनके अभिनय को खूब सराहा गया। फिल्म वेलकम में गैंगस्टर उदय शेट्टी के किरदार से उन्हें खास तौर पर लोकप्रियता मिली। नाना पाटेकर ने अपने जीवन के अंतिम वर्षों में भी सिनेमा से अपना रिश्ता बनाए रखा। हाउसफुल 5, ओ रोमियो और हाल ही में रिलीज हुए सूबेदार में भी नाना नजर आए। प्रार्थना, आकाशवाणी समाचार, मुंबई।
0: वरिष्ठ अभिनेता नाना पाटेकरको आज अपराह्न 4 बजे पुणे नजिकैको डोन्जेमा अन्तिम संस्कार गरिनेछ। महाराष्ट्र सरकारले उहाँको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेता नाना पाटेकरको निधनमा शोक व्यक्त गर्नुभएको छ। भारतले आतंकवादको मुद्दामा पाकिस्तानले दोहोरो मापदण्ड अप्नाएको आरोप लगाएको छ। भारतले जैसे मोहम्मद प्रमुख मसुद अजहरमाथि इनाम घोषणा गरेर पाकिस्तानले आतंकवादी समूहहरूलाई आफ्नो समर्थन लुकाउन खोजेको बताएको छ। भारतले भनेको छ विश्वले 9/11, 26/11 र पहलगाम आतंकवादी हमलाहरू बिर्सेको छैन। राष्ट्रसंघ महासभामा भारतका प्रथम सचिव रघु पुरीले केवल घोषणाले आतंकवादलाई समाप्त पार्न नसकिने बताउनुभयो। श्री पुरीले आतंकवादीहरू, उनीहरूका वित्त पोषकहरू र समर्थकहरू विरूद्ध कार्यवाहीमा जोड दिनुभयो। उहाँले मसुद अजहर अफगानिस्तानमा लुकेको पाकिस्तानको दावीमाथि प्रश्न उठाउँदै भन्नुभयो तालिबान सरकारले यस दावीलाई खारेज गरेको छ। भारतले विगत केही दिनमा रियादको अभा अन्तर्राष्ट्रिय विमानस्थल र किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी भएका हमलाहरूको कडा शब्दमा निन्दा गरेको छ, जसमा नागरिकहरूको मृत्यु हुनका साथै धेरैजना घाइते भएका छन्। विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ कि नागरिक पूर्वाधारलाई लक्षित गर्नु पूर्णतया अस्वीकार्य छ। मन्त्रालयले भनेको छ भारतले आफ्ना प्रियजन गुमाउने परिवारहरूप्रति गहिरो संवेदना व्यक्त गर्दछ। भारत साउदी अरब सरकार र त्यहाँको जनताका साथ एकजुटता व्यक्त गर्दछ र उनीहरूको साथ खडा छ। देशले आज भारतीय वायुसेनाको 94 वार्षिक उत्सव मनाइरहेको छ। 8 अक्टोबर 1932 यसको गठन गरिएको थियो। यस अवसरमा राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह र लोकसभा अध्यक्ष ओम बिरलाले सबै वायु योद्धाहरू, अनुभवी सैनिकहरू र उनीहरूका परिवारहरूलाई बधाई दिएका छन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले डिजिटल र अनलाइन शिक्षा कार्यक्रमको माध्यमले 25 करोड विद्यार्थीहरूलाई जोड्नेछ। वस्तु तथा सेवा कर परिषदमा विवाद समाधान गर्न र इनपुट ट्याक्स र क्रेडिटको प्रवाहलाई सुधार गर्न नीतिगत सुधारहरूमा छलफल भइरहेको छ। सर्वोच्च न्यायालयले फार्मास्युटिकल कम्पनीहरूको विपणन पद्धतिहरूको वैधानिक नियमनको आवश्यकता जाँच गर्न केन्द्र सरकारलाई एक समिति गठन गर्न निर्देश दिएको छ। प्रख्यात अभिनेता नाना पाटेकरको निधन भएको छ र भारतले आतंकवादमा पाकिस्तानले दोहोरो मापदण्ड अप्नाएको आरोप लगाएको छ। यसका साथै समाचार पूरा भयो।

हजुरहरूले अहिले सुन्नुभयो पेमा लामाको स्वरमा यो देशभक्ति गीत। एफएमएसी 3.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौं र अब प्रस्तुत छ कार्यक्रम नारी प्रगति।

0: नमस्कार सम आदरणीय श्रोता, आज पनि यो बिहिबार हामी उपस्थित भएका छौँ साप्ताहिक कार्यक्रम नारी प्रगति लिएर। त आजको हाम्रो यो कार्यक्रममा विषय हामीले लिएका छौँ बेरोजगार निवारणमा शिक्षकको भूमिका। त यस विषयलाई जानकारी दिनार्थ हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ मिरिकबाट जसुदा राई। त यहाँलाई हामी प्रथममा स्वागत जनाउँछौँ। नमस्कार जसुदाज्यू।
1: नमस्ते विनिताज्यू।
0: हामीले जुन विषय लिएका छौँ बेरोजगार निवारणमा शिक्षकको भूमिका होइन, त यसमा तपाईँले प्रथममा के भन्न चाहनुहुन्छ त?
1: हवस् हवस्। अब बेरोजगार आजको सबैभन्दा ठुलो समस्या हुन गएको छ होइन? हरेक वर्ष लाखौँ युवा युवतीहरूले डिग्री लिन्छन् तर काम पाउँदैन। यसको मुख्य कारण कतै न कतै हाम्रो शिक्षा प्रणाली पनि हो कि भन्न अत्युक्ति नहोला होइन। हाम्रो शिक्षा जागिर खोज्ने जनशक्ति उत्पादन गर्छ है, तर जागिर सिर्जना गर्ने होइन। यसैले शिक्षाको भूमिकालाई हामीले नयाँ ढङ्गले हेर्न जरुरी छ जस्तो मलाई लाग्छ। शिक्षाले चाहिँ अब सिप दिनुपर्छ नि त, केवल प्रमाण पत्र चाहिँ होइन।
0: त जसो दाज्यू, शिक्षा त हामी सबैले प्राप्त गरि नै रहेका छौँ होइन, तर शिक्षाबाट हामीले कसरी यो हाम्रो जुन बेरोजगारी छ त्यसलाई हटाउन सकिन्छ त, के भनिदिनुहुन्छ कि?
1: अब शिक्षा पनि है, किताब घोक्ने शिक्षाले चाहिँ बेरोजगार बढाउँछ है, तर अब प्राविधिक शिक्षा जस्तै कम्प्युटर भयो, नर्सिङ, होटल म्यानेजमेन्ट, कृषि प्राविधिकले चाहिँ पढ्दा पढ्दा नै आमदामीको बाटो खोज्छ। सिप भएको मान्छे कहिले बेरोजगार हुँदैन। शिक्षाले है उद्यमशील बनाउँछ, शिक्षित व्यक्तिले आफ्नै व्यवसाय खोल्न सक्छ, साथसाथै यसले आफू मात्र होइन अरूलाई पनि रोजगार दिलाउन सक्छ। शिक्षाले सोच बदलन्छ, शिक्षाले श्रमको सम्मान गर्न सिकाउँछ, अनि सानो काम भन्ने मानसिकता हटेपछि कुनै पनि काम गरेर आत्मनिर्भर बन्न सक्छ, जुन चाहिँ शिक्षाको कारणले नै सम्भव छ है। अब साथै डिजिटल साक्षरताले गाउँमा बसेर पनि विश्व बजारमा काम गर्ने सुअवसर प्राप्त गर्न सकिन्छ। त्यसैले गर्दा शिक्षाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ या छ। केवल सरकारले जागिर दिन्छ भनेर कुरेर बस्नु समस्याको चाहिँ समाधान पटक्कै होइन है, जस्तो चाहिँ मलाई लाग्छ। बजारको माग अनुसारको व्यावसायिक शिक्षा हासिल गर्दै त्यसलाई सदुपयोग गर्दाखेरि निश्चय नै स्वरोजगार बन्न सक्छौँ। बजारको माग अनुसार सिपमूलक शिक्षाले मात्रै बेरोजगारको जरा नै उखालेर फ्याँक्न सकिन्छ। त्यसैले शिक्षा प्रणालीमा सुधार्ने बेरोजगार निवारणको पहिलो खुड्किलो हो, अर्थात् शिक्षाद्वारा नै बेरोजगारलाई निवारण गर्न सकिन्छ भन्न कुनै पनि अत्युक्ति नहोला होइन। शिक्षाले मानिसको चेतना बढाउँछ, जसले निर्णय लिने क्षमता, नेतृत्व र समस्या समाधान गर्ने क्षमताको विकास गर्छ। देशको जनशक्ति दक्ष भए वैदेशिक लगानी भित्रिन सजिलो हुन्छ है, जसले प्रत्यक्ष रूपमा नयाँ रोजगारका अवसरहरू सृजना गर्छ। अब सैद्धान्तिक शिक्षामा मात्र सीमित नभई व्यावहारिक सिपमूलक र रोजगारदाताको माग अनुसारको शिक्षा प्रणाली लागू गर्न सके बेरोजगारी समस्यालाई दिगो रूपमा चाहिँ निवारण गर्न सकिन्छ। अब व्यावहारिक शिक्षाले चाहिँ मानिसलाई अरूको जागिर खोज्ने भन्दा पनि आफ्नै सानो तिनो व्यवसाय सुरु गर्ने, उद्यमी बन्ने प्रेरणा चाहिँ दिन्छ। नयाँ सोच, व्यवस्थापकीय क्षमता र वित्तीय साक्षरताले स्वरोजगार बन्न ठुलो मद्दत पुर्याउँछ। व्यावहारिक र व्यावसायिक सिपले मानिसको रोजगारको बाटो तय गर्छ। पारम्परिक र सैद्धान्तिक शिक्षाले मात्र कुनै रोजगारको भविष्य तय गर्न सक्दैन। प्राविधिक तथा व्यावसायिक शिक्षाले व्यक्तिलाई विश्व बजारको माग अनुसारको सिप प्राप्त

0: शिक्षित र तालिम प्राप्त व्यक्तिले कुनै पनि काम सकुशल साथ गर्न सक्ने छ। धेरै उत्पादन गर्न सके उद्योग कल कारखाना र सेवा क्षेत्रको विस्तार हुन्छ, जसले गर्दा बजारमा थप नयाँ रोजगारका अवसरहरू सृजना हुन्छन्। वर्तमान समयमा विश्वव्यापी श्रम बजारमा प्रतिस्पर्धा तीव्र गतिमा चलिरहेको छ, हामी पाउँछौँ होइन। दक्ष र शिक्षित व्यक्तिहरूले स्वदेशमा मात्र नभए विदेशमा पनि उच्च स्तरको र राम्रो आमदामी हुने रोजगार प्राप्त गर्न सक्छ है।
1: हजुर हजुर।
0: यति मात्र नभएर ग्रामीण क्षेत्रका ग्रामवासीले पनि विविध प्रकारको सानोतिनो उद्योगहरू सुरु गरी सुचारु रूपमा चलाउन सक्नेछन्। अब अचार बनाउने व्यवसाय, कुच्चो बनाउने, साबुन बनाउने, फुल खेती, पशुपालन, कुखुरा पालन, विभिन्न प्रकारको व्यवसायहरू आज धेरै मानिसहरूले सुरु पनि त गरिसकेका छन् होइन।
1: जसो दाजु, हाम्रो यो जानकारीलाई केही क्षण रोकेर एउटा गीत सुनौ।
0: हुन्छ, हवस्।

0: श्रोता अहिले सुन्दै हुनुहुन्छ साप्ताहिक कार्यक्रम नारी प्रगति। त यस अन्तर्गत प्रस्तुत गरिरहेका छौँ बेरोजगार निवारणमा शिक्षाको भूमिका, जसलाई यहाँ प्रस्तुत गर्नुहुँदैछ जसोदा राईज्यूले। त जसोदाज्यू, हाम्रो यो जुन जानकारी छ यसलाई अघि बढौँ है त।
1: हवस्,
0: त जसोदाज्यू, हामीले बेरोजगार सम्बन्धी बात गर्दै थियौँ होइन, त बेरोजगार जो पनि हाम्रा दाजुभाइ दिदी बहिनीहरू छ उनीहरूको समस्यालाई समाधान गर्नको निम्ति हाम्रो सरकारले पनि केही सीमासम्म त सही गरि नै रहेको छ।
1: हजुर हजुर,
0: त यसबारे तपाईँ के भन्न चाहनुहुन्छ?
1: हस्, बेरोजगार न्यूनीकरण या त कम गर्नका लागि चाहिँ है तथा स्थानीय वासीलाई स्वरोजगार दिलाउन हेतु सरकारले पनि स्वनिर्भर दल ग्राम पञ्चायतको मार्फत विभिन्न किसिमका निशुल्क सिपमूलक तालिमहरू प्रत्येक वर्ष दिइरहेको हामी पाउँछौँ। जस्तै कृषि तथा पशुपालन सम्बन्धी तालिम, मौरी पालन सम्बन्धी, फुल खेती, अचार या जाम बनाउने, मेकानिक, हस्तकला, सिलाई बुनाई, कटिङ, टेलरिङ, सेल्फ हेल्पद्वारा साबुन बनाउने, धूप बनाउने, मैनबत्ती, कुच्चो, जो चाहिँ जस्ता दैनिक जीवनमा सबैलाई आवश्यक वस्तुहरूको उत्पादन गर्ने सिपमूलक तालिमहरू प्राप्त भइरहेको हामी पाउँछौँ। यी सिपमूलक तालिमहरूमा हामी ग्रामीण नारीहरू पनि दक्ष बन्न सक्यौँ भने हामीले पनि हाम्रै क्षेत्र वा आफ्नै बारीमा धेरै उत्पादनहरू गर्न सक्छौँ। सबै मिली धेरै उत्पादन गर्न सके सानोतिनो उद्योग सुरु गर्न सक्छन् भन्ने छौँ होइन? अब शिक्षा नै बेरोजगार रूपी ठूलो समस्याको एकमात्र स्थायी समाधान है बिन्ताज्यू। तर यसको लागि प्रमाण पत्र मुखी शिक्षा मात्र नभएर सिप प्रविधि र उद्यमशीलता मुखी शिक्षामा जोड दिनु खुबै आवश्यक ठहर्दछ। सरकार, शैक्षिक संस्था र निजी क्षेत्र मिलेर पाठ्यक्रम सुधार र व्यावहारिक तालिममा लगानी गरेमा मात्र शिक्षाले बेरोजगारमा प्रभावकारी भूमिका खेल्न सक्छ। अब डिजिटल र आधुनिक शिक्षाले मानिसलाई प्रविधिसँग जोड्छ। अनलाइनमा नयाँ अवसरहरू सिर्जना हुन्छन्। कृषि, उद्योग र सेवा क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन बढाउन सकिन्छ। अब वैदेशिक रोजगारीमा पनि त प्रतिस्पर्धा चलिरहेको छ होइन? अब शिक्षित र सिपयुक्त जनशक्तिले स्वदेशमा, आफ्नै देशमा मात्र नभई अन्तर्राष्ट्रिय श्रम बजारमा पनि उच्च स्तरीय र राम्रो आमदामी रोजगारी प्राप्त गर्न सक्छन्। अब आर्थिक तथा सामाजिक रूपान्तर भन्छ, यो चाहिँ शिक्षाले मानिसको चेतना नै बढाउँछ, जसले हाम्रो निर्णय गर्ने क्षमता बढाउँछ, नेतृत्व र समस्या समाधान गर्ने क्षमताको विकास पनि गर्छ। देशको जनशक्ति दक्ष हुँदा चाहिँ धेरै रोजगारहरू चाहिँ भित्रिन्छ या भित्रेर जान्छ होइन बिन्ताज्यू?

अब बेरोजगार आजको सबैभन्दा ठूलो समस्या हुन गएको छ। हरेक वर्ष लाखौँ युवा युवतीहरूले डिग्री लिन्छन् तर काम पाउँदैन। यसको मुख्य कारण कतै न कतै हाम्रो शिक्षा प्रणाली साथै जागरूकता पनि हो कि भन्न अत्युक्ति नहोला। हाम्रो शिक्षा जागिर खोज्ने जनशक्ति उत्पादन गर्छ तर जागिर सिर्जना गर्ने चाहिँ होइन है। त्यसैले शिक्षाको भूमिकालाई हामी नयाँ ढङ्गले हेर्न जरुरी छ। शिक्षाले सिप दिनुपर्छ, केवल प्रमाण पत्र मात्र होइन। अब बेरोजगारी निवारणमा चाहिँ शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ है। शिक्षाले दक्ष जनशक्ति निर्माण गरेर देशको आर्थिक र सामाजिक विकासमा

0: प्रत्यक्ष योगदान चाहिँ पुर्याउँछ। अब शिक्षा पनि एउटा अब सैद्धान्तिक शिक्षा भयो है, रोजगार योग्य सिप अब शिक्षाले चाहिँ व्यक्तिलाई प्राविधिक व्यावसायिक र व्यावहारिक ज्ञान प्रदान गर्छ जसले बजारको माग अनुसारको दक्ष जनशक्ति तयार गर्छ। प्रतिस्पर्धात्मक क्षमता शिक्षित र व्यक्तिले आधुनिक प्रविधि र कार्यशैली सजिलै सिक्न सक्छन् जसले गर्दा रोजगार बजारमा उनीहरूको माग उच्च हुन्छ, धेरै माग हुन्छ उहाँहरूको है। स्वरोजगार र उद्यमशीलताको प्रवर्धन भन्छ नि, अब जसले चाहिँ स्वरोजगार आफूलाई नै आफू रोजगार भएर बस्नु सिकाउँछ, अरूलाई पनि आफूले आफूलाई मात्र रोजगार नबनाएर अरूलाई पनि रोजगारी दिलाउने काम गर्छ है। नयाँ अवसरको सृजना, अब जस्तो कि त्यो अवसर दिने, अब काम गर्ने अवसर दिने भनौँ न, सिधै भन्नु हो भने है मौका दिने, त्यो चाहिँ सृजना गर्छ। आधुनिक शिक्षाले मानिसलाई केवल उत्पादनमा वृद्धि, अब है भारत जस्तो कृषि प्रधान देशमा कृषि शिक्षाले परम्परागत खेती प्रणालीलाई आधुनिक र व्यावसायिक बनाउन मद्दत गर्छ। अब पुरानो हिसाबले नै काम गरिरह्यौँ भने चाहिँ त्यो काम चाहिँ अब चल्दैन है। हामीले अब डिजिटल भारत भन्दैछ होइन, त्यही अनुसारले नै हामीले काम गरेर जानुपर्ने भइसकेको छ। जसले यस क्षेत्रमा नयाँ र मर्यादित रोजगारका अवसरहरू सिर्जना गर्छ, यो भित्र चाहिँ हामी अब दक्ष एउटा समशक्ति भन्छ होइन, त्यसमा चाहिँ शिक्षित र सिपयुक्त जनशक्ति वैदेशिक रोजगारीमा जाँदा श्रम शोषणबाट बाँच्न सक्छ। दक्ष श्रमिकले चाहिँ धेरै राम्रो आमदामी है गर्न सफल हुन्छन्। शिक्षाले चाहिँ सकारात्मक सोच र चेतनाको पनि विकास गर्छ है। श्रमको अब सम्मान भन्छ नि, जुन एउटा यो त सानो काम भन्ने एउटा त्यो भावनाहरूलाई चाहिँ हटाएर है श्रमको चाहिँ सम्मान गर्न सिकाउँछ। शिक्षाले जुनसुकै कामलाई पनि सानो वा ठुलो नभनी आदर गर्ने मानसिकताको विकास गराउँदछ। यसले युवाहरूलाई देशभित्रै उपलब्ध अवसरहरू पाउन प्रेरित गर्छ।
1: जसो दाजु, हामी यो नारी प्रगति कार्यक्रमको अन्त अन्ततिर आइसकेका छौँ होइन, जाँदा जाँदै पनि तपाईँ यो हामी जुन विषयमा हामी कुरा गर्दै थियौँ, बेरोजगार निवारणमा शिक्षाको भूमिका, यसमाथि तपाईँ अन्तमा जाँदा जाँदै के भन्न चाहनुहुन्छ?
0: अन्तमा भन्नु पर्दा सिपमूलक शिक्षा, व्यवहारिकता अनि अनुशासित र लगनशीलता भएमा बेरोजगारबाट रोजगार बन्न चाहिँ सफल हुनेछौँ।
1: हजुर हजुर, एकदम ठिक भन्नुभयो तपाईँले। त श्रोता, यहाँ जसोदा राईज्यूले बेरोजगार निवारणमा शिक्षाको भूमिका माथि अति राम्रो बुदाहरू हामी समक्ष राखिदिनु भयो। त यस्तै विषयहरूलाई लिएर भविष्यमा पनि आउनुहुन्छ भने आशा राख्दै आजका लागि यहाँबाट साथै हाम्रो श्रोताहरूबाट बिदा लिन चाहे। नमस्कार।
0: हवस् त नमस्कार।

नमस्कार, आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता साथै मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ हाम्रो यो कार्यक्रम शिक्षा ज्योतिमा, र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। र श्रोता सधैँ आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

0: विद्यार्थी भाई बहिनीहरू कल्पना गर्नुहोस् त, तपाईँ घरमा बसिरहनु भएको छ, अचानक जमिन हल्लिन थाल्छ, झ्यालहरू हल्लिन्छन्, सामानहरू खस्न थाल्छन् अनि केही क्षणमै वरिपरि डरको वातावरण हुन्छ। आखिर जमिन किन हल्लिन्छ त? हो, आज हामी यही विषयमा कुरा गर्नेछौँ। अर्थक्वेक अर्थात् भूकम्प, यसका कारण र प्रभावहरू। विद्यार्थी भाइ बहिनीहरू, भूकम्प भनेको पृथ्वीको सतह अचानक हल्लिने प्राकृतिक घटना हो। पृथ्वीको भित्री भागमा रहेका ठूला ठूला चट्टानी प्लेटहरू निरन्तर बिस्तारै चलिरहेका हुन्छन्। यी प्लेटहरू एक अर्कासँग ठोकिँदा, छुटिँदा र एक अर्कामाथि सर्दा चट्टानमा तनाव जम्मा हुन सक्छ अनि त्यो तनाव अचानक मुक्त हुँदा पृथ्वीमा कम्पन उत्पन्न हुन्छ। यही कम्पनलाई हामी भूकम्प भन्छौँ। त्यसैले आज हामी यही विषयलाई विस्तृत रूपमा बुझ्नेछौँ अनि यसलाई बुझाउनुहुनेछ शिक्षिका प्रज्ञा सार्कीज्यूले।
1: सम्पूर्ण श्रोतागणहरूलाई म प्रज्ञाबाट नमस्कार र मेरो आजको विषयवस्तु रहेको छ भूकम्प, त्यसका कारण र प्रभावहरू। भूकम्प भनेको पृथ्वीको सतह अचानक हल्लिने वा कम्पन हुने एक प्राकृतिक घटना हो। पृथ्वीभित्र जम्मा भएको ऊर्जा अचानक बाहिर निस्कँदा भूकम्प उत्पन्न हुन्छ। त्यसबाट निस्किएको ऊर्जा भूकम्पीय तरङ सिस्मिक वेभको रूपमा पृथ्वीको भित्री भाग र सतहमा फैलिन्छ। भूकम्प केही सेकेन्ड मात्र रहन सक्छ, तर शक्तिशाली भूकम्पले केही सेकेन्डमै ठुलो क्षति पुर्याउन सक्छ। भूकम्प संसारका विभिन्न भागमा हुने प्राकृतिक घटना हो। कुनै ठाउँमा साना साना भूकम्पहरू बारम्बार आउन सक्छन् भने कुनै ठाउँमा धेरै वर्षसम्म ठुलो भूकम्प नआउन पनि सक्छ। केही भूकम्प यति कमजोर हुन्छन् कि मानिसले महसुस गर्न सक्दैनन्, तर शक्तिशाली भूकम्पले घर, भवन, सडक, पुल, विद्यालय, अस्पताल र अन्य संरचनामा ठुलो क्षति पुर्याउन सक्छ। पृथ्वीभित्र जहाँबाट भूकम्प सुरु हुन्छ त्यस स्थानलाई केन्द्र फोकस भनिन्छ। यस केन्द्रको ठिकै माथि पृथ्वीको सतहमा पर्ने स्थानलाई केन्द्रबिन्दु एपिसेन्टर भनिन्छ। सामान्यतया केन्द्रबिन्दुको नजिक भूकम्पको कम्पन बढी महसुस हुन सक्छ। भूकम्पको शक्ति र त्यसबाट हुने क्षति धेरै कुरामा निर्भर गर्छ, जस्तै भूकम्पको परिमाण, भूकम्प सुरु भएको गहिराई, केन्द्रबिन्दुबाट दूरी, जमिनको प्रकार, जनसङ्ख्या र भवनहरूको गुणस्तर आदि। भूकम्पको स्थान र शक्ति पहिले बताउन अहिले वैज्ञानिक रूपमा सम्भव छैन, तर वैज्ञानिकहरूले भूकम्पको इतिहास र प्लेटहरूको गतिविधि अध्ययन गरेर कुन क्षेत्रमा भूकम्पको जोखिम बढी छ भन्ने जानकारी प्राप्त गर्न सक्छन्। भूकम्प आफैमा प्राकृतिक घटना हो, तर यसले ठुलो विपत्ति ल्याउन सक्छ। मानिसको राम्रो तयारी, बलियो भवन निर्माण, जनचेतना, आपतकालीन योजना र उद्धार प्रणालीको विकासले भूकम्पबाट हुने क्षति धेरै कम गर्न सकिन्छ। अब हामी भूकम्पका कारणहरूको बारेमा चर्चा गर्नेछौँ। भूकम्पको मुख्य कारण टेक्टोनिक प्लेटहरूको गति, मुभमेन्ट अफ टेक्टोनिक प्लेट्स हो। पृथ्वीको बाहिर भाग एउटै टुक्राको नभई धेरै ठुला र साना प्लेटहरूमा विभाजित छ। यी प्लेटहरू पृथ्वीको भित्री तापका कारण बिस्तारै चलिरहेका हुन्छन्। प्लेटहरूको गति धेरै ढिलो हुने भएकोले हामीले सामान्य अवस्थामा त्यसलाई महसुस गर्न सक्दैनौँ, तर लामो समयसम्म हुने यस्तो गतिले चट्टानमा ठुलो दबाव जम्मा गर्न सक्छ। यो दबाव अचानक निस्किँदा भूकम्प उत्पन्न हुन्छ। टेक्टोनिक प्लेटहरूको गति, मुभमेन्ट अफ टेक्टोनिक प्लेट्स। टेक्टोनिक प्लेट्सहरू मुख्य रूपमा तीन तरिकाले एक अर्कासँग सम्बन्धित हुन्छ। प्लेटहरू एक अर्कातर्फ सर्नु, कन्भर्जेन्ट मुभमेन्ट। जब दुई प्लेट एक अर्कातर्फ सर्छ, तिनीहरू ठोक्किन सक्छन्। कतिपय अवस्थामा एउटा प्लेट अर्को प्लेट मुनि पस्छ। यस्तो प्रक्रियालाई सबडक्सन भनिन्छ। यस्ता क्षेत्रमा शक्तिशाली भूकम्प आउन सक्छन्। प्लेटहरू एक अर्काबाट टाढा जानु डाइभर्जेन्ट मुभमेन्ट। जब दुई प्लेट एक अर्काबाट टाढा जान्छन्, पृथ्वीको भित्री भागबाट नयाँ चट्टानी पदार्थ माथि आउन सक्छ। यस क्रममा पनि पृथ्वीको सतहमा हलचल भएर भूकम्प आउन सक्छ। प्लेटहरू एक अर्काको छेउबाट सर्नु ट्रान्सफर्म मुभमेन्ट। दुई प्लेट एक अर्काको छेउबाट विपरीत दिशामा सर्दा तिनीहरू बीच घर्षण हुन्छ। कहिलेकाहीँ प्लेटहरू अड्कन्छन् र दबाव जम्मा हुँदै जान्छ। जब ती अचानक सर्छन्, भूकम्प आउँछ। चट्टानको हलचल र फल्ट मुभमेन्ट पृथ्वीभित्र रहेका चट्टानमा लगातार दबाव र तनाव जम्मा हुन सक्छ। जब यो दबाव धेरै हुन्छ, चट्टान फुट्न वा एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्छ। पृथ्वीको चट्टानमा रहेको यस्तो चिरा वा कमजोर क्षेत्रलाई फल्ट भनिन्छ। फल्टमा हुने अचानक चट्टानको हलचल धेरै जस्तो भूकम्पको प्रत्यक्ष कारण हुन्छ। तेस्रो, ज्वालामुखी गतिविधि भोल्केनिक एक्टिभिटी। ज्वालामुखी भएका क्षेत्रमा पनि भूकम्प आउन सक्छ। पृथ्वीभित्र रहेको म्याग्मा माथितिर सर्दा वरिपरिका चट्टानमा दबाव पर्छ, जसका कारण चट्टानमा चिरा पर्न सक्छ र साना वा कहिलेकाहीँ ठुला भूकम्प उत्पन्न हुन सक्छन्। चौथो, मानव गतिविधि ह्युमन एक्टिभिटिज। केही भूकम्प मानव गतिविधिसँग पनि सम्बन्धित हुन सक्छन्। गहिरो खानी खन्ने, ठुला जलाशय निर्माण गर्ने, जमिनमुनि तरल पदार्थ बनाउने तथा केही औद्योगिक गतिविधिले भूमिगत दबाव परिणत गर्न सक्छन्। यद्यपि अधिकांश ठुला भूकम्प प्राकृतिक कारणले हुने गर्छ। भूकम्पबाट निस्किएको ऊर्जा विभिन्न प्रकारका तरङ्गको रूपमा फैलिन्छ। ती तरङ्गहरूले पृथ्वी र त्यसमा रहेका वस्तुहरूलाई कम्पन गराउँछ। सर्वप्रथम पी वेभ, प्राइमरी वेभ। पी वेभ सबैभन्दा छिट्टो यात्रा गर्ने भूकम्पीय तरङ्ग हुन्। यी ठोस र तरल दुवै पदार्थबाट यात्रा गर्न सक्छन्। भूकम्प मापन गर्ने उपकरणमा यी तरङ्गहरू प्राय पहिले रेकर्ड हुन्छन्। दोस्रो, एस वेभ, सेकेन्डरी वेभ। एस वेभ पी वेभ भन्दा ढिलो हुन्छन्। यी ठोस पदार्थबाट मात्र यात्रा गर्न सक्छन्, तर तरल पदार्थबाट यात्रा गर्न सक्दैनन्। तेस्रो, सर्फेस वेभ। यी तरङ्गहरू पृथ्वीको सतह नजिकबाट यात्रा गर्छन्। यिनीहरूले जमिनमा ठुलो कम्पन उत्पन्न गर्न सक्छन् र भवन तथा अन्य संरचनामा धेरै क्षति पुर्याउन सक्छन्। वैज्ञानिकहरूले सिस्मोमिटर नामको उपकरण प्रयोग गरेर भूकम्पको कम्पन रेकर्ड गर्छन्। यसबाट भूकम्पको स्थान, गहिराई, परिमाण र अन्य जानकारी अध्ययन गर्न सकिन्छ। भूकम्पको मापन, भूकम्प कति ठुलो थियो र यसले कुनै ठाउँमा कति असर गर्यो भन्ने बुझ्नु विभिन्न मापन प्रणाली प्रयोग गरिन्छ। मुख्य रूपमा म्याग्निट्युड र इन्टेन्सिटी महत्त्वपूर्ण हुन्छन्। म्याग्निट्युडले भूकम्पको स्रोतबाट निस्किएको ऊर्जा वा भूकम्पको आकार बताउँछ। ठुलो भूकम्पको मापनका लागि अहिले वैज्ञानिकहरूले मुभमेन्ट म्याग्निट्युड स्केल MWलाई व्यापक रूपमा प्रयोग गर्छन्। उदाहरणको लागि म्याग्निट्युड 7 भूकम्प म्याग्निट्युड 6 भन्दा धेरै शक्तिशाली हुन्छ। म्याग्निट्युडमा एक अङ्कको वृद्धि हुँदा भूकम्पीय तरङ्गको एम्प्लिट्युड लगभग 10 गुणा वा निस्कने ऊर्जा लगभग 32 गुणा बढ्न सक्छ। तीव्रता, इन्टेन्सिटी। इन्टेन्सिटीले कुनै विशेष स्थानमा भूकम्पले कति बलियो असर गर्यो भन्ने बताउँछ। एउटै भूकम्पको इन्टेन्सिटी सबै ठाउँमा समान हुँदैन। केन्द्रबिन्दुको नजिक रहेको ठाउँमा कम्पन धेरै बलियो हुन्छ भने टाढाको ठाउँमा कम हुन सक्छ। भवनको प्रकार, जमिनको अवस्था र केन्द्रबिन्दुबाट दूरीले पनि इन्टेन्सिटीमा फरक पार्छ। सिस्मोग्राफ वा आधुनिक सिस्मोमिटर पृथ्वीको कम्पन पत्ता लाउने उपकरण हो। भूकम्प हुँदा यसले जमिनको चाल रेकर्ड गर्छ। यसबाट प्राप्त रेकर्डलाई सिस्मोग्राम भनिन्छ। वैज्ञानिकहरूले सिस्मोग्राम अध्ययन गरेर भूकम्पको प्रकृति र स्थानबारे जानकारी प्राप्त गर्छन्। पराकम्पन आफ्टरसक ठुलो भूकम्पपछि त्यस क्षेत्रमा साना भूकम्पहरू आउन सक्छन्। यसलाई आफ्टरसक पराकम्पन भनिन्छ। पराकम्पन केही घटना दिन हप्ता वा महिनासम्म पनि आउन सक्छ। कहिलेकाहीँ पराकम्पनका कारण पहिले नै कमजोर भएका भवनहरू थप क्षतिग्रस्ती हुन सक्छन्। भूकम्पका मुख्य प्रभावहरू मेजर इफेक्ट्स अफ अर्थक्वेक। भूकम्पले मानिस भवन वातावरण र समाजमा धेरै प्रकारका प्रभाव पार्न सक्छ। यसको प्रभाव भूकम्पको शक्ति गहिराई स्थान जमिनको प्रकार र भवनहरूको गुणस्तरमा निर्भर गर्छ। सर्वप्रथम जमिन हल्लिनु ग्राउन्ड सेकिङ। भूकम्पको सबैभन्दा सामान्य प्रभाव जमिन हल्लिनु हो। शक्तिशाली भूकम्पमा जमिन निकै जोडले हल्लिन सक्छ। यसले घर विद्यालय अस्पताल पुल सडक र अन्य भवनमा क्षति पुर्याउन सक्छ। भवनभित्र रहेका सामानहरू खस्न सक्छन् र मानिस घाइते हुन सक्छन्। दोस्रो भवनहरू भत्किनु बिल्डिङ कलाप्स। ठुलो भूकम्पको कारण कमजोर वा राम्रोसँग निर्माण नगर

गरिएको भवनहरू बत्किन सक्छन्। भवनको छाना, भित्ता, झ्याल र अन्य भाग खस्न सक्छन्। भवन भत्किँदा मानिसको ज्यान जाने वा गम्भीर चोट लाग्ने जोखिम हुन्छ। यसैले भूकम्प प्रभावित क्षेत्रमा भवन निर्माण गर्दा सुरक्षा मापदण्ड पालना गर्न अत्यन्त आवश्यक हुन्छ। तेस्रो, पहिरो ल्यान्डस्लाइड। पहाड तथा भिरालो क्षेत्रमा भूकम्पका कारण जमिन अस्थिर हुन सक्छ। यसले पहिरो जान सक्छ, पहिरोले सडक बन्द गर्न सक्छ, घरहरू पुरिन सक्छन् र नदीहरू थुनिन सक्छन्। पहिरोका कारण मानिस र जनावरको जमिनमा पनि खतरा उत्पन्न हुन सक्छ। चौथो, जमिन चिरिनु, ग्राउन्ड ऱ्याप्चर। फल्ट जमिनको सतहसम्म पुगेमा भूकम्पका कारण जमिनमा ठुलो चिरा हुन सक्छ। यसले सडक, रेलमार्ग, पाइपलाइन, भवन र अन्य संरचनामा क्षति पुर्याउन सक्छ। पाँचौँ, जमिन तरल जस्तो हुनु, लिक्विफ्याक्सन। पानीले भरिएको नरम र खकुलो माटोमा बलियो भूकम्प हुँदा माटोले केही समयका लागि ठोस जस्तो व्यवहार गर्न छोडेर तरल जस्तो व्यवहार गर्न सक्छ। यसलाई लिक्विफ्याक्सन भनिन्छ। यसका कारण भवनहरू घसिन्छ, ढल्किन्छ वा अस्थिर हुन सक्छन्। सडक र भूमिगत पाइपहरूमा पनि क्षति पुग्न सक्छ। अनि अन्तमा सुनामी। यो सुनामी शब्द जापानी भाषाबाट आएको हो। समुद्रको तल ठुलो भूकम्प आएमा समुद्रको सतह अचानक माथि वा तल सर्न सक्छ। यसबाट सुनामी उत्पन्न हुन सक्छ। सुनामीका ठुला छालहरू तटीय क्षेत्रमा पुग्दा बाढी, भवनको विनाश र जनधनको ठुलो क्षति हुन सक्छ। भूकम्पले मानिस, वातावरण र अर्थतन्त्रमा प्रभाव पार्छ। भूकम्पको असर केवल केही मिनटको कम्पनमा मात्र सीमित हुँदैन। ठुलो भूकम्पपछि मानिस, वातावरण र अर्थतन्त्रमा लामो समयसम्म असर पार्न सक्छ। मानिसमा प्रभाव, इफेक्ट्स अन ह्युमन लाइफ। शक्तिशाली भूकम्पका कारण भवन भत्किँदा मानिस घाइते हुन वा ज्यान गुमाउन सक्छन्। धेरै मानिस घरबारविहीन हुन सक्छन्। भूकम्पपछि मानिसहरूमा डर र असुरक्षाको भावना पनि बढ्न सक्छ। परिवारहरू एकअर्काबाट छुटिन सक्छन् र राहत तथा उद्धारको आवश्यकता पर्न सक्छ। पूर्वाधारमा क्षति, ड्यामेज टु इन्फ्रास्ट्रक्चर। भूकम्पले देश वा क्षेत्रका महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुर्याउन सक्छ। यसमा सडक र राजमार्ग, पुल, रेलमार्ग, विमानस्थल, बिजुलीका लाइन, पानीका पाइप, ग्यासका पाइप, सञ्चार प्रणाली, अस्पताल, विद्यालय, सरकारी कार्यालय आदि पर्छन्। यी संरचनामा क्षति हुँदा राहत र उद्धारको काम निकै कठिन हुन सक्छ। आगो लाग्न सक्छ, भूकम्पको कारण ग्यासका पाइप फुट्न सक्छन् वा बिजुलीका तारमा समस्या आउन सक्छ। यसले आग लागि हुन सक्छ। यदि पानीको पाइप र सडक पनि क्षतिग्रस्त भएको छ भने आगो नियन्त्रण गर्न अझ कठिन हुन सक्छ। वातावरणीय प्रभाव, इन्भाइरोमेन्टल इफेक्ट। भूकम्पले पृथ्वीको सतहको स्वरूप परिवर्तन गर्न सक्छ। पहिरो, जमिन चिरिनु, चट्टान खस्नु र नदीको बाटो परिवर्तन हुनु जस्ता घटना हुन सक्छन्। पहिरोले नदी थुन्ने अवस्था सृजना गर्न सक्छ। यसबाट अस्थायी ताल बन्न सक्छ र पछि रुकावट फुटेमा अचानक बाढी आउन सक्छ। यस्ता बाढीलाई हामी फ्ल्यास फ्लड पनि भन्दछौँ। आर्थिक प्रभाव, इकोनोमिक इफेक्ट। ठुलो भूकम्पले स्थानीय क्षेत्रदेखि देशको अर्थतन्त्रसम्म असर गर्न सक्छ। घर, सडक, पुल, विद्यालय, अस्पताल र व्यावहारिक भवन पुनः निर्माण गर्न ठुलो रकम आवश्यक पर्छ। भूकम्पका कारण उद्योग, व्यापार, यातायात र पर्यटनमा पनि असर पर्न सक्छ।
मानिसले आफ्नो रोजगारी वा आम्दानी गुमाउन सक्छन्। यसैले भूकम्पबाट हुने क्षति केवल भवनमा मात्र नभई समाज र अर्थतन्त्रमा पनि लामो समयसम्म रहन सक्छ। अब

हामी भूकम्पबाट बाँच्ने उपाय र तयारीको बारेमा चर्चा गर्नेछौ। भूकम्पलाई रोक्न वा त्यसको समय पहिले बताउन कहिले सम्भव छैन, यसैले पूर्व तयारी र सुरक्षा अत्यन्तै महत्त्वपूर्ण हुन्छ। भूकम्प आउन अगाडि घर वा विद्यालयमा सुरक्षित स्थान पहिचान गर्न पर्छ। भारी सामानलाई ओछ्यान वा बस्ने ठाउँको माथि राख्नु हुँदैन। दराज, र्याक र भारी फर्निचरलाई राम्रोसँग सुरक्षित गर्नुपर्छ। आपतकालीन सामग्री तयार राख्नुपर्छ। घरबाट बाहिर निस्कने सुरक्षित बाटो थाहा पाउनुपर्छ। प्राथमिक उपचार फर्स्ट एड को सामान्य ज्ञान लिनुपर्छ। परिवारका सदस्यसँग आपतकालीन योजना बनाउन पर्छ। नियमित रूपमा भूकम्प अभ्यास अर्थक्वेक ड्रिल गर्नुपर्छ। आवश्यक आपतकालीन फोन नम्बरहरू सुरक्षित राख्नुपर्छ। इमर्जेन्सी किट, आपतकालीन झोलामा निम्न सामग्री राख्न सकिन्छ: पिउने पानी, सुक्खा वा लामो समयसम्म राख्न मिल्ने खाना, टर्च, ब्याट्री, प्राथमिक उपचार सामान, आवश्यक औषधि, सिटी, मोबाइल चार्ज गर्ने साधन, आवश्यक कागज पत्रको प्रतिलिपि, आवश्यक कपडा। भूकम्प आएको समयमा ड्युरिङ एन अर्थक्वेक, भूकम्पभित्र हुँदा ड्रप कभर होल्ड अनको नियम सम्झनु पर्छ। ड्रप भन्नाले जमिनमा झुक्नुहोस् वा बस्नुहोस्, कभर टाउको र घाँटी छोप्नुहोस्, सम्भव भए बलियो टेबल वा डेस्क मुनि जानुहोस्, होल्ड अन टेबल वा सुरक्षित वस्तुलाई समातेर कम्पन रोकिएसम्म त्यही रहनुहोस्। कम्पन भइरहेको समयमा झ्याल, सिसा, भारी सामान र बाहिरी भित्ताबाट टाढा रहनुपर्छ। यदि बाहिर हुनुहुन्छ भने भवन, रुख, बिजुलीका तार, पोल र खस्न सक्ने अन्य वस्तुबाट टाढा खुला ठाउँमा जानुपर्छ। यदि गाडीमा हुनुहुन्छ भने पुल, भवन, रुख र बिजुलीका तारबाट टाढा सुरक्षित स्थानमा गाडी रोक्नुहोस् र कम्पन रोकिएसम्म गाडीभित्रै बस्नुपर्छ। भूकम्पपछि आफू र परिवारका सदस्यको अवस्था जाँच गर्नुपर्छ। घाइतेलाई सम्भव भए प्राथमिक उपचार दिनुपर्छ। क्षतिग्रस्त भवनभित्र जानु हुँदैन। फुटेको सिसा, बिजुलीका तार, ग्यास चुहावट र अन्य खतराबाट सावधान रहनुपर्छ। पराकम्पन आउन सक्ने भएकोले सावधान रहनुपर्छ। सरकारी तथा आपतकालीन निकायबाट जारी गरिएका निर्देशनहरू पालन गर्नुपर्छ। अपुष्ट समाचार वा अफवाह फैलाउनु हुँदैन। सही समयमा सही निर्णय र सावधानी अपनाउँदा भूकम्पबाट हुने धेरै चोटपटक र मृत्यु रोक्न सकिन्छ। निष्कर्षमा भन्नुपर्दा, भूकम्प पृथ्वीको एक प्राकृतिक र शक्तिशाली घटना हो। यसको मुख्य कारण पृथ्वीका टेक्टोनिक प्लेटहरूको गति, मुभमेन्ट अफ टेक्टोनिक प्लेट्स, र चट्टानमा लामो समयदेखि जम्मा भएको तनाव तथा ऊर्जा अचानक निस्किनु हो। भूकम्पका कारण जमिन हल्लिनु, भवन बत्किनु, पहिरो जानु, जमिन चिरिनु, समुद्र मुनि ठुलो भूकम्प भएमा सुनामी आउनु जस्ता विभिन्न प्रभावहरू हुन सक्छन्। भूकम्पले मानिसको जीवनमा प्रत्यक्ष असर पार्न सक्छ। मानिस घाइते हुन सक्छन्, ज्यान गुमाउन सक्छन् र धेरै परिवार घरबार विहीन हुन सक्छन्। यसका साथै सडक, पुल, विद्यालय, अस्पताल, पानी र सञ्चार प्रणालीमा पनि ठुलो क्षति हुन सक्छ। भूकम्पले वातावरणमा पनि परिवर्तन ल्याउन सक्छ। पहिरो, जमिनको चिरा, नदीको बाटो परिवर्तन र सुनामी जस्ता प्राकृतिक घटनाहरू भूकम्पसँग सम्बन्धित हुन सक्छन्। यसै गरी भूकम्पले अर्थतन्त्रमा पनि ठुलो प्रभाव पार्न सक्छ। क्षतिग्रस्त घर, सडक, पुल, विद्यालय र अस्पताल पुनर्निर्माण गर्न धेरै समय र पैसा आवश्यक पर्छ। व्यापार, उद्योग, यातायात र रोजगारीमा समेत असर पर्न सक्छ। तर भूकम्प आउन सक्छ भनेर डराएर मात्र बस्नु हुँदैन। सही ज्ञान, तयारी र सावधानी अपनाएर यसको प्रभाव धेरै कम गर्न सकिन्छ। बलियो र सुरक्षित भवन निर्माण गर्नु, भवन निर्माणका नियम पालना गर्नु, जनचेतना फैलाउनु, भूकम्प अभ्यास गर्नु
र आपतकालीन सामग्री तयार राख्नु आवश्यक

0: छ। प्रत्येक व्यक्तिले भूकम्पको समय के गर्ने र के नगर्ने भन्ने कुरा जान्नुपर्छ। परिवार, विद्यालय, समुदाय र सरकारी निकायले आपतकालीन अवस्थामा कसरी सहयोग गर्ने भन्ने योजना पनि बनाउनुपर्छ। भूकम्प प्राकृतिक घटना भए पनि त्यसबाट हुने ठुलो विपत्ति स्तर मानिसको तयारी र संरचनाको सुरक्षासँग सम्बन्धित हुन्छ। यसैले वैज्ञानिक ज्ञान, सुरक्षित निर्माण, जनचेतना, पूर्व तयारी, आपसी सहयोगले भूकम्पबाट हुने क्षति कम गर्न ठुलो भूमिका खेल्छ। अन्त्यमा भूकम्पलाई पूर्ण रूपमा रोक्न सकिँदैन, तर हामीले सही जानकारी प्राप्त गरेर सुरक्षित भवन निर्माण गरे, आवश्यक तयारी गरेर र आपतकालीन अवस्थामा सही कदम चालेर त्यसको क्षति धेरै हदसम्म कम गर्न सक्छौँ। भूकम्प रोक्न सकिँदैन, तर सही तयारी, सावधानी र ज्ञानद्वारा त्यसको क्षति कम गर्न सक्छौ। तयार रहौ, सुरक्षित रहौ।
1: विद्यार्थी भाइ बहिनीहरू, आज हामीले भूकम्प, यसका कारण र प्रभाव बारे विस्तृत रूपमा जानकारी हासिल गर्यौं। विद्यार्थी भाइ बहिनीहरू, भूकम्प एउटा प्राकृतिक घटना हो, तर तयारी हाम्रो जिम्मेवारी हो। विद्यार्थी भाइ बहिनीहरू, एउटा कुरा याद राख्नुहोस्, भूकम्प रोक्न सकिँदैन, तर यसको जोखिम कम गर्न सकिन्छ। त्यसैले सुरक्षित भवन निर्माण गर्नुपर्छ, आपतकालीन तयारी अपनाउनुपर्छ, सुरक्षित ठाउँको पहिचान गर्नुपर्छ र सबैभन्दा महत्त्वपूर्ण, भूकम्पका बेला के गर्ने भन्ने कुरा पहिला नै सिक्नुपर्छ। त्यसैले किताबमा मात्र पढेर होइन, तर आवश्यक परेको बेला प्रयोग गर्ने सिप पनि हामीले अपनाउन सक्नुपर्छ। किनभने भूकम्प प्राकृतिक घटना हो, तर तयारी हाम्रो जिम्मेवारी हो भन्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट म सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि विदा दिनुहोस्। अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

श्रोताहरू अब सुन्नुहोस् एक सूचना। प्रत्येक आइतबार बिहान 10:05 प्रसारण हुँदै आएको तपाईँको प्रिय कार्यक्रम कुरै कुरामको अतिरिक्त श्रोताहरूको चाहना र सहभागितालाई ध्यानमा राख्दै शीतकालीन कार्यक्रम तालिकामा अब सोझो कुराकानी प्रत्यक्ष फोन इन कार्यक्रम पनि समावेश गरिएको छ। अब सोझो कुराकानी प्रत्यक्ष फोन इन कार्यक्रम प्रत्येक महिनाको प्रथम र दोस्रो शुक्रबार प्रसारण हुनेछ। सोझो कुराकानी तपाईँको आवाज, तपाईँको विचार र प्रत्यक्ष संवाद। सुन्नुहोस् आकाशवाणी खरसाङ एफएम 103.5 MHz। कार्यक्रम सुनेर मात्र नबस्नुहोस्, आफ्नो कुरा पनि राख्नुहोस्। तपाईँको मनमा लागेको कुरा, तपाईँको सुझाव, विचार वा अनुभव हामीसँग प्रत्यक्ष फोन गरेर साझा गर्नुहोस्। फोन उठाउनुहोस्, नम्बर डायल गर्नुहोस् र प्रत्यक्ष कुराकानी जोडिनुहोस्। तपाईँको एउटा फोनले तपाईँको आवाज हजारौँ श्रोताहरूमाझ पुग्न सक्छ। त्यसैले भोलि साँझ 5:05 आफ्नो फोन तयार राख्नुहोस् र सोझो कुराकानीमा हामीसँग प्रत्यक्ष जोडिनुहोस्। फोन गर्नुहोस्, कुराकानी गर्नुहोस्, आफ्नो आवाज सुनाउनुहोस्। एफएम 103.5 MHz आकाशवाणी खरसाङ सोझो कुराकानी, जहाँ श्रोताको आवाज नै संवादको सुरुवात हो। हाम्रो फोन नम्बर रहेको छ 0354-2999-317। श्रोताहरूले सुन्दै हुनुहुन्छ फौजी श्रोताहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय जवान। यसै क्रममा सुन्नुहोस् गाइड फिल्मबाट मोहम्मद रफीको स्वरलाई।

श्रोताबिन, स्वास्थ्यसँग सम्बन्धित आत्मजिज्ञासा र समस्याहरूको समाधान खोज्दै हुनुहुन्छ, त्यसो भए सुन्न नबोल्नुहोस् स्वस्थ शरीर स्वास्थ्य सम्बन्धी विशेष प्रत्यक्ष फोन इन कार्यक्रम। आगामी 14 अक्टोबर 2026 साँझ 5:05 FM 103.5 MHz प्रसारण हुनेछ। यसपटकको कार्यक्रममा हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ डाक्टर भूपेन्द्रजित सिंह, आँखा रोग विशेषज्ञ, जहाँ डाक्टरले आँखा तथा दृष्टि सम्बन्धी समस्याहरूबारे श्रोताहरूका जिज्ञासाको प्रत्यक्ष रूपमा जवाब दिनुहुनेछ। आफ्नो स्वास्थ्य सम्बन्धी प्रश्न लिएर तपाईँ पनि कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ। डाक्टरसँग सोझै फोन गरेर आफ्नो समस्या तथा जिज्ञासा राख्नुहोस् र डाक्टरको सल्लाह प्राप्त गर्नुहोस्। हाम्रो फोन नम्बर रहेको छ 0354-2999-317। त्यसैले मिति सम्झनामा राख्नुहोस् 14 अक्टोबर 2026 5:05 सुन्नुहोस् आकाशवाणी खरसाङ FM 103.5 MHz र सहभागी बन्नुहोस् फोन इन कार्यक्रम स्वस्थ शरीर स्वस्थ जीवनको लागि स्वस्थ कुराकानी। तपाईँको स्वास्थ्य हाम्रो सरोकार।

अहिले सुन्दै हुनुहुन्थ्यो लता मङ्गेशकरको स्वरमा स्वीकार किया मैंने फिल्मबाट। अब सुन्नुहोस् यो अघिल्लो गीत किशोर कुमारको स्वरमा जोयल ती फिल्मबाट।

0: यो आकाशवाणी हो। उषा किरणबाट सुन्नुहोस् मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नयाँ दिल्लीमा महिला तथा बाल विकास सम्बन्धी विभागीय सम्मेलनको समापन सत्रमा सहभागी हुनुहुनेछ। दुई दिने यो सम्मेलन आज शुरू भएको हो। यसमा सबै राज्यका महिला तथा बाल विकास क्षेत्रका राजनीतिक नेतृत्व र अधिकारीहरू एकै ठाउँमा भेला भएका छन्। विदेश मन्त्री डाक्टर एस जयशंकरले इथोपियाको विदेश मन्त्रीको रूपमा नियुक्त गेदिओन टिमोथेबोस हेसेबोनलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा गरेको एक पोस्टमा उहाँले भारत र इथोपिया बीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको बताउनु भएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले आर्टिफिसियल इन्टेलिजेन्सको नियम सम्बन्धी परामर्श पत्र अर्को महिना सार्वजनिक गरिने बताउनु भएको छ। आज आर्टिफिसियल इन्टेलिजेन्सको फाइदा विश्वको विकास रिपोर्ट 2026 जारी गरेपछि मन्त्री वैष्णवले यस परामर्श पत्र एआई र साइबर सुरक्षाको साथै एआईका फाइदा र सम्भावित जोखिमहरूमा केन्द्रित हुने बताउनुभयो। कोइला तथा खान राज्यमन्त्री सतीश चन्द्र दुबेले प्रौद्योगिकी तथा विनिर्माण क्षेत्रमा भारतलाई विश्वव्यापी अग्रणी राष्ट्र बनाउन स्वदेशी प्रविधि अनुसन्धान र नवीनतालाई प्रवर्धन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ। सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले हिजो सिक्किमको राङपो र रानीपुल बीचको राष्ट्रिय राजमार्ग 10 को विकासका लागि 993.64 करोड़ रुपियाँको स्वीकृति घोषणा गर्नुभयो। मौसम विभागले आगामी दुई दिनसम्म केरला, माहे, तमिलनाडु, पुडुचेरी, कराईकल, उत्तराखण्ड, पश्चिम बंगाल र सिक्किममा भारी वर्षाको पूर्वानुमान गरेको छ। छत्तीसगढ़, हिमाचल प्रदेश, ओडिसा र पंजाबमा तेज हावाहुरीसहित वर्षा हुने सम्भावना पनि जाहेर गरेको छ। मुख्य समाचार पूरा भयो। साँझ 6:50 प्रादेशिक समाचारका साथ पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
1: यो प्रसारण हो आकाशवाणी खरसाङको। अब सुन्दै रहेछौँ विविध हिन्दी फिल्मका गीतहरू। प्रथममा सुन्नुहोस् सनम तेरी कसम फिल्मबाट किशोर कुमारको स्वरलाई।

0: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ प्रायोजित कार्यक्रम किसान वाणी।
1: यो कार्यक्रमको प्रायोजक रहेको छ कृषि तथा किसान कल्याण मन्त्रालय, भारत सरकार।

नमस्कार श्रोताहरू, अब हामी प्रस्तुत गर्न गइरहेका छौँ भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी। सिक्किमको पहाडी कृषि प्रणालीमा तेलजन्य बाली खेतीले कृषकहरूको आमदामी बढाउनका साथै स्थानीय स्तरमै खाद्य तेलको आवश्यकता पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। विशेष गरी तोरी तथा रायोको खेती यहाँका कृषकहरूले गर्दै

0: आइरहेका छन्। पहिलो समय तेलजन्य बालीको उत्पादन प्रशोधन र मूल्य अभिवृद्धि मार्फत कृषकहरूलाई थप आर्थिक लाभ दिलाउने प्रयास पनि भइरहेको छ। आजको किसानवाणी कार्यक्रममा हामी सिक्किमका एक प्रगतिशील कृषकसँग तेलजन्य बालीको खेती उत्पादन बजार व्यवस्था चुनौती तथा यसबाट लाभ प्राप्त हुनबारे कुराकानी गर्नेछौँ। सर्वप्रथम तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत अनि नमस्कार जनाउँदछु।
1: नमस्कार,
0: हजुरको परिचय दिनुहुन्छ कि?
1: म पूर्व सिक्किम तुमिन सेलेबाट
0: हजुर,
1: र हामी अब खेतीपाती
0: हजुर
1: गरेर अब निर्वाह गरिरहेका छौँ।
0: हजुर, तपाईँको गाउँको विषयमा बताइदिनुहुन्छ कि?
1: हाम्रो गाउँमा प्राय खेती नै गर्छौँ। अब धान खेती भयो, मकै खेती भयो, कोदो खेती भयो, तोरी खेती भयो, हामी यसरी नै खेतीमै निर्भर गरिरहेका छौँ।
0: हजुर,
1: अब हाम्रोमा त्यही नै वृहत रूपमा हुन्छ।
0: हजुर हजुर,
1: र त्यो हुँदाखेरि हामी त्यही खेतीमा नै भनौँ सीमित रहेका छौँ।
0: हजुर, वृहत मात्रामै गर्नुहुन्छ?
1: हजुर, वृहत मात्रामा।
0: तपाईँले सिक्किममा कुन कुन तेलजन्य बाली खेती गर्दै हुनुहुन्छ होला?
1: विशेष गरी त हामीले तोरी, कालो तोरी पनि भन्छौँ हामी, पहेँलो पनि भन्छौँ, सर्छौँ। अहिले हामीले विशेष गरी खेती सर्छौँ, खेती गर्छौँ।
0: हजुर,
1: अब त्यो खेती दुई सिजन, अब जस्तै अहिले हामी खेती गर्दैछौँ बारीमा भनेको असोज महिनामा हामी बारीमा हामी तोरी लाउँछौँ।
0: हजुर,
1: र तोरीमा हामीलाई यति फाइदा छ, हामीले यति सोच्नु पर्दैछ कि अहिले तोरी आफ्नो प्रोडक्ट आफूले गरेर निकाल्दाखेरि चाहिँ आफूलाई तोरीले कतिवटा काम दियो त भन्दाखेरि, एउटा हेर्नुहोस्, सर्वप्रथम हामी मौरी पनि पाल्छौँ।
0: हजुर,
1: मौरीको लागि एकदमै तोरी बारीमा एकदमै राम्रो मौरी जान्छ, हामीलाई हेर्न पनि बिहान दिउँसो गएर त्यहाँनिर सुन्दाखेरि त्यो तोरीमा मौरी आएर मौरी गुनगुनाएको सबै गरेको, अनि त्यो मौरीले एकदम राम्रोसँग मलाउने त्यो तोरीबाट, हेर्नुहोस् है, तोरीले हामीलाई त्यो फाइदा, एउटा त ममा फाइदा तोरीले दिइहाल्यो।
0: हजुर,
1: अब दोस्रो कुरो, हामी किसान भएपछि गाई बस्तु पाल्नै पर्यो।
0: हजुर,
1: अब गाई बस्तु पाल्दाखेरि हामी बाहिर गएर अनेक खण्ड मिसाएको हुन्छ, कस्तो हुन्छ बाहिरको तेलको तोरीमा, अब पिनामा कतिवटा कुरा मिसेर आएको होला, हामीले आफ्नो आँखाले देखिँदैन त्यो। र पोपर तोरी खेती गरियो भनेदेखि अब त्यो तोरी, त्यो फुलो, त्यसको अब पिना निस्क्यो, त्यो पिनाले हाम्रो गाई बस्तुलाई यति राम्रो भयो कि आफूले पेलेको आफ्नो घरको तोरी भनेपछि गाईलाई भुस पिनाको लागि अर्को तोरीले यति राम्रो काम दियो हामीलाई।
0: हजुर,
1: तोरीको काम अब दुईटा, एउटा त माछा मौरी पाल्यो,
0: हजुर,
1: आफूले खान पाइयो, म दरो त्यहाँ भयो, अर्को गाईलाई लगत्तै पिना भयो।
0: हजुर,
1: अब त्यसको तेल, हेर्नुहोस् अहिले म प्राय तोरी मैले आफै खेती गरेर आफै पेल्दैछु।
0: हजुर,
1: किनभने तोरी पेल्दाखेरि अब आफूलाई खाने तेल एक साललाई परजस्तो भयो,
0: एकदमै हजुर,
1: आफूलाई खान पनि भयो। जैविक खेती भनेर जैविक खेतीमा पनि एकदम राम्रो, हाम्रो केही अर्थ हामी लाउँदैनौँ।
0: हजुर,
1: युरिया डिएपी कोनि के भन्ने कुरा प्रायः हामी जान्दैनौँ।
0: हजुर,
1: त्यो भए चाहिँ आफ्नो गाईको मल लाइयो, खेतबारी बनियो, गाईको मल लाएपछि त्यस पछाडि अब त्यो तोरी, जस्तै अहिले मैले तेल हाम्रो बस्तीको आफूले बनाएको तेल सिधा बाहिरबाट ल्याएको तेल 200 रुपियाँ केजी हो भने हाम्रो हातले आफै गएर पेलाएको तेललाई 400 रुपियाँ भनेको एउटा डबल पनि,
0: हजुर,
1: तेलमै पनि पैसा डबल आयो,
0: एकदमै हजुर,
1: गाईलाई पनि पिना एकदमै राम्रो खान पायो आफूले गरेको।
0: हजुर,
1: अब मौरी पनि पालिए भने अब तोरी खेती गर्न फेरि सजिलो। हेर्नुहोस् है, अहिले अब हाम्रो घरमा अब नानीहरू भनेको बाहिर बाहिर गए,
0: हजुर,
1: अब नानीहरू बाहिर बाहिर हुन्छन्, आफूले अर्थो अर्थो खेती धेरै खेप गोडमेल गर्ने के गर्ने खेती लाउन आफूलाई सकिँदैन भने तोरी खेती गर्दाखेरि तोरीमा फाइदा पनि पाइयो।
0: हजुर,
1: हेर्नुहोस् है, गर्न नि कम्ती, 5 महिनामा मजाले फल दिन्छ, अनि त्यस पछाडि अर्को कमाइ लाउँदाखेरि जमिन पनि मलिलो हुन्छ।
0: हजुर,
1: किन हुन्छ भन्नुहुन्छ भने अब गाईको मल तोरीका लागि भनेपछि हामीले अलिकति हालेको हुन्छ भने त्यस पछाडि हामीले मकै छर्दाखेरि पनि त्यहाँ एकदमै राम्रोसँग मकै पनि हुन सक्यो, किनभने मलजल परसस्तो पुग्छ। र तोरीको खेतीलाई चाहिँ म सबैसँग नि भन्छु, हामी तोरी खेती गरौँ, आफूले कमाऊ, आफै खाऊ, अनि बिक्री पनि राम्रो हुने।
0: विशेष गरी कुन कुराले तपाईँलाई यो तेलजन्य बाली खेती गर्नमा कहाँबाट प्रेरणा पाउनु भयो होला?
1: विशेष गरी मलाई पनि पहिले अनुभव थिएन।
0: हजुर,
1: हेर्नुहोस् सोझो के भने, यो एउटा डिपार्टमेन्टल धेरैवटा अब विभाग हुँदो रहेछ, त्यो विभाग आफूले जान्न सकिँदैन थियो। मैले चाहिँ प्रेरणा कहाँबाट पाएँ भने,
0: हजुर,
1: यो एउटा आत्मा,
0: हजुर,
1: आत्मा भन्ने थियो, हामी त आत्मा, अब ज्ञानै आत्मा हो, अब तपाईँले आत्मा ज्ञान पाउनु भएको छ भनेर भन्थे, अब त्यस्तै कुनै आत्मा ज्ञान भने जस्तो यो एउटा आत्मा भन्ने पनि हाम्रो

0: एन्ड हर्टिकल्चर एग्रिकल्चरको बिचमा आत्मा भन्ने रहेछ र म एउटा आत्माबाट फार्म स्कुल मैले पाएँ। हेर्नुहोस् है, फार्म स्कुल पाएपछि मैले फर्स्ट फार्म स्कुल चलाएँ बगु फापर। फापरमा मैले फार्म स्कुल चलाएँ, फार्म स्कुल चलाएर त्यो फार्म स्कुल चलाउँदै चलाउँदै गएपछि मैले उहाँहरूबाट आइडिया पाएँ। उहाँहरूले आइडिया दिनुहुन्छ, उहाँहरूले जुनै खेती गर्दा पनि आत्मालाई जतिसुकै बेला जहाँ पनि आफूले किसानले केही गर्नु पर्यो भने उसले चाहिँ हर्टिकल्चर पनि नभन्ने र एग्रिकल्चर पनि नभन्ने, जुन आफूले चाहेको कुरा म किसान हुँ र म यो काममा अगाडि बढ्छु र मलाई यो ट्रेनिङ चाहियो भन्दाखेरि उहाँहरूसँग माग्दाखेरि पाइँदो रहेछ। कसरी भन्नुहुन्छ भने मलाई उहाँहरूले फापर फापर एकदम यो प्रकारले तपाईँले गर्नुहोस्, तपाईँ एउटा टिचर हुनुहुन्छ, तपाईँलाई टिचर बनाइएको हो भनेर उहाँहरूले मलाई 25 स्टुडेन्ट दिएर उहाँहरूसँग ट्रेनिङ गरेर हामीले फापर गऱ्यौँ। त्यो फापरमा म अगाडि 6 मन 7 मन 4 मन बनाउँथे हाम्रो पुर्खाहरूले जसरी खेती गरे त्यो पाराले गर्दाखेरि चाहिँ म त्यतिखेर त्यो पाउँथे भनेदेखि उहाँहरूले अहिले जम्मै कुरा लाउन लाइन बनाऊ, लाइनमा गर, तपाईँहरूको थोरै बिजनले धेरै खेती हुन्छ भनेर उहाँहरूले आइडिया दिनुभयो। नभन्दै अब हामी पत्याउँदैनौँ के भने 1 हेक्टर जमिनमा 7 केजीले कसरी पुग्छ, यो तिमीहरूको बर्बाद कुरा हो भनेर हामी पहिल्यैको पट्टि लाग्यौँ। तर उहाँहरूले टेक्निकल दिनुभयो, दिएपछि साँच्चै लाइनमा आफूले स्विमिङ गरेपछि एकदम त्यो बिजनलाई राम्रोसँग लगाउन सकियो भनेदेखि पुग्दो पनि रहेछ र फसल राम्रो पनि अनि गर्न पनि सजिलो, तरिका पनि सजिलो र मैले त्यो आत्माबाट पाएँ। अनि पाएर म खुसी पनि किन भएँ भन्दाखेरि म 2016 यही विषयमा म सिक्किम एवार्डी भएर निस्केँ, किनभने हामीले गर्दाखेरि हुँदो रहेछ भन्ने कुरा चाहिँ मलाई त्यहाँनिर एकदमै बृहत् रूपमा लाग्यो र मेरो चाहिँ त्यही हो लाइन स्विमिङ सबै कुरा। अब बिजनहरू थोरैमा धेरै निकाल्ने अनि खेती धेरै गर्नु पर्दैन, धेरै जम्मै बारी एउटै खेती भनिरहनु परेन, किनभने उहाँहरूले आइडिया टेक्निक दिनुभयो। जुन टेक्निक दिएपछि जस्तै हाम्रोमा बारीका पाटा 7 वटा 8 वटा 10 वटा भनेर भन्छौँ, अब त्यो बारी 10 वटा छोडिदिउँ, उहाँहरूको टेक्निकमा 5 वटा गरा गरौँ, 5 वटा छोडिदिनुहोस्, 5 वटामा अर्थकै केही लाउनुहोस्, तर 5 वटामा उहाँहरूले दिएको टेक्निक अनुसारले हामीले काम गर्यौँ भने हामीलाई त्यो 5 चाहिँ डबल फसल हामीलाई दिन्छ।
1: अच्छा, तपाईँको क्षेत्रमा तेलजन्य खेतीको लागि माटो र हावापानी कतिको उपयुक्त छ होला?
0: विशेष गरी अब यो तपाईँले सोधिहाल्नु भयो, हाम्रोमा अलिकति अब पानीको समस्या त पक्कै हुन्छ नि, किनभने अब कति प्रायकोमा पाइप लाएर लगेर पाइपबाट दिनुपर्छ, अलिकति अब पानीको हामीलाई हिउँदमा चाहिँ हिउँदमा अलिकति समस्या पर्छ। अब यो बर्खालाई त पानी पर सस्तो हुन्छ सबैतिर, र कतिजनाले अब ट्याङ्की बनाएर ट्याङ्कीद्वारा पनि हामीले हिउँदे खेतीलाई गरेका छौँ। अब कति किसानहरू इच्छुक छ, इच्छुक भएर पनि बिचराहरू उहाँहरू खेती गर्नमा वृहत इच्छुक छ तर अलिकति पानीको अभाव पक्कै छ। अब ट्याङ्की बनाएर पनि राख्ने प्लास्टिक पनि कतिवटा गरेर त ट्याङ्की खनेर गरियो, तर त्यसमा पनि कति अब पुरानो पानी बसिरहेको जामिरहेको ती रहिरहेको हुनु भन्दाखेरि चाहिँ अलिकति अब सक्नेहरूले चाहिँ हामीले पाइप किनेर आफ्नो आफ्नो पाइपद्वारा सिँचाइ गरिन्छ। र अब यसमा कतिजनालाई इच्छुक भएर पनि, कारण किनभने आफ्नोमा साधन छैन भने खेती मात्रै गर्छु भन्दा अलिकति अभाव पानीको हुन्छ।
1: सिक्किममा तोरी खेतीको लागि अब उपयुक्त प्रजाति चाहिँ कुन होला?
0: सबैभन्दा राम्रो अब तेल आफूलाई निकाल्न अनि त्यहाँबाट तेलको लागि एकदम राम्रो हुनको लागि चाहिँ सर्स्युम, सर्स्युम भनेको चाहिँ पहेँलो तोरी हुन्छ, अर्को कालो हुन्छ, त्यो अब जस्तो डिपार्टमेन्टले दिन्छ त्यो अलिकति अल्गो हाइटमा आइदिन्छ, त्यति राम्रो फसल दिँदैन। र अहिले हामीलाई 2 साल लगभग भयो हामीले सर्स्युम डिपार्टमेन्टबाट पाउँदैछौँ, र त्यो सर्स्युमलाई नि एकदमै राम्रोसँग गर्दाखेरि फसल पनि ज्यादा हुने, अनि त्यसको अर्को कालो तोरी भन्दा तेल पनि अलिक ज्यादा आउने र सबै थोकमा दबाई पानीमा पनि आउने भएकोले गर्दाखेरि चाहिँ प्राय विशेष गरी सिक्किममा मलाई जहाँसम्म लाग्छ सबैकोमा सर्स्युनी पक्कै हुन्छ भन्ने आश छ।
1: अच्छा, यसको निम्ति बिउको छनौट अनि खेतको तयारी कसरी गर्नुहुन्छ?
0: विशेष गरी त अहिले त अब तपाईँले सोधिहाल्नु भयो के भने एकदम अहिले त सजिलो तरिका छ, किनभने पहिले गोरु जोतेर डल्ला निकालेर पुरा हुन्थ्यो र त्यसलाई पुरा कुटेर धुलो बनाएर

0: धुलाको तोरी हिलाको मुला भन्छ, अब धुलो बनाउनु पर्थ्यो भने अहिले अब हामीले जुन साधन पाएका छौँ, सरकारले जुन साधन दिएर छ त्यसलाई राम्रोसँग गर्दाखेरि खेपदेखि दुई खेप गर्दाखेरि बारी एकदमै राम्रो बनिजान्छ। हेर्नुहोस् है, एकदम धुलो हुन्छ र त्यो बारी बनिएपछि हामीले त्यसलाई मल एकदम राम्रोसँग, त्यसमा अरू होइन आफ्नो गाईको मल, गाई पालेकै हुन्छ, त्यसो भएपछि त्यो गाईको मल छ्याप्प हालेर तोरीलाई, भनेको डाइरेक्ट तोरी मात्रै छर्नु हुँदैन, किनभने डाइरेक्ट तोरी छर्दाखेरि एकै ठाउँ पस्न सक्छ, ज्यादा हुन सक्छ, त्यसले गर्दा बालुवा अर्थात् माटो केहीमा, जस्तै एक केजी तोरी छ भने झन्डै झन्डै डेढ केजी जस्तो बालुवा तोरी मिक्स गरेर अब त्यसलाई सरसर अब लगाइदियो, अर्थात् अब अहिले त मेसिनको सिधा छ, त्यसलाई लइन स्विमिङ गरेर सट्ट लगाइदियो भनेदेखि एकदमै राम्रोसँग त्यो तोरी फस्टाउन सक्छ र राम्ररी आउँछ। त्यसमा अब जोतेको ठाउँ, हल गोरु लाएर जोतिएको ठाउँमा, त्यस्तो पनि ठाउँ छ हाम्रो, त्यस्तामा चाहिँ अब डल्ला ठोक्नु, डल्ला फुटाउनु, त्यसलाई धुलो बनाउनु अलिकति मेसिन भन्दाखेरि अलिकति ज्यादा निमेक लाग्छ, किनभने गोरुले जोतेको ठाउँमा चाहिँ अलिकति अब डल्ला उठेकोले गर्दाखेरि फुटाउन गर्न त्यसलाई निमेक लाग्छ, र मेसिनले गर्दाखेरि चाहिँ त्यो धुलो माटो बनाइदिइहाल्छ र त्यस्तो असुविस्ता पनि हुँदैन।
1: अनि अब यसमा लाग्ने रोग र किराहरू कुन कुन हुन्?
0: यसमा त अब विशेष गरी अहिले अहिले अब हामीले जाने अनुसारखेरि एउटा झुसीले जस्तो, लाब्रे जस्तो किरा निस्केको छ, त्यो किराले चाहिँ अलिक ज्यादा त्यसलाई एट्याक गर्छ, र अब अरू यो उत्ताने मुछा भन्छ, जुन पृथ्वी मुनि मुनिबाट खोलेर जाने, विशेष गरी त्यो मुसाहरूले चाहिँ चारैपट्टि खोलिदिएर हाम्रो जुनै खेतीलाई पनि, यो होइन कि तोरीलाई मात्रै होइन, जुनै मकै होस्, कोदो होस्, फापर होस्, यो सबै सबैलाई अहिले खेतमा पनि अहिले गएर हेर्दाखेरि आली आली भत्काएर एकदमै भित्र कुद्ने यो मुसा छ। यसको चाहिँ अब नियन्त्रण कसै गर्दाखेरि माटामुनि छ यो हुन सकेको छैन, र यसलाई चाहिँ अब लाब्रे झुसीलेहरू हो यस्तो यस्तो चिजले चाहिँ एकदमै बिगार गर्दैछ। अब यसलाई हामीले रोकथामका लागि पनि अब जस्तै हामीलाई सिकाए अनुसार र जाने अनुसार हो भने हामी आफै घरमा अब हामीले आफ्नो दबाई आफूले बनाउन सक्ने छ, जस्तै अब निमपत्ती भयो, तितेपाती भयो, अगेरी भयो, अब हाम्रोतिर बोरी हुन्छ, व्यापारी हुन्छ, त्यो सबै पत्ताहरूलाई कुटेर त्यसको झोल बनाएर त्यसलाई रस बनाएर राखेर हामीले स्प्रे गरियो भनेदेखि त्यो हट्छ, त्यसले मर्ने होइन, र त्यसरी हटाउन चाहिँ सकिन्छ।
1: कति उत्पादन हुन्छ होला?
0: उत्पादन अब यस्तो हो, उत्पादन भनेको अब जस्तै आफ्नो आफ्नो ठाउँ अनुसारको हुन्छ, अब कुनै ठाउँमा अलिक ज्यादा हुन्छ, कुनै ठाउँमा अलिक कम हुन्छ, किनभने त्यो या अलिकति हाम्रोमा मलको कमजोरी भएका कारणले हो, या अब क्लाइमेट सबै कुरा नमिलेकाले हो। त्यो चाहिँ के हुन्छ भने अब जस्तै मैले एक हेक्टर जग्गालाई राम्रोसँग तोरी गरियो, राम्रोसँग भयो भने डेढ दुई मन तोरी निकाल्न सकिन्छ।
1: ए हजुर हजुर। अनि अब बजार व्यवस्थाको कुरा गरौँ न है, उत्पादन भएको तोरीको बिक्री तथा बजार व्यवस्थापन कसरी गर्नुहुन्छ होला तपाईँ?
0: विशेष गरी अहिलेसम्म चाहिँ मैले गर्दै गरेको चाहिँ अब जस्तै हाम्रो तोरी भयो,
1: हजुर,
0: त्यो तोरीलाई अब आफूले लगेर सिधै अहिले हाम्रो बस्तीभित्र हाम्रो छेउछाउ मिल नभएकोले गर्दाखेरि सिधै सिन्ताम ल्याउनु पर्छ, सिन्ताममा ल्याएर हामी अहिलेसम्म चाहिँ म चाहिँ तोरी आफै पेलेर, तोरी बेच्ने होइन,
1: हजुर,
0: तोरी ल्याएर पेल्यो, पेलेर घरमा लगेपछि अब पेलेको तेल मेरोमा छ भनेपछि प्राय सबैले किन्छन्, त्यसमा डिपार्टमेन्टको मान्छेहरूले प्रत्येक थाहा पाउँछ कि त्यहाँनिर तोरी पेलेको छ अरे, उसले आफ्नो तोरी पेलेको छ अरे भन्दाखेरि कति हो, के हो दाजु भनेर सोध्दै आउँछन्। त्यो बेला मेरो मौका पर्छ कि म अर्को तेल 200 रुपियाँ केजी किन्दैछु भने यो त मेरो आफ्नो प्योर मैले गरेको मेरो हातको प्योर तेल हो, यो त दबाई हो, तपाईँहरूले 500 रुपियाँ हो भनेर, त्यस्तै प्रकारले हामी त्यसरी तेल बेच्नुमा एकदमै फाइदा छ।
1: हजुर हजुर।
0: एकदम हामीलाई तोरी बेच्नु पनि के गर्नु भन्दाखेरि त्यसको तेल बनाएर बेच्दाखेरि मैले अघि भनिहाले तपाईँलाई, किनभने पिना गाईलाई भयो,
1: हजुर,
0: एउटा त पिना किन्नु परेन आफ्ना घरको,
1: हजुर,
0: आफूलाई पनि सेटिस भयो कि मैले मेरा गाईलाई राम्रो पिना दे भन्ने कुरा मलाई एकदमै राम्रो भइगयो।
1: हजुर।
0: दोस्रो कुरो अब प्योर तेल मैले पनि अर्कालाई दिँदाखेरि पनि एकदम राम्रो तेल मेरो आफूले पेलेको तेल दिन पाएँ।
1: हजुर हजुर। अब तपाईँ राजमाको खेती पनि गर्नुहुन्छ है?
0: हजुर।
1: राजमा र तोरीको खेती मध्ये तपाईँलाई कुन खेती गर्नमा लाभदायक लाग्छ?
0: यस्तो हो, यो तपाईँले जुन सोधिहाल्नु भयो यसमा राजमा भनेको यो सिजन हो
1: हजुर,
0: अहिले अब अहिले

0: अब म राजमा लाउँदैछु, हेर्नुहोस् मैले कति गरा मैले लाइसकेको छु, कति अब लाउनु छ।
1: हजुर,
0: र राजमा हामीले बाहिर गएर अन्त गएर किन्नु भन्दाखेरि राजमा आफूले खेती गरियो भने अनि आफ्नोमा अलिकति राजमा बढाउन सकियो भने राजमा बहुत बिक्री हुन्छ, एकदमै बिक्री हुन्छ, ज्यादा बिक्री हुन्छ, अनि बेच्न पनि सकिन्छ, अनि आफूले खान पनि राजमा दाल अरू अरू दाल भन्दाखेरि राम्रो पनि हो र खान एकदमै राम्रो पनि हुन्छ। र राजमाको भाव पनि जहाँ पनि पाइन्छ कि त्यसमा बजार मार्केटको नि कहाँ भनेर त्यस्तो पर्दैन, किनभने गाउँ बस्तीमा बजारमा लए मेरोमा राजमा छ भनिसक्दाखेरि राजमा खेती गर्दाखेरि राजमा छिटो बिक्ने, बेच्न छिटो सजिलो मेरोमा राजमा छ भन्दाखेरि अब आफूले बेच्न पनि सकिन्छ र आमदाम पनि राजमाले राम्रो दिन्छ। अब राजमा धेरै खाले छ, कोही थाङ्रे छ भने कोही अब थाङ्रा नहाली हुने, र थाङ्रे राजमा भनेको लामो थाङ्रा हाल्ने पनि छ, त्यो सेतोमा छ अति राम्रो हुन्छ, थाङ्रा नहाल्ने रातो अहिले त्यसलाई डिपार्टमेन्टले पनि बाँडिरहेको छ, डिपार्टमेन्टले दिइरहेको छ र राजमा एकदम राम्रो खेती हो,
1: वितरण भइरहेको छ।
0: हजुर
1: हजुर, तपाईँले अहिलेसम्म कुन कुन सरकारी कृषि योजनाको लाभ लिनुभएको छ?
0: म अहिले अब आफूले पाएको कुरा पिएम किसानबाट म महिनाको 500 रुपियाँ पैसा फर्स्ट पिएमले सुरु हुँदै दिनुभएको छ, महिना 500 यो लाभ मैले पाइरहेको छु। र यता हाम्रो सिक्किम सरकारबाट त प्रायै अब जस्तै हामीलाई जोत्ने पावर टिलरहरू पर सस्तो मात्रामा पाएको छ, र यसमा चाहिँ अलिकति अब सोझो तपाईँले सोद्धाखेरि अलिकति हामीलाई लाग्छ अझै यसलाई चाहिँ यति साह्रो कि डिपार्टमेन्टले किसान पक्का हो कि होइन, किनभने सरकारसँग एमएलए साहबहरूसँग तुलना डिपार्टमेन्टले नगर्दै का किसान हो कि होइन, उसले खेती गर्छ कि गर्दैन, किनभने यो पावर टिलर कति चाहिँ तपाईँलाई मैले ऊ भनेको होइन, कतिवटा हाम्रो गाउँले सरकारको विकास हो पाइन्छ भनेर मागेर लगेर घरभित्र राखेर रा, युज नगरेर युजलेस एउटा डिपार्टमेन्टको खर्च भएको कुरा के भने लगेर घर घरमा राखिदिरहेछन् कि काहीँ पनि चलाउँदैनन् भने त्यस्तो व्यक्तिलाई होइन, जो पक्का किसान हो र गर्दैछ भने दिने। अनि यसमा फाइदा कति छ भन्नुहुन्छ भने हेर्नुहोस् हामीले आज हल गोरु पाल्नु परेन, गाई पालेर दुध बेच्न पाइयो सरकारले पावर टिलर दिँदा, हेर्नुहोस् है अब खेती गर्न पनि प्रशस्त भयो र मैले पावर टिलर पाएको छु।
1: हजुर,
0: अनि बिजनहरू भनेको अहिलेसम्म हामीले समयमा जुनै कुरा जुनै बिजन पनि समयमा पाउँदछौँ र समयमा पाएको बिजनलाई हामी एकदम डिपार्टमेन्ट सरकारसँग यति खुसी छौँ कि हामीलाई समयमा बिजन दिनु हुँदैछ। तर यो पनि भन्न चाहन्छु कि म विभागसँग कि गएर विभागले जुन ठाउँमा जुन कुरा हुन्छ जुन गर्छ किसानले जे जे माग्छ किसानहरूले, जस्तै अब हाम्रो ठाउँमा फापर पक्कै माग्छौँ, मकै पक्कै माग्छौँ, तोरी हामी माग्छौँ, हेर्नुहोस् है फापर माग्छौँ, तोरी माग्छौँ, अलैँची माग्छौँ, अब त्यो चाहिँ डिपार्टमेन्टले विभागले गएर त्यो ठाउँमा कुन कुरा माग्छन् त्यो कुरा एकदम देदेखि र त्यो कुरालाई चाहिँ सरकारले डिपार्टमेन्टले लागेर चाहिँ त्यो ठाउँमा यो कुरा मागेको छ यो कुरा मात्रै हामीले दिनुपर्छ भनेर विभागले दिएदेखि चाहिँ हाम्रो अरू अरू सामान नगइदिए अब अहिले विभिन्न हामीलाई डिपार्टमेन्टले दिनुभएको छ तर त्यसको युज पनि भएको छैन, युज पनि गरिएको छैन, कारण किनभने अब जस्तै म बारीमा तोरी छर्छु राजमा छर्छु भनेदेखि मलाई त्यो सिलाम के गर्नु, सिलाम आएको छ भन्दा म सिलाम लिन सक्दिनँ भन्छु, अर्काले फिरुङ्गे लिन सक्दिनँ भन्छ, अर्काले मटर लिन सक्दिनँ भन्छ, त्यो बस्तीमा गइसकेको त्यो डिपार्टमेन्टको युज भएन र युज नहुने कुरा चाहिँ मेरो चाहिँ के हो भने भरिसके नजाइदेऊस्, जुन कुरा जुन ठाउँको मान्छेले जे माग्छ जस्तै जे हुन्छ फापर हुन्छ त हामी फापर माग्छौँ, कोदो हुन्छ कोदो माग्छौँ, राजमा हुन्छ राजमा माग्छौँ, अब भटवास भन्ने कुरा हाम्रोमा हुँदैन, हाम्रोमा भटवास गयो भने हाम्रो अफिसमै रहने हो त्यो युज बेगर हुन्छ र त्यसलाई चाहिँ नहोस् भन्न म चाहिँ चाहन्छु।
1: हजुर हजुर, कृषि क्षेत्रमा तपाईँले पुरस्कार पनि प्राप्त गर्नुभएको छ है, पुरस्कार पाएपछि तपाईँको कृषि कार्यमा थप उत्साह र परिवर्तन अहिले हालैमा कस्तो छ?
0: यसमा त एकदमै राम्रो, किनभने तपाईँले जुन भन्नुभयो म पुरस्कृत भइसकेपछि अब जस्तै फेरि मैले हेर्नुहोस् मैले फर्स्टमा बकुइटमा गरेँ, अब बकुइटमा भइसकेर म एउटा पुरस्कृत भइसकेपछि मैले मेजमा मकैमा फार्मिसुल फेरि गरेँ, अनि फार्मिसुलको एकदम राम्रो तरिका अझै मैले आत्माबाट और ज्ञान सिक्न पाएँ, हेर्नुहोस् है अब अहिले मलाई लाग्दैछ किनभने उमेर अलिक माथि गयो

0: खेतीमा एकदम रस बिजेको छ, गरौँ गरौँ गरौँ गरौँ लाग्छ। र अब एक्लै हुँदाखेरि पनि के हुन्छ त भन्दाखेरि आफूलाई जुन कुरामा रस बिजो त्यसमा यति स्याटिस, अब म एउटा एवार्डी भएपछि अझै मलाई जोस जाँगर बढ्यो, किनभने त्यस्तै प्रकारले अरू साथीहरू पनि अब हो यस्तो हुँदै हुँदै गइदै बढ्दै भनेदेखि हामी एउटा जैविक उत्पादन गर्ने हो र जैविक उत्पादन गर्नको लागि हो सफा कुरो आफूसँग सबै इच्छा हुनु पर्यो र यो पनि गरौँ त्यो पनि गरौँ लाग्छ। कारण किन भन्दाखेरि अब छोराछोरीहरूले होइन पर्दैन अब अहिले कहाँ खेती गरेर हुन्छ र भन्छन् कति,
1: हजुर,
0: तर त्यो होइन। किन होइन भने हेर्नुहोस् पैसा खाँदा हुँदैन,
1: हजुर,
0: भोलि केही नै नआओस् यहाँ कुनै आएन भनेदेखि पैसा खाँदा हुँदैन,
1: हजुर।
0: तर हामीले अलिकति कोदो छरेको छ भने कोदो पिसेर भए पनि निर्वाह गर्न सक्यो,
1: हजुर।
0: धान रोपेको छ भने झन् साह्रो अझै राम्रो भइगयो। मकै आफ्नो खेती आफूले एकदम राम्रोसँग खान पाइने र अहिले साँच्चै नै कुरा हो अलिकति बढोत्तरी खेती अहिलेसम्म गरिरहेको छ र यो के हो भन्दा एउटा उत्साह र यस्तो उत्साह सरकारले अरू अरूलाई पनि बढोत्तरी गर्नका निमित्त किसानहरू लाई चाहिँ एकदम बढोत्तरी दिँदै जानु भइदियो भनेदेखि अझै राम्रो खेती हुन्छ भन्ने मलाई चाहिँ एकदमै आश लाग्छ।
2: हवस् त, तपाईँलाई धेरै धेरै धन्यवाद, तपाईँले हामीलाई बहुमूल्य समय दिनुभयो। तेलजन्य बाली खेती र अन्य खेती सम्बन्धित साग सब्जी सम्बन्धित तपाईँले विस्तृत रूपमा जानकारी दिनुभयो। यति भन्दै आउँदो दिनहरूमा तपाईँसित फेरि पनि हामी भेटघाट गरेर अन्य विषयमा बातचित अवश्य नै गरौँला। र यति भन्दै तपाईँसित बिदा लिन चाहन्छु। नमस्कार। अब उहाँसितको यो अन्तर्वार्ता पश्चात हामी एकै क्षणको निम्ति मनोरञ्जन गरौँ, रमाइलो गरौँ, एउटा लोकगीत सुनेर।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो तोरीको खेती विषयमा तुमिन सेले गान्तोक जिल्लाका एक प्रगतिशील कृषकसित लिएको एक अन्तर्वार्ता। अनि कार्यक्रमको अन्ततिर सुन्नुभयो एउटा लोकगीत। लौ त श्रोताहरू, भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी अब यही समाप्त हुन्छ र अर्को कार्यक्रममा तपाईँहरूको घर आँगनमा हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि म कार्यक्रम सञ्चालक अर्पण थापालाई बिदा दिनुहोस्। नमस्कार।

90 करोड 64 लाख रुपियाँ स्वीकृतिको घोषणा गरेका छन्। मन्त्रीले यस परियोजनाले करिडोरलाई पक्का पदमार्ग सहित दुई लेनको राजमार्गमा स्तरोन्नति गर्ने अपेक्षा गरेका छन्। चुनौतीपूर्ण हिमाली भूभागमा सुरक्षा र लचिलोपन सुधार गर्न प्रमुख इन्जिनियरिङ सुधारहरूको योजना बनाइएको छ। यस परियोजनामा जोखिमपूर्ण चिप्लो र डुब्ने क्षेत्रहरूलाई सम्बोधन गर्न व्यापक ढलान सुरक्षा उपायहरू सहित सुरुङ र पुलहरूको निर्माण समावेश हुनेछ। श्री गडकरीले भने स्तरोन्नति गरिएका करिडोरले गान्तोक र सिक्किमका अन्य भागहरूमा सुरक्षित छिटो र थप लचिलो कनेक्टिभिटी प्रदान गर्नेछ। 10 अक्टोबरका दिन नयाँ दिल्लीमा समापन हुने एसियाको सबैभन्दा ठूलो आईटी र दूरसञ्चार मञ्चको आज दोस्रो दिन हो। भारत सरकारको सूचना प्रविधि तथा संचार एवं पूर्वोत्तर विकास मन्त्रालयले यसको आयोजना गर्दैछ, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख अतिथिको रूपमा उपस्थिति जनाउनु भएको छ। सिक्किम सरकारका शिक्षा मन्त्री राजु बस्नेत र सिक्किम सरकारका आईटी विभागका सल्लाहकार लाल बहादुर दासले सिक्किमको

0: प्रतिनिधित्व गरिरहेका छन्। श्री बस्नेत र श्री दासले सिक्किमको प्रतिनिधित्व गर्न मनोनयन गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई धन्यवाद दिएका छन्। ब्याडमिन्टन संघ सिक्किमका अध्यक्ष जेकब खालिङको नेतृत्वमा एक प्रतिनिधि मण्डलले आज लोकभवनमा राज्यपाल ओम प्रकाश माथुरलाई भेट्यो। प्रतिनिधिमण्डलले 14 21 नोभेम्बरसम्म आयोजना हुने 49 योनेक्स सनराइज जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशिप अण्डर 19 प्रमुख अतिथिको रूपमा भाग लिन श्री माथुरलाई औपचारिक रूपमा आमन्त्रित गर्यो। सिक्किमले पहिलो पटक राष्ट्रिय स्तरको ब्याडमिन्टन च्याम्पियनशिप आयोजना गरिरहेको छ। राज्यपाल माथुरले च्याम्पियनशिपका लागि शुभकामना दिनुभयो। सिक्किम सरकारको कार्मिक विभागले राज्यपाल ओम प्रकाश माथुरको उपस्थितिमा लोकभवनमा सिक्किमका राज्य सूचना आयुक्त तिलक गजमेरको शपथ ग्रहण समारोह आयोजना गर्यो। गृह विभागका सचिव तेन्जिङ टी कालियनद्वारा पढिएको नियुक्तिको सूचनापछि श्री माथुरले श्री गजमेरलाई पदको शपथ ग्रहण गराउनुभयो। सिक्किम सरकारका मुख्य सचिव आर तेलङले जनगणना 2027 दोस्रो चरणको तयारीको समीक्षा गर्न आज टाशिलिङ सचिवालयमा राज्य स्तरीय बैठकको अध्यक्षता गर्नुभयो। बैठकले भारतको पहिलो पूर्ण डिजिटल जनगणनाको तयारीको समीक्षा गर्यो, जुन 100% कवरेजमा जोड़ दिँदै मोबाइल एप्लिकेशन मार्फत सञ्चालन गरिनेछ। श्री तेलङले भने जनगणना तथ्याङ्कले सरकारी नीति र योजनाहरूलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्छ। गृह विभागका सचिव तेन्जिङ टी कालियन, सिक्किमका जनगणना सञ्चालन निर्देशक कर्मा आर बोनपो, जिल्लापालहरू र अन्य राज्य सरकारी विभागका प्रमुखहरू बैठकमा उपस्थित थिए। भारत निर्वाचन आयोगको निर्देशन पालना गर्दै सिक्किम सरकारको मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदाता नामावलीमा नामाङ्कनका लागि विशेष अभियान सञ्चालन गर्नेछ। 11 अक्टोबरका दिन बुथ स्तरीय अधिकारीहरूले आआफ्नो मतदान केन्द्रमा अन्य क्षेत्र स्तरीय कर्मचारीहरूसँग विशेष शिविर सञ्चालन गर्नेछन्। सबै योग्य मतदाताहरूलाई आफ्नो नाम मतदाता नामावलीमा समावेश गरिएको सुनिश्चित गर्न अनुरोध गरिएको छ। सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागले भारतीय उद्योग परिसंघ सीआईआई संघको सहकार्यमा हिजो नयाँ दिल्लीमा क्रेता विक्रेता बैठक आयोजना गर्यो। बैठकको उद्देश्य सिक्किमका सूक्ष्म साना तथा मझौला उद्यमहरूलाई बजार सम्बन्ध स्थापित गर्ने, व्यावसायिक साझेदारी अन्वेषण गर्ने र लगानी आकर्षित गर्ने अवसरहरू प्रदान गर्नु थियो। सिक्किम सरकारको प्रतिनिधिमण्डलको नेतृत्व सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागकी सचिव कर्मा डी युत्सोले गरेकी थिइन्। सिक्किमका 40 भन्दा बढी उद्यमीहरूले कार्यक्रममा भाग लिए र सम्भावित खरिददार तथा लगानीकर्ताहरू समक्ष आफ्ना उत्पादनहरू र व्यावसायिक क्षमताहरू प्रदर्शन गरे। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब सुन्नुहोस् आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 लोकलहरीमा सुन्नुहुनेछ विद्या सर्वको स्वरमा लोकगीत। 7:15 सुर सङ्गम, जस अन्तर्गत सुन्नुहुनेछ जयन्ती राईको स्वरमा आधुनिक गीत। 7:45 भुटानी कार्यक्रम। 8 युवावाणीमा सुन्नुहुनेछ सङ्चेन तामाङबाट स्वरचित कविता पाठ। 8:30 सेवा सङ्कल्प अभियान। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 कन्ट्री साइट अनि 10 आजका फनकार। भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुन्छ 6:20। 6:30 अर्चना, 7:05 शुभ प्रभात। 7:15 सुन्नुहुनेछ भजन। 7:35 सङ्गीत प्रवाह। 8:30 समय रहनेछ कथा सफलताको। 8:45 सुन्नुहुनेछ सन्दर्भ साथै हिन्दी फिल्मी गीतहरू। 9:30 जीवनका तिता मिठा अनुभव। 10:02 हेलो खरसाङ। 10:30 सुन्नुहुनेछ हाम्रो सरकार अन्तर्गत हुलाक चिठीदेखि डिजिटल सन्देशसम्म विषयमा एक जानकारी। 11:05 स्वर माधुरी। 11:30 आशापूर्ण देवीद्वारा लिखित बङ्गला नाटक इज्जत। 12:05 सुन्नुहुनेछ तपाईँको अनुरोधमा 12:30 मेलोडी टाइम। 1:02 तिब्बती कार्यक्रम। 2:30 सुन्न पाउनुहुनेछ आधुनिक गीत। 3:00 हिन्दी फिल्मी गीत। 3:20 विश्वमा हामी। 4:00 सुन्नुहुनेछ नेपाली वार्ताको कार्यक्रम। 4:30 शिक्षा ज्योतिमा सुन्नुहुनेछ महाऋषि वाल्मिकीमाथि भास्कर मैनालीबाट एक जानकारी। यसरी नै साँझ 5:05 सुन्नुहुनेछ प्रत्यक्ष फोन इन कार्यक्रम। 6:10 गाउँले सभा। 7:50 यस केन्द्रको प्रादेशिक समाचार, माफ गर्नुहोला 6:50 यस केन्द्रको प्रादेशिक समाचार। 7:00 लोकलहरीमा सुन्नुहुनेछ गणेश कुमार किसिमको स्वरमा लोकगीत। 7:15 सुर सङ्गम। 8:00 युवावाणीमा सुन्नुहुनेछ कोसेली मैले मन पराएका गीतहरू। 8:30 सेवा सङ्कल्प अभियान। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पटलाइट। 9:30 करेन्ट अफेयर अनि 10:00 आजका फनकार। अहिले सुन्दै हुनुहुन्थ्यो आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल अनि सिक्किमका विभिन्न स्थानहरूमा आगामी 11 अक्टोबरसम्ममा गर्जनसहित वर्षा हुने सम्भावना छ।

0: यो प्रसारण हो आकाशवाणी खरसाङको। अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। दार्जिलिङ जिल्ला प्रशासनले दार्जिलिङ नगरपालिकाका दस्तावेजहरूको जाँच गरिने निर्देश दिएको छ। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आज दार्जिलिङमा इन्टरलोक्युटर पूर्व आइएएस पङ्कजसिंहसित दार्जिलिङ पहाडको समस्या समाधानबारे छलफल गरेका छन्। बीजेपी राज्य अध्यक्ष समीक भट्टाचार्यले आज सिलगढीमा पार्टीको संगठनात्मक बैठक गरे। हिमाली भेकमा सुक्दै गरेको धाराहरूको संरक्षण र सम्वर्धनबारे सिलगढीमा सम्पन्न एउटा कार्यशालामा यसबारे संसदीय स्थायी समिति गठनको माग गरिएको छ। र प्रसिद्ध फिल्म अभिनेता नाना पाटेकरको निधनमा राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति श्री सीपी राधाकृष्णन, प्रधानमन्त्री श्री नरेन्द्र मोदी तथा मुख्यमन्त्री शुभेन्दु अधिकारीले गहिरो शोक व्यक्त गर्नुभएको छ। अब समाचार विस्तारमा। दार्जिलिङ जिल्ला प्रशासनले दार्जिलिङ नगरपालिकाको रेकर्डहरूको जाँचको आदेश दिएको छ। दार्जिलिङ महकुमा शासक डाक्टर बानुमाली रोयलाई जाँच गर्ने निर्देश दिएको छ। जिल्ला शासकले दिएको जाँच आदेशमा नगरपालिकाका सम्पत्तिहरूको ओनरसिप अर्थात् मालिकाना अधिकार, लिज, आवन्टन कागजातहरू, बोर्डका प्रस्तावहरू, योजनाहरूको मंजूरी, उपभोग अनुमतिमा परिवर्तन, नगरपालिका सम्पत्तिहरूका किराय अनि कर रेकर्डहरू साथै नगरपालिकाको राजस्वको जाँच गरिनेछ। एसडीओले नगरपालिकाको जमीनमा अनाधिकृत कब्जा, अनियमितता, वित्तीय गडबडी आदिको पनि जाँच गर्न भनेको छ। वार्ड संख्या 16 पार्षद बिमिला दोर्जी भुटियाको शिकायत तथा सांसद राजु विष्टको हस्तक्षेपपछि यो जाँच गरिँदैछ। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङको नेतृत्वको 5 सदस्यीय प्रतिनिधि टोलीले

0: इन्टरलोक्युटर पंकज कुमार सिंहसित भेट गरेको छ। भेटमा गोर्खा मुद्दासितै विविध विषयमा चर्चा गरेको विश्वस्त सूत्रले जनाएको छ। इन्टरलोक्युटर दार्जीलिङपछि कालेबुङ तराई डुवर्स क्षेत्र जाने गोजामुमो महासचिव रोशन गिरीले जनाएका छन्। श्री गिरीले दिएको जानकारी अनुसार बैठकमा इन्टरलोक्युटर सहित होम सेक्रेटरी जोइन्ट सेक्रेटरी पनि उपस्थित थिए भने बैठक लगभग 45 मिनट जति चलेको थियो। गोर्खा मुद्दामाथि अब हुने स्थायी राजनैतिक समाधानमा संवैधानिक सुरक्षा 396 मौजा अन्तर्भुक्त गरिनुपर्ने 11 जात गोष्ठीलाई जनजातिको मान्यता प्रदान गरिनुपर्ने आदि कुरालाई मोर्चा टोलीले इन्टरलोक्युटर समक्ष राखेको श्री गिरीले जनाउनु भएको छ। अलिपुरद्वारको भुटान घाटलाई पर्यटनको नक्सामा अझ महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले आज राज्य वन मन्त्री मनोज कुमार उराउँ र सूचना तथा संस्कृति विभागका सल्लाहकार मिथुन चक्रवर्तीले क्षेत्रको भ्रमण गर्नुभयो। पहाड़ जंगल नदी तथा हरियालीले घेरेको यस क्षेत्रको पर्यटन सम्भावना पूर्वाधार विकास तथा यातायात र संचार व्यवस्था स्थानीय स्तरमा रोजगारका सम्भावनाहरूका विषय आदिबारे छलफल भएको थियो। श्री चक्रवर्तीले भुटानघाटको प्राकृतिक सन्तुलन कायम राख्दै योजनाबद्ध रूपमा विकास कार्य अघि बढाउनु पर्ने बताउनुभयो। प्रशासनको यस पहलबाट स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायीहरू आशावादी देखिएका छन्। सिलगढी स्थित भाजपा कार्यालयमा आज पार्टीको एक महत्वपूर्ण संगठनात्मक बैठक आयोजना गरियो। बैठकलाई पश्चिम बंगाल भाजपाका प्रदेश अध्यक्ष तथा राज्यसभा सांसद समीक भट्टाचार्यले सम्बोधन गर्नुभएको थियो। बैठकमा दार्जीलिङका सांसद राजु विष्ट सहित जिल्ला पदाधिकारीगण, मण्डल अध्यक्षहरू, प्रदेश कार्य समिति सदस्यगण एवं पार्टीका वरिष्ठ नेताहरू उपस्थित थिए। बैठकमा संगठनसँग सम्बन्धित विभिन्न मुद्दाहरू, सेवा सेतु अभियानको प्रगति र आगामी सम्पर्क कार्यक्रम अनि पहलहरूमाथि चर्चा गरियो। साथै तृणमूल स्तरमा भाजपाको संगठनलाई अझ बलियो बनाउने रणनीतिमाथि पनि विचार विमर्श गरियो। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै श्री भट्टाचार्यले अभिनेता नाना पाटेकरको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभयो र भारतीय चलचित्र क्षेत्रमा उहाँको योगदानको स्मरण गर्नुभयो। सीपीआईएमका नेता तथा पूर्व राज्यसभा सांसद विकास रञ्जन भट्टाचार्यको निवासमा मदिराका बोतलहरूले प्रहार गरेको घटनाबारे टिप्पणी गर्दै श्री भट्टाचार्यले यस घटनाको निन्दा गर्नुभयो। उहाँले यस्तो आक्रमण अत्यन्त निन्दनीय र गलत रहेको बताउनुभयो। सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले सिक्किमको राङ्पो र रानीपुल बीचको राष्ट्रिय राजमार्ग 10 को विकासका लागि 993.64 करोड रुपियाँ स्वीकृत गरेको घोषणा गर्नुभएको छ। उहाँले बताए अनुसार यस परियोजनाले उक्त सड़क खण्डलाई पक्का किनार भएको 2 लेन सहितको राजमार्गमा रूपान्तरण गर्नेछ। साथै हिमालयको कठिन भूभागमा सुरक्षा व्यवस्था सुदृढ गर्न महत्वपूर्ण इन्जिनियरिङ कार्यहरू पनि गरिनेछन्। यस योजनामा सुरुङ र पुलहरूको निर्माणको साथै पहिरो र जमिन भासिने जोखिम भएका क्षेत्रहरूको व्यवस्थापनका लागि व्यापक उपायहरू समावेश छन्। श्री गडकरीले स्तनोन्नति गरेको यस सड़क खण्डले गान्तोक र सिक्किमका अन्य भागहरूसँग सुरक्षित, छिटो र थप भरपर्दो सम्पर्क सुविधा प्रदान गर्ने कुरोको पनि उल्लेख गर्नुभयो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्नुभएको छ। उहाँको यात्रा जनताको सेवा मार्फत राष्ट्रको सेवाको मन्त्र र उहाँको अटल प्रतिबद्धताद्वारा परिभाषित गरेको छ। सेवा र सुशासनको यो दृष्टिकोणबाट प्रेरित सरकारले 2047 सम्ममा विकसित भारतको लक्ष्य प्राप्त गर्न अथक प्रयास गरिरहेको छ। यो समर्पणले समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत जनताको जीवनलाई रूपान्तरण गरिरहेको छ। आज यो विशेष श्रृङ्खलामा हामी महिला सशक्तिकरण कानून जस्ता पहलहरू मार्फत यो दृष्टिकोण कसरी कार्यान्वयन गरेको छ भन्ने उदाहरण प्रस्तुत गर्दैछौ। सन् 2023 संघीय संरचनाका साथै तह अन्तर्गत सार्वजनिक जीवनमा महिलाहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने राष्ट्रिय यात्रामा एउटा ऐतिहासिक कोशीढुङ्गा कायम गर्दै संसदले संविधान 106 संशोधन ऐन अर्थात् नारी शक्ति बन्धन अधिनियम पारित गर्यो। यो महत्वपूर्ण कानूनले लोकसभा र राज्यका विधानसभाहरूमा महिलाहरूका लागि कुल सीटमध्ये एक तिहाई सीट आरक्षण गर्दछ। यस वर्षको स्वतन्त्रता दिवसको सम्बोधनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले सबै राजनीतिक दलहरूलाई दशकौंदेखिको ढिलाई अन्त्य गर्न र संसद तथा राज्य विधानसभाहरूमा महिलाहरूका लागि एक तिहाई सीट आरक्षित गर्ने व्यवस्थालाई शीघ्र कार्यान्वयन गर्न आह्वान गर्नुभयो। हिमाली क्षेत्रमा सुक्दै गएका जलधाराहरूको संरक्षण र सम्वर्धनबारे आज सिलगढीमा स्प्रिङ सेट म्यानेजमेन्टबारे कार्यशालाको आयोजना गरियो। डाक्टर महेन्द्र पी लामाको अगुवाईमा गरेको यस कार्यशाला सिक्किमका सांसद इन्द्रहाङ सुब्बा, खरसाङका विधायक सोनाम लामा तथा पर्यावरण तथा जल संरक्षण साथै हिमाली जलधारा संरक्षणसित जुडेका व्यक्तिहरू यस कार्यशालामा उपस्थित थिए। कार्यशालामा आफ्नो विचार व्यक्त गर्दै इन्द्रहाङ सुब्बाले हिमाली स्प्रिङ सेट प्रबन्धनका लागि संसदको स्थायी समिति गठित हुनुपर्ने माग गरे भने महेन्द्र पी लामाले पहाड़को पिउने पानी जलस्रोतको संरक्षण अनि सम्वर्धन आवश्यक रहेको तथा यसमाथि काम गरिरहेको बताउनुभयो। विधायक सोनम लामाले पहाड़का जलधाराहरू सुक्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रख्यात भारतीय चलचित्र अभिनेता नाना पाटेकरको आकस्मिक निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत जारी गरेको एक शोक सन्देशमा मुख्यमन्त्रीले नाना पाटेकरको अद्वितीय अभिनय शैली, व्यक्तित्व र भारतीय चलचित्र क्षेत्रमा पुर्याउनु भएको उल्लेखनीय योगदानलाई लामो समयसम्म सम्झना गरिने उल्लेख गर्नुभयो। श्री पाटेकरको आज बिहान गोवास्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो। विश्वनाथ नाना पाटेकरको जन्म 1 जनवरी 1951 महाराष्ट्रको रायगढ जिल्लास्थित मुरुत जन्जिरामा भएको थियो। उहाँको चलचित्र यात्रा 1978 गमन चलचित्रबाट सुरु भएको थियो। हिन्दी र मराठी चलचित्र क्षेत्रमा झण्डै 5 दशक लामो कार्यकालमा उहाँले परिन्दा, क्रान्तिवीर, खामोशी, यशवन्त, अब तक 56, अपहरण, वेलकम र राजनीति लगायतका धेरै चलचित्रहरूमा अविस्मरणीय भूमिका निर्वाह गर्नुभयो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्दै हुनुहुन्छ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। दार्जिलिङ जिल्ला प्रशासनले दार्जिलिङ नगरपालिकाका दस्तावेजहरूको जाँच गरिने निर्देश दिएको छ। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आज दार्जिलिङमा इन्टरलोक्युटर पूर्व आइएएस पङ्कज सिंहसित दार्जिलिङ पहाडको समस्या समाधानबारे छलफल गरेका छन्। बीजेपी राज्य अध्यक्ष समीक भट्टाचार्यले आज सिलगढीमा पार्टीको संगठनात्मक बैठक गरे। हिमाली भेगमा सुक्दै गरेको धाराहरूको संरक्षण र सम्वर्धनबारे सिलगढीमा सम्पन्न एउटा कार्यशालामा यसबारे संसदीय स्थायी समिति गठनको माग गरिएको छ र प्रसिद्ध फिल्म अभिनेता नाना पाटेकरको निधनमा मुख्यमन्त्री शुभेन्दु अधिकारी लगायत गण्यमान्य व्यक्तिहरूले गहिरो शोक व्यक्त गर्नुभएको छ। यसका साथै आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अहिले 7:50 अघिल्लो समाचारका साथ पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। लोकलहरीमा अब सुनाइरहेछौँ विद्या शर्माको स्वरमा केही लोकगीतहरू। त्यसभन्दा कि सुन्नुहोस् यो छोटो सन्देश।
2: आपके 4,800 रिवॉर्ड पॉइंट्स आज एक्सपायर हो रहे हैं, अभी रिडीम करें।
3: अरे वाह, मेरे इतने पॉइंट्स कैसे आए?
4: बस यही पूछो व्हाई। रिवॉर्ड पॉइंट्स के नाम पर आए किसी अननोन लिंक पर क्लिक करने से पहले सोचिए। एक व्हाई आपको फ्रॉड से बचाए।
2: हमेशा पूछो WHY। व्हाई कहता है कैप्टन व्हाई ऑफ SBI,
4: आपका साइबर रक्षक।

0: निष्ठा यही हो समृद्धिको बाटो, किनकि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन,
1: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी।
0: सफा सोच, सही काम, सत्य निष्ठा हाम्रो पहिचान। एनटिपीसी रमामसँग सत्य निष्ठादेखि समृद्धिको विश्वास।

अहिले सुरसङ्गममा सुन्दै हुनुहुन्थ्यो जयन्द्र राईको स्वरमा आधुनिक गीत। यो प्रसारण हो आकाशवाणी खरसाङको। अबको केही क्षणमा रिभ्यू गरी सुनाउनेछौँ आकाशवाणीको समाचार।

0: सुरु गरौं आजका मुख्य समाचारहरूबाट। जीएसटीमा नयाँ व्यवस्था अनुसार कर अधिकारीले अब करदातालाई पक्राउ गर्न नपाउने। प्रधानमन्त्री मोदीद्वारा इन्डिया मोबाइल कङ्ग्रेसको 10 औं संस्करणको उद्घाटन। भारतले 1 ट्रिलियन डलर निर्यातको लक्ष्य राखेको पीयूष गोयलको भनाई। राष्ट्रिय राजमार्ग 10 तरनोत्तीका लागि 993.64 करोड रुपैयाँको स्वीकृति। अभिनेता नाना पाटेकरको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरियो। समाचार विस्तारमा। वस्तु तथा सेवा कर अर्थात् जीएसटी परिषदले कर अधिकारीलाई करदातालाई पक्राउ गर्ने अधिकार हटाउने निर्णय गरेको छ। परिषदले अभियोजकका लागि निर्धारण गरिएको सीमा 1 करोडबाट बढाएर 5 करोड रुपैयाँ पुर्याएको छ। जरिवाना तथा कारावासको सजाय सम्बन्धी निकाय सक्षम अदालतको विवेकमा छाडिएको छ। कर विवरण दाखिल गर्न ढिलाइ गर्ने, विवरणमा गल्ती गर्ने वा कर भुक्तानीमा ढिलाइ गर्ने करदाताले कर उसुली, ब्याज तथा अनुपातिक जरिवानाको सामना गर्नुपर्नेछ। नयाँ दिल्लीमा आज जीएसटी परिषदको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै वित्त मन्त्री निर्मला सीतारमणले करको दरमा कुनै परिवर्तन नगरिएको र कर संरचना तथा भइसकेको बताएकी छन्। उनले परिषदले कर सम्बन्धी सूचना जारी गर्ने तथा कारोबाही अघि बढाउने विषयमा समान मापदण्ड अपनाउन सिफारिस गरेको जानकारी गराएकी छिन्। उनले भनेकी छन्,
1: GST Council today has recommended common standards for notices and proceedings and no notices below the prescribed monetary threshold of 10,000 rupees, including withdrawal of pending notices below the said threshold. We will not be issuing any notices for monetary threshold of 10,000 or below.
0: वित्त मन्त्रीका अनुसार 10,000 रुपियाँ भन्दा कम रकमसँग सम्बन्धित सूचना जारी गरिने छैन। साथै 10,000 रुपियाँ भन्दा कम रकमका लागि यसअघि जारी भएका र विचाराधीन सूचना समेत फिर्ता लिइनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्ली स्थित यसो भूमिमा इन्डिया मोबाइल कङ्ग्रेसको 10 औं संस्करणको उद्घाटन गरेका छन्। हिजोदेखि सुरु भएको 4 दिने कार्यक्रममा भारतले दूरसञ्चार, डिजिटल सम्पर्क तथा प्रविधिको क्षेत्रमा हासिल गरेको प्रगति र नवप्रवर्तन प्रस्तुत गरिएको छ। इन्डिया मोबाइल कङ्ग्रेस 2026 को विषयवस्तु सीमाविहीन विस्तार रहेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले इन्डिया मोबाइल कङ्ग्रेसको मञ्चले भारतको दूरसञ्चार क्षेत्र र डिजिटल सम्पर्कको विकास क्रमलाई देखाउँदै आएको बताएका छन्। उनले भनेका छन्,
2: बीते वर्षों में इंडिया मोबाइल कांग्रेस के माध्यम से बहुत कुछ हासिल किया है। हमारे सामने विकसित भारत का एक विराट संकल्प है। इसके लिए हमें अपने प्रयासों को निरंतर व्यापक करते रहना है। हमें IMC को एक ऐसा प्लेटफॉर्म बनाना है जो टेक्नोलॉजी, रिसर्च, इंडस्ट्री, इन्वेस्टमेंट और आइडिया का एक जंक्शन बन सके।
0: प्रधानमन्त्री मोदीले अहिले देशका प्रत्येक जिल्लामा 5G सम्पर्क सुविधा पुगेको बताएका छन्। उनका अनुसार 5G सेवा सञ्चालनका लागि देशभर 5,50,000 बढी आधार केन्द्र स्थापना भएका छन्। सिक्किमको रम्फूदेखि रानीपुलसम्म राष्ट्रिय राजमार्ग 10 को विकास तथा स्तर उन्नतिका लागि सरकारले 993.64 करोड रुपियाँ स्वीकृत गरेको छ। केन्द्रीय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीका अनुसार उक्त सड़क खण्डलाई पक्की किनारा सहित 2 लेनको राजमार्गका रूपमा स्तरोन्नति गरिनेछ। हिमाली भूभागको चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै सड़कको सुरक्षा र दीर्घकालीन मजबुतीका लागि विभिन्न प्रमुख संरचनागत काम गरिनेछ। परियोजना अन्तर्गत सुरुङ, भाइडक्ट, पुल तथा कट एण्ड कभर संरचना निर्माण गरिनेछ। साथै पहिरो तथा सड़क भासिने जोखिम रहेका संवेदनशील क्षेत्रलाई लक्षित गरी व्यापक भीर संरक्षणका उपाय समेत अपनाइनेछ। मन्त्री गडकरीले स्तरोन्नति गरिएको राजमार्गले गान्तोक सहित सिक्किमका विभिन्न भागसँग अझ सुरक्षित, छिटो र भरपर्दो यातायात सम्पर्क स्थापित गर्ने बताएका छन्। श्रोता, आकाशवाणी गान्तोक अब डिजिटल प्लेटफर्ममा पनि उपलब्ध छ। ताजा समाचार अपडेटहरू प्राप्त गर्न हाम्रो आधिकारिक एक्स ह्यान्डल @news_गान्तोक साथै फेसबुक ह्यान्डल आकाशवाणी न्युज गान्तोकलाई फलो गर्नुहोला। श्रोता, अहिले तपाईँहरू आकाशवाणी गान्तोकको राष्ट्रिय समाचार सुन्दै हुनुहुन्छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारतले गत वर्ष 863 अरब अमेरिकी डलर बराबरको निर्यात गरेको र यस वर्ष 1 ट्रिलियन डलर बराबरको निर्यात गर्ने लक्ष्य राखेको बताएका छन्। नयाँ दिल्लीमा आज 31 सीआईआई साझेदारी शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गोयलले यस्तो बताएका हुन्। शिखर सम्मेलन आगामी महिना 12 र 13 तारिक विशाखापट्टनममा आयोजना गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवामा 25 वर्ष पूरा गरेका छन्। उनको यो यात्रा जनसेवाबाट देश सेवाको मन्त्र र निरन्तर जारी रहने प्रतिबद्धताले परिभाषित भएको छ। सेवा र सुशासनको यस दृष्टिकोणबाट प्रेरित सरकारले सन् 2047 विकसित भारतको लक्ष्य हासिल गर्ने दिशामा निरन्तर काम गरिरहेको छ। समग्र विकास र सामाजिक सशक्तिकरण मार्फत सरकारको यो प्रतिबद्धताले जनताको जीवनमा परिवर्तन ल्याइरहेको बताइएको छ। दिग्गज अभिनेता नाना पाटेकरको आज साँझ 4 बजे महाराष्ट्रको पुणे स्थित डेन्जोमा अन्तिम संस्कार गरियो। महाराष्ट्र सरकारले उनको अन्तिम संस्कार राजकीय सम्मानका साथ गरेको छ। पर्दामा प्रभावशाली अभिनयका लागि परिचित पाटेकरको आज बिहान गोवा स्थित निवासमा हृदयघातका कारण निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि बेहोस अवस्थामा फेला परेका 75 वर्षीय पाटेकरलाई तत्काल मनिबार अस्पताल

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भारतका 42 जना पूर्व न्यायाधीशहरूले चुनाव आयोग, न्यायपालिका र अन्य संवैधानिक संस्थाहरूलाई कमजोर पार्ने प्रयासहरूप्रति चिन्ता व्यक्त गर्दै भारतीय जनताको नाममा एउटा खुल्ला पत्र लेखेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नयाँ दिल्लीमा आयोजित महिला तथा बाल विकासको विभागीय शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले आर्टिफिसियल इन्टेलिजेन्सको नियम सम्बन्धी परामर्श पत्र अर्को महिना सार्वजनिक गरिने बताउनु भएको छ। वस्तु तथा सेवा कर जीएसटी परिषदले कर अधिकारीहरूको पक्राउ गर्ने अधिकार खारेज गरेको छ अनि क्यानाडाकी लेखिका एनी कार्सनलाई साहित्यका लागि नोबेल पुरस्कार प्रदान गरिने भएको छ। अब समाचार विस्तारमा। भारतका 42 जना पूर्व न्यायाधीशहरूले चुनाव आयोग, न्यायपालिका र अन्य संवैधानिक संस्थाहरूलाई कमजोर पार्ने प्रयासहरूप्रति चिन्ता व्यक्त गर्दै भारतीय जनताको नाममा एउटा खुल्ला पत्र लेखेका छन्। उनीहरूले यस विषयको केन्द्रबिन्दुमा चुनाव आयोग रहेको र उच्च न्यायपालिकाका तथा वैधानिक निकायहरू समेत यसबाट अछुतो नरहेको उल्लेख गरेका छन्। पत्रले भारतको संवैधानिक निकायहरूमाथि भइरहेको निरन्तर आक्रमणहरूप्रति चिन्ता व्यक्त गरेको छ। हस्ताक्षरकर्ताहरूले आरोप लगाएको छ कि यो अभियान निहित राजनैतिक स्वार्थबाट प्रेरित छ र यसले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रलाई अस्थिर बनाउँदा आउन सक्ने विनाशकारी परिणामहरूप्रति कुनै वास्ता गर्दैन। पत्रमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण एसआईआर लोक प्रतिनिधित्व अधिनियम 1950 धारा 21 वैध रहेको कुरामा जोड दिइएको छ। उनीहरूले अन्तिम पटक यस्तो विशेष गहन पुनरीक्षण लगभग 2 दशक अघि गरिएको थियो र त्यसबेला कसैले पनि त्यसलाई षड्यन्त्रको संज्ञा दिएका थिएनन्। हस्ताक्षरकर्ताहरूले यो पनि उल्लेख गरेका छन् कि सर्वोच्च न्यायालयले एसआईआरको वैधतालाई सदर गर्दै यसलाई चुनाव आयोगको अधिकार क्षेत्रभित्रको कार्य मानेको छ। उनीहरूले राजनीतिक दलहरूलाई यस प्रक्रियालाई गैर कानुनी भनी खारिज गर्नुको सट्टा चुनावमा प्रतिस्पर्धा गर्नुमा ध्यान केन्द्रित गर्न आग्रह गरे। साथै उनीहरूले सञ्चार माध्यमहरूमा दावीहरूको पुष्टि र प्रमाण नजुटाएसम्म अनुमान र अड्कलबाजीलाई बढावा नदिन पनि अनुरोध गरे। अन्त्यमा पत्रले संवैधानिक निकायहरूलाई अडिग रहन, पारदर्शिता कायम राख्न र राजनैतिक खिचातानीबाट टाढा रहन आह्वान गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नयाँ दिल्लीमा आयोजना हुने महिला तथा बाल विकासको विभागीय शिखर सम्मेलनको समापन सत्रमा सहभागी हुनुहुनेछ।

0: दुई दिनसम्म चल्ने यस सम्मेलनको शुरूआत आज भएको हो। सम्मेलनले विभिन्न राज्यहरूका महिला तथा बाल विकास क्षेत्रका राजनैतिक नेतृत्व र अधिकारीहरूलाई एकै मञ्चमा ल्याएको छ। प्रधानमन्त्रीको परिकल्पनामा आयोजित विभागीय सम्मेलनहरूको श्रृङ्खलामा यो दोस्रो सम्मेलन हो। यसले केन्द्र र राज्यबीचको सहकार्य मार्फत सहकारी सङ्घीयतालाई सुदृढ बनाउन, राष्ट्रिय प्राथमिकताहरूमा साझा स्वामित्वको भावना विकास गर्न र नतिजा प्राप्तिलाई गति दिन मद्दत गर्नेछ। यो सम्मेलन पोषण, शिक्षा, बाल संरक्षण तथा महिला सुरक्षा र सशक्तिकरण गरी चार मुख्य विषयहरूमा केन्द्रित छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्नुभएको छ। उहाँको यात्रा जनताको सेवा मार्फत राष्ट्रको सेवाको मन्त्र र उहाँको अटल प्रतिबद्धताद्वारा परिभाषित गरिएको छ। सेवा र सुशासनको यो दृष्टिकोणबाट प्रेरित सरकारले 2047 विकसित भारतको लक्ष्य प्राप्त गर्न अथक प्रयास गरिरहेको छ। यो समर्पणले समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत जनताको जीवनलाई रूपान्तरण गरिरहेको छ। आज यो विशेष श्रृङ्खलामा हामी महिला सशक्तिकरण कानून जस्ता पहलहरू मार्फत यो दृष्टिकोण कसरी कार्यान्वयन गरिएको छ भन्ने उदाहरण प्रस्तुत गर्नेछौँ।
1: सन् 2023 संघीय संरचनाका सबै तहमा सार्वजनिक जीवनमा महिलाहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने राष्ट्रिय यात्रामा एउटा ऐतिहासिक कोषे ढुङ्गा कायम गर्दै संसदले संविधान 106 संशोधन ऐन अर्थात् नारी शक्ति बन्धन अधिनियम पारित गरेको थियो। यो महत्त्वपूर्ण कानूनले लोकसभा तथा राज्यका विधानसभाहरूमा महिलाहरूका लागि कुल सिट मध्ये 1/3 सिट आरक्षित गर्दछ। यस वर्षको स्वतन्त्रता दिवसको सम्बोधनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले सबै राजनीतिक दलहरूलाई दशकौंदेखि लम्बित यस विधेयकलाई पारित गर्ने अनि संसद र राज्य विधानसभाहरूमा महिलाहरूका लागि 1/3 सिट आरक्षित गर्ने व्यवस्थालाई शीघ्र कार्यान्वयन गर्न आह्वान गर्नुभएको थियो।
2: आज पञ्चायत नगर पालिका महानगर पालिका बहुत बड़ी मात्रा में हमारी महिलाएं जनप्रतिनिधि बनकर के देश का मार्गदर्शन कर समस्याओं का समाधान कर रही, बहुत ही सक्षम नेतृत्व दे रही है। और इसी को ध्यान में रखते हुए हमने पार्लियामेंट में नारी शक्ति बंधन अधिनियम पारित किया था। मैं देश के सभी राजनीतिक दलों से आज लाल किले की प्राचीर से तिरंगे झंडे की छाया में खड़े होकर के प्रार्थना कर आग्रह कर आइए उन महिलाओं के सामर्थ्य के पुजारी बनिए।
1: आकाशवाणी समाचारसँग कुराकानी गर्दै बिहारकी राज्यसभा सांसद धर्मशिला गुप्ताले यस कानून मार्फत मोदी सरकारले देशको आधी जनसङ्ख्याका लागि राजनीतिक तथा नीति निर्माण प्रक्रियामा निर्णायक भूमिका खेल्ने बाटो प्रशस्त गरेको बताउनुभयो।
3: लोकसभा और राज्य विधानसभाओं में 33% आरक्षण सुनिश्चित कर मोदी सरकार ने देश की आधी आबादी को राजनीति और नीति निर्माण में निर्णायक भागीदारी देने का मार्ग प्रशस्त किया है। यह केवल आरक्षण नहीं बल्कि महिलाओं के नेतृत्व एवं उनके सामर्थ्य पर विश्वास किया है। मैं प्रधानमंत्री मोदी जी का आभार व्यक्त करती हूँ।
1: नारी शक्ति बन्धन अधिनियम लागू भएपछि लोकसभा तथा राज्य विधानसभाहरूमा महिलाको प्रतिनिधित्वमा उल्लेखनीय वृद्धि हुनेछ। निर्णय प्रक्रियामा सशक्त आवाज र राष्ट्रको भविष्य निर्माणमा अझ ठूलो भूमिकाका साथ भारतको नारी शक्तिलाई सशक्त बनाउने दिशामा यो एउटा निर्णायक कदम हो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले आर्टिफिसियल इन्टेलिजेन्सको नियम सम्बन्धी परामर्श पत्र अर्को महिना सार्वजनिक गरिने बताउनु भएको छ। आज आर्टिफिसियल इन्टेलिजेन्सको फाइदा विषयको विश्व विकास रिपोर्ट 2026 जारी गरेपछि मन्त्री वैष्णवले यस परामर्श पत्र एआई र साइबर सुरक्षाको साथै एआईका फाइदा र सम्भावित जोखिमहरूमा केन्द्रित हुने बताउनुभयो। उहाँले एआईका लाभहरू समाजको सबै तहसम्म पुर्याउने तथा डिफेक्ट जस्ता हानिकारक प्रयोगहरूबाट मानिसहरूको सुरक्षा गर्ने कुरामा जोड दिने बताउनुभयो। वस्तु तथा सेवा कर जीएसटी परिषदले कर अधिकारीहरूको पक्राउ गर्ने अधिकार खारेज गरेको छ। परिषदले मुद्दा चलाउनका लागि तोकिएको सीमा 1 करोड रुपियाँबाट बढाएर 5 करोड रुपियाँ पुर्याएको छ। जरिवाना र कारावास सम्बन्धी निर्णयहरू सम्बन्धित न्यायालयको विवेकमा छोडिएको छ। कर फाइलिङमा ढिलाइ गर्ने त्रुटि गर्ने अथवा भुक्तानीमा ढिलाइ गर्ने करदाताहरूको बक्यौता असुली प्रक्रिया ब्याज र सोही अनुपातको जरिवानाको सामना गर्नुपर्नेछ। आज नयाँ दिल्लीमा आयोजित जिएसटी परिषदको बैठकपछि बोल्दै वित्तमन्त्री निर्मला सीतारमणले करको दरमा कुनै परिवर्तन नगरिएको र दर संरचनालाई अन्तिम रूप दिएको बताउनुभयो। क्यानाडाकी लेखिका एनी कार्सनलाई साहित्यका लागि नोबेल पुरस्कार प्रदान गरिने भएको छ। उहाँले आफ्नो साहसी र कल्पनाशील लेखनका लागि यो सम्मान प्राप्त गर्नुभएको हो। स्वीडिस एकाडेमीले स्टकहोममा यस पुरस्कारको घोषणा गरेको हो। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा क्षयरोग मुक्त भारत अभियान अन्तर्गत गठित जोस टिमहरूको शुभारम्भ गर्नुभयो। भारतमा क्षयरोग उन्मूलन गर्ने प्रयासहरूमा युवा नेतृत्वमा हुने सामुदायिक सहभागितालाई सुदृढ पार्ने दिशामा यो एक महत्त्वपूर्ण कदम मानिएको छ। यो समाचार युट्युबमा @AIR News कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकपल्ट। भारतका 42 पूर्व न्यायाधीशहरूले चुनाव आयोग, न्यायपालिका र अन्य संवैधानिक संस्थाहरूलाई कमजोर पार्ने प्रयासहरूप्रति चिन्ता व्यक्त गर्दै भारतीय जनताको नाममा एउटा खुला पत्र लेखेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नयाँ दिल्लीमा आयोजित महिला तथा बाल विकासको विभागीय शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले आर्टिफिसियल इन्टेलिजेन्सको नियम सम्बन्धी परामर्श पत्र अर्को महिना सार्वजनिक गरिने बताउनु भएको छ। वस्तु तथा सेवा कर जिएसटी परिषदले कर अधिकारीहरूको पक्राउ गर्ने अधिकार खारेज गरेको छ अनि क्यानाडाकी लेखिका एनी कार्सनलाई साहित्यका लागि नोबेल पुरस्कार प्रदान गरिने भएको छ। यसका साथै आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।

नमस्कार 103.5 मेगाहर्ट्जको तरङ्गमा म मौसम नेवारको न्यानो अभिवादन र अबलाई प्रस्तुत छ कार्यक्रम युवावाणी र आजको अङ्कमा हामीसँग हुनुहुन्छ खरसाङ महाविद्यालयका नेपाली विभागका विद्यार्थी साङछेन तामाङज्यू जसले हजुरहरू समक्ष राख्नुहुनेछ आफ्नै स्वरचित कविताहरू।

नमस्ते, मेरो नाम साङछिन तामाङ, कर्सियङ महाविद्यालयबाट आज तपाईँहरूको समक्ष मेरो कविताहरू प्रस्तुत गर्न लागिरहेकी छु र मेरो पहिलो कविताको शीर्षक छ नारी। भन्छन् नारीलाई देवी, भन्छन् नारीलाई देवी, तर यो त एउटा भनाइ मात्र रह्यो। देवी त होइन, पिञ्जराको सुगा झै रह्यो, जहाँ आफ्नो मन मारेर अरूहरूको मन भर्न मात्र भयो। मन्दिरमा गर्छन् देवीहरूको पूजा पाठ, मन्दिरमा गर्छन् देवीहरूको पूजा पाठ, तर घरमा भएकी नारी पनि त लक्ष्मी हो नि। जहाँ गर्छन् नारीको मान सम्मान, त्यही नै त देवी देवताको बास हुन्छन् नि। महिनावारीमा रगत बगाउँदा अशुद्ध हुन्छ अरे, छुन हुँदैन अरे। महिनावारीमा रगत बगाउँदा अशुद्ध हुन्छ अरे, छुन हुँदैन अरे। जब त्यस रगतबाट नै एउटा शिशुको जन्म हुन्छ भने कसरी अशुद्ध भयो, कसरी? नारी बिना पुरुष अधुरो, पुरुष बिना नारी। तर किन भेदभाव यस्तो? किन पुरुषहरूलाई मात्र महत्व दिन्छ? किन हामी अशुद्ध भनेर हो कि बोझ भनेर? हामी पनि त मान्छे हौ, हाम्रो पनि ज्यान छ। तर यस झुटो युगमा गुडिया जै सम्झन्छन्, जहाँ जा भने नजा भने नजाने। समाजमा दबाउन खोज्छन् ती हाम्रा आवाजहरू, हामीलाई निज भनी तल पार्न खोज्छन् अनि प्रश्न गर्छन् नारीको चरित्रमा। अब शिर झुकाएर होइन, शिर उठाएर जिउन सिक्नु पर्छ दबी।

शीर्षक छ शान्ति। रातको यो गहिरो अन्धकारमा एउटा आनन्दमय शान्ति लुकेको छ। झ्याउकुरे र फटेङ्ग्राहरूको सुरिलो आवाजले अन्धकारलाई चिर्दै एउटा गीतको धुन झै बनिँदैछ। यस्तो लाग्छ कि यसै गीतको धुन सँगसँगै आफ्नो दिनभरिको थकाइलाई भुलेर हल्का मन गरी नचौ नचौ लाग्छ। यसै धुनको साथ साथै खोला पनि बगिरहेको सुन्दा त झनै आनन्द महसुस लाग्छ। दिनभरि कामको थकाइले होला, रातको यस अँधेरीमा पनि मलाई शान्ति महसुस हुन्छ।

र मेरो तेस्रो कविताको शीर्षक छ चन्द्रमा र बादल। आज चन्द्रमा आकाशमा चम्किलो भई पृथ्वीमा उज्यालो प्रकाश फैलाई रहेको छ। बादल पनि आफ्नो स्थानबाट चन्द्रमाको वरिपरि डुलिरहेको छ। कहिले त चन्द्रमालाई ढाक्दै, कहिले त यो नीलो आकाशमा समुद्र जस्तो बग्दै, टाढोबाट हेर्दा यति सुन्दर कि हेरौँ हेरौँ लाग्ने, छुन मन लाग्छ ती सेता बादललाई, तर छुन सक्दैन रहेछ। नियाल्दै हेरिरहन्छु अझसम्म चन्द्रमा र बादललाई टाढैबाट पूर्णिमाको रातमा। र मेरो अन्तिम कविताको शीर्षक छ पर्खाई। फेरि पर्खिरहेको छु तिमीलाई, त्यही मोरमा मनमा आशा बोकी तिमी आउँछौ कि भनेर। पर्खिरहेका छन् ती मेरा काला आँखाले, जहाँ मैले तिम्रो यादमा सिरानी भिजाएको थिएँ। पोखाएको छु त्यो दुःख र पीडालाई, जहाँ तिम्रो र मेरो हात छुटिएको देख्दा मेरा आँखा धेरै रसाउँछन् तिम्रो त्यो मुहारको एक झलक पाउनलाई। यो मुटु छटपटाइरहन्छ सधैँ तिम्रो त्यो न्यानो अंगालोका लागि। फेरि पर्खिरहनेछु यस न्यानो भेटाइलाई, त्यही मोडमा तिमी आउँछौ कि भनेर। धन्यवाद।

र भर्खरै सुन्नुहुँदै थियो कार्यक्रम युवानी र आजको बसाइबाट प्रस्तुत योजना मोरा अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा। हवस् त नमस्ते।

0: श्रोतागण, आज आकाशवाणी समाचार क्षेत्रीय एकांशको चर्चा चौतारी कार्यक्रममा महिला सशक्तिकरण बारे हामी चर्चा गर्नेछौ र यस चर्चामा आफ्नो बहुमूल्य समय दिएर हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ श्रीमती पासाङ लक्की शेर्पाली। तपाईँलाई हाम्रो स्टुडियोमा स्वागत छ र नमस्कार।
1: नमस्कार हाम्रो अशोक सरलाई।
0: श्रोतागण, उहाँ एकजना शिक्षिका हुनुहुन्छ, कवित्री हुनुहुन्छ, गजल गायक र लेखक हुनुहुन्छ अनि सामाजिक कार्यकर्ता हुनुहुन्छ। पासाङजी, सबभन्दा पहिला महिला सशक्तिकरण आज देशमा किन आवश्यक पर्यो त?
1: महिला सशक्तिकरण भनेको महिलालाई काम गर्न दिनु मात्र होइन है, यसको अर्थ हुन्छ शिक्षा पाउने अधिकार, स्वास्थ्य सेवामा समान अधिकार, निर्णय गर्ने स्वतन्त्रता, आर्थिक आत्मनिर्भरता, हिंसा र विभेदबाट मुक्ति है। जब महिला आफै निर्णय गर्न सक्छन् नि, आफ्नो जीवनको दिशा तय गर्न सक्छन्, त्यही क्षणदेखि चाहिँ सशक्तिकरण सुरु हुन्छ। भन्नु हो भने अब आज पनि हाम्रो समाजमा छोरी भन्दा छोरालाई प्राथमिकता दिने गर्छन् है, महिलाको श्रमलाई अमूल्य ठान्छन्, घरेलु हिंसा शिक्षाबाट वञ्चित जस्ता अवस्था विद्यमान छन्। यसैले महिला सशक्तिकरण आज आवश्यकता मात्र होइन, अनिवार्य बनेको छ जस्तो लाग्छ।
0: र आज शिक्षाको क्षेत्रमा महिलाहरू धेरै अगाडि पनि छन् र देशको स्वतन्त्रताको 60-65 वर्ष बितिसक्दा पनि महिला सशक्तिकरण खाँचो देशलाई छ
1: तपाईँलाई है।
0: र प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा ठुलो भिजन राखेर रा। कतिपय योजनाहरू थालिएका छन् र त्यो योजनाहरू के र कस्तो प्रकारले चलिरहेका छन् त?
1: प्रधानमन्त्री महिला सशक्तिकरण योजना भनेर चाहिँ एउटै नामको एक मात्र योजना चाहिँ छैन।
0: हजुर हजुर।
1: तर महिला सशक्तिकरणका लागि प्रधानमन्त्रीको नेतृत्वमा चलाएको धेरै योजनाहरू छन्। हेर्नुहोस्, यो एकदमै राम्रो प्रकारको हामीलाई प्रधानमन्त्री नरेन्द्र मोदीले दिनुभएको छ, जसलाई चाहिँ सामूहिक रूपमा यस्तो नामले बुझिन्छ कि भारतमा महिला सशक्तिकरण एकल योजना होइन, बहुयोजना छ त्यसमा र बहु मन्त्रालय पहलहरूको सामूहिक पहल हो नि। र त्यसलाई हामीले भिन्न भिन्नै नामले चिन्ने गर्छौँ, जस्तै प्रधानमन्त्री उज्जवला योजना, गरिब महिलालाई निशुल्क एलपिजी ग्यास कनेक्सन।
0: हजुर हजुर, करोडौं महिलाहरूले एलपिजी ग्यास महिलाहरूको नाममा निशुल्क पाए।
1: अब एलपिजी ग्यास करोडौं महिलाहरूले, अब गरिब महिलाहरूले पाएको छ र त्यो गरिब तथा आर्थिक रूपमा कमजोर परिवारका महिलाहरूलाई स्वच्छ खाना पकाउने इन्धन उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको योजना हो नि।
0: हजुर, प्रधानमन्त्री नरेन्द्र मोदीजीले भन्नुहुन्थ्यो कि हाम्रो देशको नारीहरू खाना पकाउँदा धुवाले आँखा सरी हुन्थ्यो।
1: यो योजनाको मुख्य लक्ष्य चाहिँ त्यही हो कि महिलाको स्वास्थ्य जोगाउनु है, धुवाबाट हुने रोग कम गर्नु, समय र श्रमको बचत गर्नु है, महिलाको सशक्तिकरणको सहयोग गर्नु। क्या
0: माने यहाँसम्म कि दाउरा खोज्न पनि महिलाहरू जानु पर्छ, खाना पकाउनु मात्रै होइन।
1: हजुर।
0: र अब कमसे कम यो उज्याला योजनाले दाउरा खोज्नु
1: जानु परेन,
0: अनि त्यो दाउराको धुवाले आँखा
1: पोल्नु
0: परेन, अनि त्यो धुवा भित्र सासमा आएर फोक्सोको बिमारी या सासको बिमारी या अन्य बिमारीदेखि
1: जोगियो,
0: स्वच्छ र शुद्ध ऊर्जा,
1: अनि
0: यसले प्रकृतिको पनि संरक्षण भयो र कार्बन

0: छाया गीत कार्यक्रम में आज बस इतना ही। दीजिए इजाजत संगीता श्रीवास्तव को, नमस्कार। कार्यक्रम के प्रस्तुतकर्ता राघवेंद्र सिंह नेगी।
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय रातिको 10:30 भयो। यसको साथै आजको सम्पूर्ण कार्यक्रमहरू यतिमै समाप्त हुन्छ। भोलि बिहान 6:20 विविध कार्यक्रमहरू लिएर तपाईँहरूको सेवामा उपस्थित हुनेछौँ। तबसम्मलाई बिदा दिनुहोस्। शुभरात्रि। जय हिन्द।